विष्णु वा माता दुर्गाको पूजा आराधना गर्ने, दान जप ध्यान तथा सत्कर्म गर्ने, परिवारमा मेलमिलाप र सकारात्मक सोच बढ़ाउने आवश्यक कामहरू धैर्य र विवेकका साथ शुरू गर्नाले राम्रो मानिन्छ। र अब चाहिँ तपाईँको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईको आजको दिन राम्रो रहनेछ। आज गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। स्वदेशमा रोजगारीको विकल्प देखिनेछ। परिवारको साथमा रमाइलो हुनेछ। वृष राशि, तपाईको आजको दिन सामान्य रहनेछ। व्यापारमा घाटा हुनेछ। दाजुभाइसँग सहकार्य गरेमा सामान्य नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन राशि, तपाईको आजको दिन राम्रो रहनेछ। बोली र व्यवहारमा एकरूपता भए सोचेका काम बन्ने दिन रहेको छ। संयुक्त लगानीबाट नाफा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ। कर्कट राशि, तपाईको आजको दिन राम्रो रहनेछ। स्वास्थ्यले साथ दिनेछ। कृषि सम्बन्धी कारोबारमा नाफा हुनेछ। दूधको व्यापार गरेको भए फाइदा हुने योग रहेको छ। राजनीतिमा भए तपाईको तर्कको सम्मान हुनेछ। पारिवारिक मेलमिलाप पनि हुने दिन रहेको छ। सिंह राशि, तपाईको आजको दिन राम्रो रहनेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगातार मेहनत गरेमा शिक्षामा प्रगति देखिन्छ। परिवारमा विवाद बढ्नेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। कन्या राशि, पठन पाठनमा मन जानेछ। स्वास्थ्यले साथ दिनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ। हरेक काममा उत्साह बढ्नेछ। तुला राशि, तपाईको आजको दिन सामान्य रहनेछ। अनावश्यक यात्रामा समय र सम्पत्ति खर्च हुनेछ। साथीहरू तपाईसँग आक्रामक देखिनेछन्। तपाईको नाममा ठूलो लगानी नगर्नु उचित हुनेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग रहेको छ। वृश्चिक राशि, तपाईको आजको दिन राम्रो रहनेछ। आमदानीको स्रोत सबल बन्नेछन्। स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय रहेको छ। जागिरमा बढुवा हुनेछ। राजनीतिक साथीसँगको भेटले मन प्रसन्न हुनेछ। धनु राशि, आज सतर्क भएर काम गर्नुपर्ने दिन रहेको छ। यद्यपि शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारको योग रहेको छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी आउनेछ। मकर राशि, तपाईको आजको दिन राम्रो रहनेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईको प्रतिभाको सम्मान हुनेछ। कलाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। कुम्भ राशि, आज काम गर्दा धेरै सोचेर अगाडि बढ्नुपर्ने दिन रहेको छ। नयाँ कामको थाली हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ। धार्मिक ज्ञानले मन शान्त बन्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ। अन्तिममा मीन राशि, तपाईको आजको दिन सामान्य रहनेछ। सोचेको काममा अवरोध आउनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा

0: Nếp á, को समय भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर र तपाईँको जन्मदिनको शुभकामना मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0654141000 सधैँ खुला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। यो सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुन चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848883522।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142336, मोबाइल 9560878302 र 9460878302।
9: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
10: खै दिनुहोस् त ए ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
9: अनि बन्छ त दाई
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
14: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
15: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
14: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
15: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
16: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
16: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465010950
18: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
18: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
19: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115
15: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
16: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
16: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
16: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
16: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
16: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
16: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
20: 103.8 अन्तर्मनको आवाज
21: स्टुडियो
22: अहिले बिहानको 6 बज्यो
23: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
0: and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: गर्नेहरू थपिएसँगै महत्व फैलिँदै
21: कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको पाउरोटी बन्न थाल्यो. कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ, सहर पसेको कारणले यसको यसको महत्व पनि बढी छ.
24: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी, अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने.
3: र फिफाको निलम्बनका कारण नेपाल एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो.
25: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
26: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01590169 मोबाइल 97025409.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।
5: काया कैरनमा अब खबरको सिलसिला। नाङढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देश औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले देशभरि 8 सुरुङ मार्ग बनिरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययन क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग र काठमाडौँ तराई मध्य द्रुत मार्ग आयोजनामा 7 सहित अहिले देशमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्र मातहत देशभरिका सुरुङ मार्गको अध्ययन, अनुसन्धान तथा निर्माण हुने गर्छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मध्य द्रुत मार्गका 7 र सिद्धार्थ राजमार्गमा सिद्ध बाबा सुरुङ मार्ग बनिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्रे, लेनडाँडा, महादेवटार, चन्द्रामवीर, देवीचौर, सिसौटार र मौरीवीर सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्ग आयोजनाको कुल लम्बाई मध्ये 15.4% खण्डमा सुरुङ मार्ग निर्माण भइरहेका छन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले देशभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो। सिद्ध बाबा सुरुङ मार्ग योजनाका प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। पूर्व सचिव इन्जिनियर केशव कुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा भइरहेका सुरुङ मार्ग निर्माणले देशको भौगोलिक कठिनाई तिर्दै यातायातमा काया पलट ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटालाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउनेछ। यसबाट यातायात थप सुरक्षित, नियमित र 12 महिना सञ्चालन हुनेछ। गोर्खापत्रमा खबर छ।
6: यसैबीच पूर्वाधार विकास मन्त्रालयले 25 वर्षे सन् 2050 काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मस्यौदा तयार गरेको छ। गुरू योजनामा भूमिगत दुई तिले सुरुङ निर्माणदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुर जोड्ने मेट्रो रेल निर्माण र सञ्चालनसम्मका विषय समेटिएको छ। मेट्रो रेलको जाइकाले नै अध्ययन गरिदिने तयारी समेत गुरू योजनामा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना आयोजनाका निर्देशक सुशील बाबु ढकालका अनुसार गुरू योजनाको अनुमानित लागत 6 खर्ब रूपियाँ छ। गुरू योजनाले गौशाला चाभैल खण्ड पुरातात्विक क्षेत्रमा पर्ने र सड़क विस्तार गर्ने ठाउँ नपाएकाले भूमिगत सुरुङ निर्माण गर्ने वा जमीनमाथिबाट जाने विकल्पबारे उल्लेख गरेको छ। चाभैल गौशालामा 1562 मिटर लामो दुई तले सुरुङ मार्ग बनाइनेछ। शहरका सांगुरा र बोटलेन लेक भएका ठाउँमा भूमिगत मेट्रो सञ्चालनको योजना समेटिएको छ। गुरू योजनामा पूर्वाधार निर्माण बाहेक यातायात क्षेत्रमा प्रणाली स्थापनादेखि सुधारसम्मका विषयलाई समेत समेटिएको छ। कारोबारमा खबर छ।
5: नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा 3.5 महिना अघि भएको फैसला पुनरावलोकन हुने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको इजलासले हिजो फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन तत्काललाई टरेको छ। साउन 29 को राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कुर्ने बताएका छन्। दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन्। सर्वोच्चको आदेशपछि 15 महाधिवेशन भन्ने अन्यलमा परेको छ। भदौ 2 देखि वडा अधिवेशन गरेर 14 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका छ। आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वकै केन्द्रीय कार्य समितिले मान्यता पाउनेछ। सर्वोच्च अदालतले हिजोको आदेशमा निर्वाचन आयोगले गरेको निर्णय बदर नहुने गरी भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्य समिति नै आधिकारिक हुने भएको छ। देउवापक्ष नेता विमलेन्द्र निधिले भेला नसर्ने भए पनि अब अलग पार्टी तत्काल नबन्ने बताउनुभयो। देउवापक्षका अर्का नेता मिल विश्वकर्माले विभाजनको डिलमा पुगेको कांग्रेसलाई सर्वोच्च अदालतको आदेशले जोगाइदिएको बताउनु भएको छ। असन्तुष्ट पक्ष राष्ट्रिय भेलाको तयारीमा लागिरहेका बेला संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा थियो। महामन्त्री प्रदीप पौडेलले पूर्व निर्धारित मितिमा महाधिवेशन हुने कि नहुने भन्नेमा छलफल गरेर औपचारिक धारणा बनाउने बताउनुभयो। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अबको 26 गते स्वदेश फर्कने हुनुभएको छ। स्वास्थ्य उपचारका लागि फागुन 13 गते सिंगापुर जानुभएका उहाँ यही 26 गते राति काठमाडौँ आइपुग्ने नेता प्रकाश रण महतले पुष्टि गर्नुभएको खबर कान्तिपुरले लेखेको छ।
6: देशमा ग्यास भण्डार गृह भइदिएको भए नेपाल आयल निगम एनओसीले अहिले जस्तो संकटमा सरक्क निकालेर उपभोक्ताले चाहे जति दिन सक्थ्यो, तर भण्डार गृह निर्माण गर्ने 10 वर्षदेखिको योजना अलपत्र हुँदा आपूर्ति असहज भएका बेला उपभोक्ता रित्ता सिलिण्डर बोकेर ग्यासको खोजीमा चारैतिर भौतारिन बाध्य छन्। भारतबाट आपूर्ति गडबड हुँदा वा आयातभन्दा बजारमा माग बढ़ी हुँदा आवश्यकता अनुसार झिकेर दिनकै लागि ग्यास भण्डारण चाहिने हो। 2072 वैशाखको भूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका बेला ग्यासको संकट निम्तिएपछि आयल निगमले त्यही वर्ष भण्डार गृह निर्माण गर्नुपर्ने योजना अघि सारेको थियो। 59 ग्यास उद्योगले भारतको हल्दिया, मथुरा, बन्थरा, पारादीप, दुर्गापुर र बैरानी रिफाइनरी पुगेर ग्यास आयात गर्दै आएका छन्। भारतीय रिफाइनरीदेखि ग्यास उद्योगसम्मको ढुवानी बापत वार्षिक झण्डै 6 अर्ब खर्च हुने गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यास ढुवानीका लागि भारतीय व्यवसायीकै बुलेट प्रयोग भइरहेका छन्। त्यसैले निगमले ढुवानी भाड़ा बापत भुक्तानी गर्ने सबै रकम भारतीय व्यवसायीले पाइरहेका छन्। सर्लाहीमा भण्डार गृह निर्माण भए त्यहाँसम्म सिधै पाइपलाइनमा आउने र देशभित्र मात्रै ढुवानी खर्च लाग्ने हुँदा ठूलो रकम बचत हुने निगमको बुझाइ छ। नयाँ पत्रिकामा खबर छ।
5: केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि बीरगंज नाका भएर भित्रिने ग्यास बुलेटको संख्या भने बढ़ेको छ। बीरगंज नाका भएर साउन 1 गतेदेखि 20 गतेसम्मको 20 दिनको अवधिमा ग्यास बोकेका 979 वटा बुलेट भित्रिएका छन्। 2082 सालको यसै अवधिमा बीरगंज नाका भएर 859 ग्यास बुलेट भित्रिएका थिए। 2083 साउन 1 देखि 20 गतेसम्म गएको वर्षको यसै अवधिभन्दा 120 बुलेट बढ़ी अर्थात 979 बुलेट भित्रिएका हुन्। नेपाल आयल निगमको बीरगंज कार्यालयका प्रमुख मोहन प्रसाद शाहका अनुसार देशको झण्डै 60% खाना पकाउने ग्यास भित्रिने बीरगंज नाकाबाट निर्वाध रूपमा ग्यास बोकेका बुलेट भित्रिरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासमा कृत्रिम अभाव, कालो बजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई हुँदा 98511 16773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्ने मन्त्रालयले जनाएको छ। बजारमा पछिल्लो समय ग्यास अभाव भएपछि मन्त्रालयले उपभोक्तालाई गुनासो गर्न सम्पर्क नम्बर दिएको हो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यासको आयात नियमित भइरहेको र बजारमा उच्च मागका कारण अभाव देखिएको जनाएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा कोदोजन्य बालीको उत्पादन र महत्वबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: सीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 98560625265 र 98468164145।
8: कर्जा अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
8: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव, कांग्रेसको आधिकारिकता पुनरावलोकन हुने भएपछि पार्टी विभाजन तत्काललाई टर्यो, देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र, बीरगंज नाकाबाट पहिले भन्दा ग्यास पुलेट धेरै भित्रिए, अझै अभाव लगायतका खबर प्रस्तुत
6: गर्यौं। धान गहुँ मकैपछि कोदो फाफर मुख्य खाद्यान्न बाली हुन्। कोदो समग्रमा चौथो मुख्य बाली मानिन्छ। कोदो मध्यपहाड़ी क्षेत्रमा मात्रै होइन तराई सहित सबै जिल्लामा उत्पादन गर्न सकिन्छ, तर पछिल्ला वर्ष कोदोको क्षेत्रफलसँगै उत्पादन पनि घट्दो छ। स्वास्थ्यका हिसाबले समेत महत्वपूर्ण कोदोजन्य बालीलाई पोषणविदले सुपर फूड नै मान्ने गरेका छन्। यही गुणका कारण पछिल्ला वर्ष उपभोग गर्नेहरू बढेसँगै कोदोको माग पनि बढ्दो छ। माग बढेसँगै आयात गर्नुपर्ने अवस्था छ। थप जानकारी सहित साथी मदन पौड्याल।
11: कोदो अनि फापरलाई पहिला दुःखको साथी भन्ने गरिन्थ्यो। दुःखको साथी भए पनि यी बाली हेलामा परे। कोदोलाई त बहुगुणी बाली नै मान्ने गरिन्छ। कोदो खेतीमा पर्याप्त पानी चाहिँदैन अनि मलको खासै चिन्ता गर्नु नपर्ने, उत्पादन गर्न सके वर्षौंसम्म राख्न सकिने, सुरक्षित भण्डारण गर्न सके त घुन किराले दुःख पनि नदिने हुँदा किसानले क्षति भयो भनेर गुनासो गर्नु पर्दैन। नेपाल कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत।
12: पानीले भिज्यो स्टोर गरेको ठाउँमा भने त्यो कुहिन्छ होइन, नभएदेखि चाहिँ त्यो जति वर्ष राख्यो भने त्यसमा घुन अरू किराहरू केही पनि लाग्दैन कोदोमा। त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खाना हुन्छ, हामी खान्छौँ नै। हाम्रो घरमा हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो, नयाँ कोदो स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी यहाँ। अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन्।
11: बहुगुडी बाली कोदोको उत्पादन र क्षेत्रफल क्रमशः घट्दो छ। मुख्य बाली धान झण्डै 14 लाख हेक्टरमा खेती हुँदा कोदो र कोदोजन्य बालीको खेती निकै थोरै अर्थात 3 लाख हेक्टर क्षेत्रफल पनि पुग्दैन। कोदोको उत्पादन वार्षिक पुग नपुग 3,30,000 टन हुने गरेको तथ्याङ्क छ, तर उपभोग बढ़दो रहेकोले भारत चीन लगायतका देशबाट आयात बढ़दै गएको छ। आर्थिक वर्ष 2082-83 झण्डै 62 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार बनाएर खान सकिन्छ अनि अहिले शहरमा यस्ता परिकार खाने क्रम बढ़ेको छ।
12: काठमाडौँतिर कहीँ जाँदाखेरि यहाँ कोदोको ढिँडो पाइन्छ भनेर लेखेको साइनबोर्डहरू हामी भेट्छौँ होइन, र यसको महत्व त्यो सँगै बढ्नुको साथसाथै यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या। कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको चाउचाउ बन्न थाल्यो होइन, अब कोदोको पाउरोटी बन्न थाल्यो। यो कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ, सहर पसेको कारणले यसको महत्व पनि बढी छ।
11: कोदो, कागुनो, जुनेलो, फापरको उपभोग पछिल्लो समय बढ्दै गएको हो। शहरमा कोदो फापर लगायतको खोजी हुन थाले पनि गाउँघरमा उत्पादन गर्न किसानलाई साह्रै समस्या छ। जनशक्तिको अभाव र यी बालीमा आवश्यक प्रविधि उपलब्ध छैनन्। आयातको भरमा माग धान्नुपर्ने बाध्यता छ। सरकारले पनि यी बालीको उत्पादन बढ़ाउन खासै प्रयास गरेको छैन। उत्पादन घट्दै जाने, माग चाहिँ बढ़ने, यस्तै अवस्था रहे आयात अझ बढ्नेछ। फेरी कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत।
12: अहिलेको जुन डिमाण्ड छ र मध्य पहाड़मा यो यसको खेतीलाई खेती गर्ने प्रक्रियालाई चेन्ज गरेनौ र सरकारले यसलाई सपोर्ट गरेन भने अबको दुई वर्षपछि झन्डै अहिले आएको भन्दा दोब्बर कोदो चाहिँ आयात हुन सक्छ अहिलेको नेपालको मागलाई हेर्दा।
11: कोदो जन्य बालीमा उन्नत प्रविधिको प्रयोग अनि किसानलाई अनुदानको व्यवस्था गर्न सके उत्पादन तथा उत्पादकत्व बढ़न सक्छ जसबाट अहिले बढ़दै गएको मागलाई धान्न र भइरहेको आयातलाई पनि प्रतिस्थापन गर्न सकिन्छ।
5: कोदो जन्य बालीको बढ़दो माग बजार र उत्पादनका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीपी बस्नेतसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदली नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला मौसम पूर्वानुमान महाशाखाले हिजो धेरै प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरे पनि कुनै पनि ठाउँमा ठूलो पानी परेन। महाशाखाले हिजो बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरेको थियो तर आज बिहानसम्म ती क्षेत्रमा पानी परेको छैन। गैराती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा सामान्य पानी परेको छ भने कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा छिटपुट पानी परेको छ। त्यसबाहेक धेरैजसो ठाउँमा बदली भए पनि पानी परेन। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी मधेस बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जनाएको थियो। महाशाखाले हिजो बेलुकी निकालेको मौसमी बुलेटिन अनुसार आज देशका कुनै पनि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन। महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै तराई भूभागको केही ठाउँमा मध्यमसम्मको वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार भोलि भने बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: बर्खाको बेला बाढी पहिरोको डर
14: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
17: आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
18: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
19: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
20: अब बाँकी खबर। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सीमादरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई अहिलेको सरकारले अनलाइन सरुवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरुवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरुवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा 2 वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारीलाई भने यो नियम लागू हुने गरेको थिएन। सरुवामा सन्तुलन कायम गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र वर्षौंदेखि एकै ठाउँमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरुवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा सफ्टवेयर तयारी गरी विधिसम्मत रूपमै सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा गरेको जनाएको छ। मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाको निवेदन माग गरे पनि सुगमकै कार्यालयमा रोज्ने कर्मचारीको संख्या उल्लेख्य भए पनि यस अगाडि कर्मचारी सुगम र दुर्गम क्षेत्रमा बसेका तथ्याङ्कका आधारमा कर्मचारीलाई सरुवा गर्न थालिएको खबर आजको गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले सहीको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नु भएको बीबीसीले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। यसै गरी गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइने बताउनु भएको छ। उहाँले यसअघि अमेरिकी सर्वोच्च अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको अर्को कानूनी उपाय खोजिएको समेत बताउनुभयो। व्हाइट हाउसका नीति प्रमुख स्टीफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरेर सन्तान जन्माउने उद्देश्य राख्नेहरूले अमेरिकी नागरिकताको सुविधाको दुरूपयोग गरिरहेको आरोप लगाउनुभयो। उहाँका अनुसार यस्ता सन्तानले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सरकारी सुविधा प्राप्त गर्ने गरेका छन्।
20: अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यसैगरी नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियनशीप लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिसकेको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 फिफाको निलम्बन फोकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा चार वर्षपछि छलफल हुने भएको छ। आउँदो सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति जेसीडब्ल्यूआर र जलस्रोत सम्बन्धी संयुक्त स्थायी प्राविधिक समिति जेएसटीसीडब्ल्यूआरमा यो विषयलाई छलफलका रूपमा समावेश गरिएको हो।
20: विदेश जाने कागजात बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बेहोर्नु नपर्ने भएको छ।
5: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 अर्थात 81.19% रहेको बोर्डले जनाएको छ।
20: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्य सहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो।
5: सरकारले कर्मचारीको नयाँ तलब मान स्वीकृत गरेको छ। मन्त्री परिषदको अस्ति बुधबार बसेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा पालिकामा कार्यरत कर्मचारीको नयाँ तलब मान र सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो।
20: गएको जेठ यता समस्याग्रस्त सहकारी संस्थाका 2,700 भन्दा बढ़ी बचतकर्ताले झण्डै 3.5 करोड़ रूपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको झण्डै 2 महिना जेठ पहिलो हप्तादेखि अहिलेसम्म 2,769 बचतकर्तालाई 3.69 करोड़ रूपियाँ बचत फिर्ता गरेको जनाएको छ।
5: जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन्। 2 वर्षदेखि आकर्षक मूल्य पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ। यस विस्तारसँगै जुट उत्पादन बढ़ने भएको छ।
0: काठमाडौँ उपत्यकाका नदी किनारबाट अवैध बस्ती र संरचना हटाएर खाली गरिएको झण्डै 4,000 रोपनी जग्गालाई अब हरियाली, सार्वजनिक पार्क र खुला मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने योजना सरकारले अघि बढ़ाएको छ। बागमती, विष्णुमती, मनोहरा र गंगपू खोलाको किनारमा वर्षौंदेखि अतिक्रमणमा परेका क्षेत्र खाली गरिएपछि अब ती ठाउँलाई सार्वजनिक उपयोगमा ल्याउने तयारी शुरू भएको खबर आजको नयाँ पत्रिकामा छ।
5: वैदेशिक रोजगार व्यवसायहरूले सरकारलाई दिएको 15 दिनको अल्टिमेटम आज सकिँदैछ। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन ठोस नीतिगत सुधार नगरे श्रमिक विदेश पठाउने प्रक्रिया नै रोक्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।
0: संघीय सरकारी निकायमा कार्यरत करारका कर्मचारीको व्यवस्थापनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। करारका कर्मचारीको व्यवस्थापन पेचिलो बनेपछि यसबारे अध्ययन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो।
5: र आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। काया कैरनमा उपालो उखानको
0: जीव भन्दा जीविका प्यारो
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव।
5: देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। बिरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै भित्री पनि अझै अभाव।
0: कोदोजन्य बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो। परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै।
5: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने।
0: र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजारमा खाना पकाउने ग्यास पाउन अझै मुश्किल छ। सरकारले भने विज्ञप्ति र सूचना निकालेर अभाव छैन, साइट चाहिएमा फोन गर्नुहोस् भनेर आश्वासन दिने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अभाव भनेर लेखिएको रित्तो सिलिण्डर बोकेर एकजना मान्छे रुल्ल टुल्ल हुँदै बाटोमा हिँडिरहेका छन्। त्यही बेला सरकारले ग्यासको विवरण लेखिएको विज्ञप्ति देखाएको छ अनि ती मान्छे भन्दैछन् यो कागजलाई सल्काएर भात पकाउने कि लाइन जोडेर खाने सरकार। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563218 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: सूर्यगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 64 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
3: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि.
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो.
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
14: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल. फोन 98461620.
16: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोप्राइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460 69246.
17: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ. तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि.
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु. प्रोप्राइटर रमेश भुजेल. फोन 98560-32475 र 98011-32475.
20: आहा, कति स्वादिष्ट मासु हो. यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो.
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि. हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि.
22: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ. अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ. साथै होम डेलिभरी पनि गरिन्छ. छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा. प्रोप्राइटर तीर्थराज गर्तौला. फोन 0635900065. मोबाइल 98166-34372.
23: नमस्कार. पहिलो कार्यक्रम थियो मेरो जुन नसा च्यापेको भनेर कुरा भएको थियो, त्यसमा चाहिँ मैले चाहिँ सबै कुराहरू चाहिँ कसरी नसा च्यापिन्छ भन्ने कुरा भएको थियो. आज चाहिँ नसा च्यापेर के हुन्छ र त्यसको उपचारहरू कसरी हुन्छ भन्ने कुरा चाहिँ आज मैले चाहिँ हजुरहरूले चाहिँ मैले चाहिँ यो कार्यक्रममा चाहिँ तपाईँलाई भन्दैछु सबै कुराहरू. जस्तै अब मैले पहिला कुरा के गरेको थिएँ भने नसा कसरी च्यापिन्छ भन्ने कुरा तपाईँले अस्ति मैले पहिलाको एपिसोडमा मैले भनिसकेको छु. अब नसा च्याप्दा के हुन्छ भन्ने कुरा हो, होइन? मेन कुरा नसा च्याप्यो भन्दैमा घाँटीको जुन नसा च्याप्यो कुरा छ, मैले त्यो कुरा गरेको थिएँ. त्यसमा चाहिँ हामीले चाहिँ कहिले पनि नबिर्सौँ कि नसा च्याप्यो ए अलिअलि हो मेरो गइहाल्छ भन्छ, त्यो सोच्नु भएको छ होला सबैले धेरै जसोले, होइन? तर कसरी नसा च्यापेर र कसरी बिरामी भएर मौका आइपुग्छ त्यो चाहिँ मैले धेरै थाहा पाएको छु. किनभने आजभन्दा मैले भन्नु झन्झन्डै 19 वर्ष भयो यो हार्जोन तथा नसा प्लस म्यानुअल मेडिसिन अथवा म्यानुअल थेरापीहरूको र कायरोप्राक्टिसहरू गरेको मैले 19 वर्ष भयो आज, होइन? यसमा चाहिँ बिरामीहरू कसरी आउँछ भन्दाखेरि चाहिँ धेरै जसो बिरामीहरू चाहिँ साधारण नसा च्यापेर आउँदाखेरि चाहिँ उनीहरूले वास्ता गर्दैन. उनीहरूले यसलाई वास्ता नगरौँ एक हिसाबले ठिक पनि हो, तर एक हिसाब एकदमै बेसिक पनि हो. फेरि है नसा चाहिँ कसरी च्याप्छ भन्ने कुरा चाहिँ धेरै कुरा चाहिँ बुझ्न जरुरी छ. यसमा चाहिँ नसा च्याप्ने कहिलेकाहीँ चाहिँ एकदमै सिम्पल तरिकाले थोरै मात्र नसा च्यापेको हुन्छ. नसा चाहिँ कस्तो भने हड्डीले पनि च्यापिन्छ यसमा नसाहरू, लिगामेन्टले पनि च्यापिन्छ र सफ्ट टिस्युहरू भन्छ हामीले, सफ्ट टिस्युले पनि च्यापिन्छ, कार्टिलेजले च्याप्छ हाम्रो नसाहरू, प्लस मेन धेरै जसो नसा च्याप्ने चाहिँ डिस्कबाट हुन्छ. यो धेरै नसा चाहिँ केबाट च्यापेको हुन्छ भनेर त्यो पत्ता नलागेन उपचार गर्न पनि त्यति कठिन हुन्छ. नसा च्याप्यो भन्दामा एउटै उपचार हुन्छ भने पनि छैन, यसमा फरक फरकको उपचार हुन्छ. यसमा सबैमा एउटै उपचार लागू हुँदैन, कुनैमा साधन थेरापी गरे पनि ठिक हुन्छ, कुनमा चाहिँ म्यानुअल हामीले गर्छौँ. म्यानुअल मानिसमा चाहिँ म्यानिपुलेसनहरू, कायरोप्राक्टिसहरू, हामीले ओस्टियोपाथहरू ट्रिटमेन्टहरू गर्छौँ, त्यसले पनि ठिक नहुने हुन्छ. यसमा यसमा के युज गर्छौँ भन्दाखेरि हामीले म्यानुअल मेडिसिन युज गर्छौँ यसमा है. अब मेन कुरा चाहिँ म्यानुअल मेडिसिनमा चाहिँ मैले आजसम्म भन्नु 19 वर्ष भइसक्यो यसमा प्र्याक्टिस गरिरहेको. मैले धेरै हस्पिटलमा पनि काम गरेँ, अहिले चाहिँ म आफै आएर चाहिँ एमटी हस्पिटल भन्न म्यानुअल थेरापी हस्पिटलमा काम गर्दैछु अहिले. अब यसमा नसा च्यापदेखि चाहिँ के हुन्छ भने कतिको जिज्ञासा पनि होला, अपरेसन गरिहाल्नुपर्छ त भन्ने पनि कुरा होला होइन. यो कुरा चाहिँ म आज प्रष्ट रूपमा राखिदिन्छु हजुरहरूलाई, किनभने थोरै नसा च्यापेको छ, केले च्यापेको छ भन्ने कुरा हुन्छ मेन कुरा. यसमा चाहिँ अब मेन कुरा चाहिँ घाँटीको नसा च्यापेकोमा म आज विस्तृत रूपमा भन्न चाहन्छु. घाँटीको नसा च्यापेको बेलामा चाहिँ मेन गरी यदि हातहरू झमझम हुन थाल्यो, लाटो हुन थाल्यो, कुनै पनि औँलाले चाहिँ लाटो लाटो भइसकेको छ र त्यसले चाहिँ केही सामानहरू उठाउन गाह्रो भएको छ र सामान उठाउनलाई एउटा मोबाइल आफ्नो मोबाइल पनि उठाएर यसो उठाउन गाह्रो छ भने त्यो चाहिँ इमर्जेन्सी भन्छु यसलाई मैले है. इमर्जेन्सी नै यसको लागि चाहिँ डक्टर कहाँ देखाइहाल्नुपर्छ तुरन्तै. र त्यो केस भनेको चाहिँ तपाईँ अपरेसन गर्नुपर्ने पनि हुनसक्छ अथवा अपरेसन नगरी पनि उपचार हुनसक्छ. अब अपरेसन गर्नुपर्ने के छ त यसमा कारण भने यस्तो कन्डिसनमा है, फेरि मैले भन्न खोजेको यो कन्डिसनमा चाहिँ यदि हात लाटो भइसकेको कन्डिसन र कुनै पनि सामान उठाउन नसक्ने कन्डिसनमा चाहिँ तपाईँको चाहिँ घाँटीमा चाहिँ ट्युमरहरू पलाएको हुनसक्छ. यसमा मेन कुरा ट्युमर, सानो ट्युमर, ठुलो ट्युमरहरू हुन्छ यसमा. त्यसपछि आएर बोसो बढेको हुन्छ, यसमा लाइपोमा पनि हुन्छ, नसामा पनि लाइपोम भएको हुन्छ सानो ठुलो, विशेष गरी घाँटीमा र ढाडको नसा, तल भएको ढाडको नसामा चाहिँ च्यापेर बसेको हुन्छ यसले. साधारण ट्युमरहरू धेरै जसो ट्युमरहरू चाहिँ 99.99% चाहिँ ट्युमरहरूको चाहिँ अपरेसनै गर्नुपर्ने हुन्छ यसमा. यसमा थेरापीले केही पनि काम गर्दैन र त्यो कन्डिसनमा चाहिँ तुरन्त डक्टर गएर एउटा एमआरआई गर्नुपर्छ. एमआरआई गर्ने एकदम इम्पोर्टेन्ट छ यसमा, सबैमा एमआरआई गरिहाल्नुपर्छ भने छैन, तर यो कन्डिसनमा चाहिँ एमआरआई गर्नुपर्छ. र यसलाई कहिले पनि चाहिँ मेरो यो लाटो भएको अलिक ठिक भइहाल्छ नि आफै होइन, यो ठिक भइहाल्छ नि आफै भनेर चाहिँ कहिले पनि बस्नु हुँदैन यसमा. किनभने जति ढिला भयो अपरेसन गरेर चाहिँ तपाईँको रिजल्ट आउने चान्स पनि त्यतिकै कम हुँदै जान्छ फेरि. र अर्को कुरा, नसा च्यापेको छ तपाईँको, धेरै नै च्यापेको छ, ट्युमरहरू केही पनि पलाएको छैन, केही पनि छैन भने चाहिँ तपाईँको म्यालोपाथी भन्छ, जुन चाहिँ नसाहरू नै एक आपसमै आफू चाहिँ गुटमुटेर बसेको पनि हुन्छ. त्यसमा चाहिँ तपाईँको जुन भन्न नसाले जुन सेन्सहरू दिनुपर्ने छ त्यो नदिएको हुन्छ, तपाईँ लाट लाटो भएको हुन्छ, झमझम भएको हुन्छ, त्यसमा चाहिँ तपाईँको ट्युमरहरू केही पनि पलाएको छैन भने अपरेसन गर्नु पर्दैन. यसमा चाहिँ तपाईँको यसमा पनि कस्तो हुन्छ भने यसमा चाहिँ अब अलिकति इङ्ग्लिसहरू ओर्डर हुन्छ यसमा है हजुरले अलिकति डिस्कको चाहिँ मेन कुरा सेन्ट्रल डिस्क प्रोटोजनहरू भन्ने हुन्छ, सेन्ट्रल डिस्क एक्सक्लुजन भन्ने हुन्छ यसमा होइन. यस्तो कन्डिसनमा चाहिँ धेरै जसो नसा च्यापेर पनि अपरेसन गर्न नगरिकन ठिक हुन्छ यसमा. हामीले यो गर्दै पनि आइरहेका छौँ होइन. त्यसपछि आएर यसमा चाहिँ राइट पारामेडियन डिस्क प्रोटोजन, राइट पारामेडियन डिस्क एक्सक्लुजन हुन्छ र कुनै केसमा सेक्वेस्ट्रेसन पनि भइरहेको हुन्छ. त्यो भनेको डिस्क नै च्यातेर चाहिँ क्यानलमा जाने, यदि डिस्क च्यातेर क्यानलमा गएपछि त्यो कन्डिसन पनि अपरेसन गर्नै पर्छ यसमा. यसमा कुनै दायाँ बायाँ सोच्नै पर्दैन. तर यदि डिस्क सेन्ट्रल डिस्क प्रोटोजन एक्सक्लुजन भएर पनि तपाईँको चाहिँ भनौँ न 35-40% नसा च्यापेर पनि तपाईँको हातहरू लाटो भएको छ अथवा हातहरू चाहिँ तपाईँको छ नि कुनै पनि चिजहरू सम्हाल्न गाह्रो भएको छ भने यसमा पनि अपरेसन गर्नु पर्दैन तपाईँले. यसमा चाहिँ हाम्रो ट्रिटमेन्ट गरेर तपाईँको म्यानुअल ट्रिटमेन्ट प्लस म्यानुअल मेडिसिन ट्रिटमेन्ट गरेर हामी ठिक गर्न सक्छौँ. अहिलेसम्म हामीले पनि यो मेलोपाथीमा चाहिँ 12-15 बिरामीहरू चाहिँ अहिलेसम्म ठिक गरेर पठाइसके पनि छौँ हामीले. यस्तो कन्डिसनमा चाहिँ हामीले ट्रिटमेन्ट गर्दै जाल्यो र किनभने अपरेसन गरेर पनि त्यो केसमा चाहिँ तपाईँको रिजल्ट त्यति राम्रो आउँदैन, त्यही भएर चाहिँ सुरुमा हामीले 3-6 महिना अथवा 3-6 महिना भनेर भन्छौँ. तर बिरामीहरू 15 दिनमा पनि धेरै राम्रो भइसक्यो, बिरामीहरू पनि छ यस्तो केसमा म्यालोपाथीमा होइन. अब यस्तो कन्डिसनमा चाहिँ अपरेसन चाहिँ गर्नु जरुरी छैन. अब साधारण म्यानुअल ट्रिटमेन्ट प्लस म्यानुअल मेडिसिन ट्रिटमेन्ट गरेर हामी ठिक गर्न सक्छौँ. अहिलेसम्म हामीले पनि यो मेलोपाथीमा चाहिँ 12-15 बिरामीहरू चाहिँ अहिलेसम्म ठिक गरेर पठाइसके पनि छौँ हामीले. यस्तो कन्डिसनमा चाहिँ हामीले

चाहिँ तपाईँले के गर्नु पर्यो भने एक्सर्साइज सिक्नु पर्यो मेन कुरा. एक्सर्साइज सिकेर प्लस तपाईँको जो नसा चापेको छ नि, नसा खोल्ने उपचारहरू 10-15 दिन जति गर्ने, अनि होम एक्सर्साइजहरू घरमै गरेर एक्सर्साइज गर्ने एक्सर्साइजहरू सिक्नुपर्छ, र घरमै गरेर चाहिँ एक्सर्साइजहरू गर्ने, र टाइम टाइममा चाहिँ हप्ताको एक दिन, दुई हप्ताको एक दिन, महिनाको एक दिन चाहिँ थेरापिस्टले गरेर चाहिँ जस्ट तपाईँको छ नि त्यो मुभमेन्टहरू नर्मल गर्नलाई चाहिँ तपाईँको एक्सर्साइजहरू सिक्ने, प्लस त्यो जुन तपाईँको लिगामेन्टहरू, टेन्डनहरू, मसलहरू भयो तपाईँको होइन, त्यसलाई चाहिँ बलियो बनाउने एक्सर्साइजहरू सिक्नुपर्छ. अब यसमा के हुन्छ भने एउटा अब जस्तै घाँटीतिर दुख्यो, घाँटीको पछाडिपट्टि दुखेको छ, हातहरूतिर पनि दुखेको छ, पोइन्ट पोइन्टहरूमा एल्बोहरूमा दुखेको छ तपाईँको होइन, यस्तो दुखेको छ भने तपाईँको चाहिँ त्यहाँ चाहिँ अलिकति ट्रिटमेन्ट के गर्नुपर्ने हुन्छ भन्दाखेरि हामीलाई म्यानुअल मात्र पनि होइन, त्यसमा ओस्टियोपाथ मात्र पनि होइन, कायरोप्र्याक्टिक मात्र पनि होइन, साधारण फिजियोथेरापी मात्र हुँदैन त्यसले. त्यो ट्रिटमेन्ट भनेको यो लेटेस्ट ट्रिटमेन्ट हो हुन त होइन. अब नेपालमा त अहिले मैले यो ट्रिटमेन्ट लिएर आएको चाहिँ वास्तवमा 19 वर्ष भइसक्यो नेपालमा, जसलाई चाहिँ हामी ड्राई निडल थेरापी भन्छौँ. यो चाहिँ मायोफेसियल ट्रिगर पोइन्टहरूलाई चाहिँ रिलिज गर्ने हो. हामीले चाहिँ बिना औषधि सानो निडलहरू होइन, आकुपङ्क्चर निडल हुन्छ, त्यसले चाहिँ रिलिज गर्छौँ, र अथवा 1 ml सिरिन्ज भयो होइन, अथवा 3 ml सिरिन्जले चाहिँ यदि अलिक ठुलो छ भने त्यसलाई चाहिँ हाम्रो निडलले चाहिँ त्यसलाई चाहिँ त्यो जुन मायोफेसियल ट्रिगर पोइन्टहरू हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छौँ. त्यसले त्यो रिलिज गरेपछि तपाईँ पेन चाहिँ आफै हराएर जान्छ. त्यो किन गर्नुपर्छ भन्दाखेरि चाहिँ यदि नसा चापेको खण्डमा चाहिँ नसा चापेपछि तपाईँको मसलहरूमा जुन सेन्सहरू जानुपर्ने त्यो नगएपछि चाहिँ मसलहरू मांसपेसीहरू चाहिँ मांसपेसीको फाइबरहरू चाहिँ आफै आफै चुडिँदै जान्छ. त्यो चुडिँदै गएपछि त्यो आफै फेरि जोड्दै जान्छ. त्यो जोड्दै गएपछि त्यो के हुन्छ भने एउटा सानो सानो मासुको डल्लाहरू चाहिँ त्यहाँ चाहिँ बन्छ. त्यसपछि त्यो चाहिँ बनेपछि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ एक्सर्साइज गर्नु थाल्यो, कुनै पनि तपाईँले काम गर्नु थाल्यो भने तपाईँले त्यो मसल जति तन्कियो पनि त्यो नतन्किएपछि तपाईँ त्यो ठाउँमा दुख्छ तपाईँलाई. भन्छ किन भन्दाखेरि त्यो चाहिँ मसलको फाइबर चाहिँ छोटो भयो तपाईँको, त्यो चाहिँ जुन चाहिँ एउटा घाउ जस्तो बनेर सानो डल्लो बन्छ त्यसमा होइन. त्यो डल्लो बनेपछि अब यदि त्यो ड्राई निडलले चाहिँ तपाईँ त्यो रिलिज गरिदिएपछि चाहिँ त्यो के हुन्छ भने त्यो मसल आफै फाटेर जान्छ. फाटेर गएपछि तपाईँलाई चलाउन सजिलो हुन्छ. यो पनि एउटा चाहिँ कस्तो नि एउटा नसा चापेपछि को तपाईँ कम्प्लिकेसन हो. यो कम्प्लिकेसनलाई चाहिँ हामीले बिना औषध चाहिँ ट्रिटमेन्ट गर्ने गर्दछौँ यसमा है. अनि त्यसपछि आएर अब धेरै लामो समयसम्म नसा चापेपछि के हुन्छ भन्दाखेरि झमझम हुने, लाटो हुने त्यस्तो पनि हुन्छ. त्यो हामीले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन नसाको रिसेप्टरहरू हुन्छ त्यो रिसेप्टरहरू चाहिँ इनएक्टिभ भएर बसेको हुन्छ. त्यो इनएक्टिभ भएर बसेपछि चाहिँ त्यो नसाहरूलाई चाहिँ के हुन्छ भने इनएक्टिभ हुन्छ. त्यो नसामा जुन तपाईँको करेन्ट लागे जस्तो भनौँ न, करेन्ट लाग्दाखेरि जुन तपाईँको सेन्सेसन जानुपर्ने हो त्यो जाँदैन. त्यो नगएपछि झमझम हुने, लाटो हुने र कस्तो हुन्छ भने तपाईँको करेन्टले हानेको जस्तो हुन्छ त्यसमा. अब त्यो चाहिँ सबै बिरामी एउटै हुन्छ भन्ने छैन फेरि होइन. त्यो चाहिँ कस्तो भने हाम्रो डिस्कमा चाहिँ जुन डिस्कमा चाहिँ हाम्रो न्युक्लियस पल्पोसिस भन्ने हुन्छ जुन भित्रपट्टिको, यो बारेमा पहिला पनि मैले भनेको थिएँ, र बाहिरबाट चाहिँ एन्डोस्पोरोसिस हुन्छ. त्यो न्युक्लियस पल्पोसिसभित्र चाहिँ ट्युमर नेक्रोसिस फ्याक्टर अल्फा भन्ने केमिकल हुन्छ. त्यो केमिकलले के गर्छ भन्दाखेरि त्यही झमझम हुने, लाटो हुने, कसैलाई पोल्ने, सबैको एउटै टाइपको ट्युमर नेक्रोसिस फ्याक्टर अल्फा चाहिँ हुँदैन त्यसमा. केमिकल चाहिँ कसैको कस्तो टाइपको हुन्छ, कसैको कस्तो टाइपको हुन्छ, त्यसले गर्दा सेन्सेसनहरू चाहिँ फरक फरक देखाउँछ. कसैलाई चिसो भएर जाने हुन्छ, कसैलाई करेन्ट लागे जस्तो हुन्छ, कसैलाई चाहिँ झमझम झमझम हुन्छ, कसैले चाहिँ एकदमै पोल्यो भन्ने टाइपको हुन्छ. यो सेन्सेसन यो टाइपको जान्छ नसाबाट. त्यही भएर चाहिँ हरेक बिरामीलाई चाहिँ त्यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा औषधिहरू पनि हाल्नुपर्ने हुन्छ त्यो बिरामीहरूलाई होइन. त्यही भएर चाहिँ त्यो औषधि राखेर पनि हामी ट्रिटमेन्ट गर्छौँ. र कति बिरामीलाई चाहिँ बिना औषध पनि हामीले त्यो चाहिँ ट्रिटमेन्ट चाहिँ गर्दै हाल्दैछौँ. कस्तो भने भिटामिनहरू पनि दिने हुन्छ हामीले, कति कुराहरूमा हामीले क्याल्सियमहरू चलाउनु पर्ने हुन्छ हरेक बिरामीहरूलाई. कसैले चाहिँ भिटामिन डीको कारणले पनि तपाईँको चाहिँ हड्डीहरूको लिगामेन्टहरू चाहिँ नसाहरू चाहिँ जुन कमजोर हुँदै गएपछि त्यसले चाहिँ तपाईँको भिटामिन डी चाहिँ हामीले बिरामीलाई खुवाउनुपर्ने हुनसक्छ होइन. र प्लस मेन अब यसमा रोल चाहिँ मेन चाहिँ म्यानुअल थेरापीको कुरा आउँछ यसमा है. म्यानुअल थेरापीमा चाहिँ सबै हड्डीहरू यदि ठाउँमा छैन, हड्डीहरू हाम्रो एक्सरेमा हेर्दाखेरि पनि थोरै मात्रामा दायाँ बायाँ गएको चाहिँ देख्न सकिन्छ अथवा नदेख्न पनि सक्छौँ हामीले. त्यस्तो टाइम ट्रिटमेन्ट चाहिँ हामीले एउटा नसालाई चाहिँ आफ्नो ठाउँमा लगेर गर्ने ट्रिटमेन्ट चाहिँ हामीले स्पेसल म्यानिपुलेसन थेरापीहरू भन्छौँ हामीले. त्यो चाहिँ हामीले स्पेसल त्यो गरेर चाहिँ त्यो नसालाई ठाउँमा राख्छौँ. त्यसपछि नसा ठाउँमा गएपछि चाहिँ बिस्तार बिस्तार त्यो नसामा चाहिँ जुन इनएक्टिभ भएको छ जुन रिसेप्टरहरू त्यसलाई एक्टिभ गर्दै लैजान्छौँ, र त्यसलाई केही भिटामिनहरू हामीले खुवाएर चाहिँ त्यो नसालाई चाहिँ राम्रो बनाउँदै गरेर चाहिँ हामीले यसको चाहिँ उपचारहरू गर्दैछौँ. हस् त अब
जुन अब मैले यो कुराहरू गरेँ तपाईँले यसमा

0: केही जिज्ञासाहरू छ भने चाहिँ प्रश्नहरू छ भने हजुरहरूको चाहिँ प्रश्न चाहिँ राख्न चाहिँ म अनुरोध गर्दछु र अर्को पालि चाहिँ मैले हजुरहरूलाई चाहिँ यो बारेमा चाहिँ केही चाहिँ भन्न सक्छु होला सायद होइन यो उपचारको बारेमा तपाईँलाई चाहिँ डिटेलमा मैले हजुरको जुन प्रश्नहरू आउँदछ त्यसको चाहिँ सबै चाहिँ मैले चाहिँ प्रश्नहरूको उत्तर दिने चाहिँ प्रयास गर्दछु। धन्यवाद हस्, नमस्कार।
1: नसा च्यापिने रोग अथवा चाहिँ स्नायुहरू च्यापिएर हुने समस्या, यसबाट धेरै बिरामीहरू चाहिँ आक्रान्त हुनुहुन्छ, धेरैजनालाई चाहिँ यसको डर त्रास के हुने हो, अब चाहिँ अगाडि बढ्नै पो नसकिने हो कि, हात खुट्टा प्यारालाइसिस हुने हो कि, अथवा चाहिँ जीवन नै चाहिँ अप्ठ्यारोमा पर्ने हो कि भन्ने कुराले चाहिँ आक्रान्त अथवा चिन्तित अवस्थामा रहनु भएको हुन्छ, उहाँहरूको लागि चाहिँ सामान्य जानकारी लिएर यो भिडियोमा प्रस्तुत गर्न खोजिरहेको छु। नसा च्यापिने रोग भन्नाले स्नायुहरू हाम्रो शरीरको चाहिँ टाउको अथवा मेरुदण्डबाट निस्किन्छन् र यो हड्डीको खोपडी, टाउको भन्नाले खोपडीबाट अथवा चाहिँ मेरुदण्डको चाहिँ हड्डीहरूबाट बाहिर निस्किने क्रममा ससाना छिद्रहरू, साना साना पुवालहरूबाट बाहिर निस्किनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा हड्डीको समस्याहरू छ या जोर्नीहरूको समस्या छ भने त्यो समस्याले गर्दाखेरि हड्डीहरू जोर्नीहरू बढ्दै जाने र ती छिद्रहरूलाई चाहिँ सानो बनाइदिँदै जाने र हड्डीहरूको बीचमा भएको जुन नरम मासु हुन्छ त्यो पनि चाहिँ फुत्किने, चिक्लिने अथवा स्लिप डिस्क हामीले साधारणतया पनि भनिरहेका हुन्छौँ, त्यस्तो किसिमको समस्या छ भने तिनीहरूले गएर नसालाई चाहिँ अठाइदिने र चाहिँ समस्या निम्तिने हुन्छ। सुरुमा नसा च्यापिने रोग हो भनेर कसरी चिन्ने त, मुख्यतया नसा च्यापिने रोग भन्नाले हामीले गर्दन अथवा मेरुदण्डको चाहिँ कम्मरको भागमा प्राय जसो गरेर देख्छौं, हामीले यसैलाई नै आज फोकस गरौं। अन्य ठाउँका नसा च्यापिने रोगहरूलाई चाहिँ अरू थप भिडियोहरूमा पछि छुट्टै डिस्कसन गरौंला। कम्मर र गर्दनको चाहिँ हड्डीहरूको बीचबाट निस्किने, मेरुदण्डबाट निस्किने चाहिँ नसाहरू च्यापियो भने के हुन्छ, कसरी चाहिँ यसलाई आइडेन्टिफाई गर्न सकिन्छ, शुरूआती फेजमा त दुखाइ नै हो, ब्याकग्राउण्डमा पहिलेदेखि नै केही न केही रूपमा चाहिँ गर्दन अथवा ढाडको कमरको दुखाइहरू कन्सटेन्टली भइरहेको हुन्छ। यदि त्यो दुखाइ चाहिँ बिहानभन्दा बेलुका बढ्दै बढ्दै बढ्दै गइरहेको छ र चाहिँ केही काम गरेपछि अथवा थकावट भएपछि त्यो दुखाइ बढ्छ, झुकेर काम गर्नुपर्दा या ल्यापटप अथवा कम्प्युटर मोबाइल्सहरूमा चाहिँ लामो समय गर्दनलाई झुकाएर राख्दाखेरि पेन, गर्दनमा पेन भइरहेको छ भने यस्ता किसिमका दुखाइहरू चाहिँ पछि गएर नसा च्यापिने रोगमा बढ्ने सम्भावना हुन्छ। र कहिले वाक त एकैछिनमा चाहिँ केही सामान, भारी सामान जुरुक्को उठाउन खोज्दाखेरि बीचमा भएको डिस्क, दुईटा हड्डीहरूको बीचमा हुने नरम चकटी जस्तो मासु त्यो फुत्केर चाहिँ नसालाई च्यापिँदाखेरि एक्कासी पनि कहिलेकाहीँ नसा च्यापिने रोग भएर आउँछ। यस्तो किसिमको नसा च्यापिने रोग भयो भने हात खुट्टाहरूको झमझम गर्ने अथवा चाहिँ हात खुट्टा चाहिँ पोल्ने, कुनै एउटा हातको अथवा चाहिँ खुट्टाको चाहिँ छालाको एक भाग चाहिँ अनौठो सेन्सेसन, सिस्नोले पोलेको जस्तो अलिकति डिफ्रेन्ट खालको सेन्सेसन आउने र चाहिँ गर्दनदेखिको दुखाई हातमा सिल्का हान्दै जाने या चाहिँ मेरुदण्डको तलतिर पुच्छरतिरको हड्डीसम्म चाहिँ सिल्का हान्दै तल झर्ने या कम्मरमा भएको दुखाई जुन छ त्यो चाहिँ सिल्का हानेको जस्तो गरेर इलेक्ट्रिक सेन्सेसन जस्तो गरेर तलपट्टि चाहिँ दाहिने अथवा देब्रे खुट्टाहरूमा जाने यो किसिमको दुखाइ हुन्छ। यो दुखाइ चाहिँ मुख्यतया के भने कुनै पोजिसनले अथवा चाहिँ झुक्दाखेरि या दायाँ बायाँ गर्दनहरू हल्लाउँदा कम्मरलाई मर्काउँदाखेरि चाहिँ बढी बढेको बढ्ने पनि अथवा चाहिँ देखिने हुन्छ। खुट्टा चाहिँ सुतेर उठाउनुहुन्छ भने खुट्टातिर त्यो दुखाइ बेसी बढेर जाने हुन सक्छ र यो दुखाइको सँगसँगै कहिलेकाहीँ के हुन्छ भने कमजोरीहरू पनि आइरहेको हुन्छ, बिस्तारै चाहिँ हातले चाहिँ बटनहरू लाउन नसक्ने, सानो झिनो मसिनो काम जस्तो तरकारी काट्ने काम भयो, आमाहरू कोही हुनुहुन्छ भने ज्योति काट्ने बानी हुन्छ, पूजाको ज्योति, त्यस्तो ज्योतिहरू काट्ने काम छ, अथवा लेख पढ गर्नुहुन्छ भने अक्षर पार्नलाई गाह्रो हुने, यी चाहिँ कामहरू गर्दाखेरि चाहिँ बिस्तारै समस्या देखिरहेको हुन्छ। सियो धागो उन्नको लागि चाहिँ निकै गाह्रो हुने, हात चाहिँ काम्ने अथवा हातले भर नदिने, भनेको ठाउँमा न भनेको जसरी नगर्ने काम, ती किसिमका साना मसिना कामहरूमा सुरुमा असर गर्ने हुन्छ। र खुट्टाकै हकमा त्यही कुरा गर्ने हो भने हिँड्नलाई अलिकति अप्ठ्यारो भइरहेको, भर्याङ उक्लिँदाखेरि अथवा चाहिँ भर्याङ ओर्लिँदाखेरि चाहिँ खुट्टाले चाहिँ ठाउँमा नटेकिदिने, हिँड्दाखेरि चाहिँ एकतिर टेक्छु भनेको अर्कोतिर टेकिने, अलि अकडा महसुस भइरहेको, खुट्टाहरूमा चाहिँ थोरै चाहिँ अलिकति चाहिँ फ्लेक्सिबिलिटी नआइरहेको, अकडापन चाहिँ देखिरहेको, हिँड्दाखेरि चाहिँ चप्पल फुत्किसक्यो तर तर पछाडी चप्पल चाहिँ खाली खुट्टा दुई चार पाइलो हिँडिसकेपछि अनि मात्रै चप्पल फुटेको थाहा पाउने, अथवा चाहिँ खुट्टाको अथवा हातको चाहिँ मांसपेशीहरू बिस्तारै गल्दै गइराखेको, यो पुट्टो परेको भागहरू कमजोर भएर सानो सानो सानो सानो हुँदै गइराखेको, यी किसिमका समस्याहरू देखिन सक्छन्। यस्तो किसिमको कमजोरी छ या दुखाइको छ भने नसच्याकिने रोग भएको हो कि भनेर शंका गरेर चाहिँ स्वास्थ्य कर्मीसँग परामर्श लिनुपर्ने हुन्छ। न्युरो सर्जन अथवा हाड जोड्नेकै डाक्टरहरूले पनि कतिपय ठाउँमा हेर्नुहुन्छ, उहाँहरूसँग समस्या सल्लाह गरेर छिटै समयमै उपचार गर्न सकियो भने यस्ता किसिमका नसा च्यापिने रोगहरूबाट धेरै हदसम्म बच्न सकिन्छ। र दुखाइको दुखाइ र हातको चाहिँ झमझम गर्ने अथवा चाहिँ कमजोरीको अलावा यो किसिमको नसा च्यापिने रोगले चाहिँ कहिलेकाहीँ चाहिँ हजुरको दिसा पिसाबमा पनि समस्या लिएर आउने, पिसाबहरू चाहिँ पिसाब गर्दाखेरि चाहिँ एक दुई थोपा चुइने अथवा पिसाब सुरु गर्न गाह्रो हुने, पिसाब थाम्नको लागि नै एकदम समस्या हुने, कहिलेकाहीँ एकदमै हतार भएर टोयलेटसँगै पुग्न नसकिने, यी किसिमका समस्याहरू देखिन्छन्। र कहिलेकाहीँ धेरै अलिकति चाहिँ अप्ठ्यारो अवस्था छ भन्दाखेरिमा चाहिँ पिसाब नै थुनिने या रोकिने समस्या पनि कहिलेकाहीँ देखिने गरेको छ। र यो सँगसँगै इरेक्टाइल डिसफङ्सन भन्छौँ यसलाई हामीले हाम्रो मेडिकल भाषामा, यस्तो इरेक्टाइल डिसफङ्सन पनि यी समयक्रममा चाहिँ कहिलेकाहीँ देखिने गरेको हुन्छ। यो चाहिँ यसरी नसाका रोगहरूको बारेमा आइडेन्टिफाई गरेर अनि त्यसपछि यो विषयमा चाहिँ के होला भनेर आफ्ना स्वास्थ्य कर्मीहरूसँग सल्लाह गर्दाखेरि धेरै नै इन्फर्मेसन लिन सकिन्छ र यसको उपचारहरूमा अगाडि बढ्न सकिन्छ। यो बारेमा अरू थप जानकारी अथवा जिज्ञासाहरू केही छन् भने हजुरले यो तल कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। यहाँहरूको जिज्ञासालाई पर्सनल रूपमा, व्यक्तिगत रूपमा या चाहिँ कमन प्लेटफर्ममा आन्सर गर्ने भरपूर कोसिस गर्दैछु।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
3: भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौड़ा, भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
4: मोबाइल 9805535537।
6: मम्मी भोक लाग्यो, खाजा खाम न।
7: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौड़ा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: 103.8 अन्तरमनको आवाज
11: स्टुडियो तान्छेन अहिले बिहानको 7 बज्यो
12: टाइम चेक को साथ मा बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक आफ्नो भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तैयार गर्नु को साथै पुरानो गर गहना नया गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: ढोरबाराही हाइलाइट्स को साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशमा यस वर्ष 99.39% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,606 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। साउनको अन्तिम सम्ममा सबै क्षेत्रमा रोपाई भइसक्छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले भन्नुभयो, क्षेत्रफल बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँको भनाइ छ। गण्डकी प्रदेशमा कुल 4,79,607 हेक्टर खेतीयोग्य जमीन छ। यसमध्ये वर्खे र चैत्य गरेर करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षेनी घट्ने क्रममा रहेको छ। हिमाल पारेको जिल्ला मुस्ताङ र मनाङमा भने धान उत्पादन हुने गर्दैन। यस्तै नवलपुर, कास्की, स्याङ्जा र तनहुमा धान खेतीको क्षेत्रफल बढ़ी राम्रो रहेको छ। यहाँ सावित्री, रामधान, जेठोबुडो, खुमल र सुक्खा जातका धान लगाउने गरिन्छ। यस्तै एक्ले, पहेँलो, गौरिया, मनसुली र सुनौलो सुगन्ध जस्ता धान पनि गण्डकी प्रदेशका किसानले रोप्ने गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा र घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले हिजो सामाजिक सञ्जालमा फेसबुक भिडियो सन्देश जारी गर्दै नागरिकको मौलिक स्वास्थ्य अधिकारसँग जोड़िएको कार्यक्रम भएकाले स्वास्थ्य बीमालाई व्यापक दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। व्यापारिक दृष्टिकोणबाट हेर्न नहुने उहाँको भनाई थियो। पूर्व स्वास्थ्य मन्त्री पौडेलले पछिल्लो समय सरकारको उच्च पदस्थ अधिकारी र समर्थकहरू स्वास्थ्य बीमा कार्यक्रम विरूद्ध उभिएको देखिएको भन्दै यस्तो प्रवृत्तिले लाखौं नागरिकको जीवन जोखिममा पर्ने चेतावनी दिनुभएको छ। आफू स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बीमालाई सुधार र विस्तार गर्न महत्वपूर्ण काम गरेको उल्लेख गर्दै पौडेलले सेवाको दायरा विस्तार, सबै स्थानीय तहमा सेवा पुर्याउने नीतिगत निर्णय, बीमितले आफू बसेकै स्थानबाट सेवा लिन सक्ने व्यवस्था, दावी भुक्तानी प्रणाली सुधार र सेवा प्रदायकलाई सक्रिय बनाउने लगायतको सुधार गरिएको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 पुगेको छ। यो 81.19% बराबर रहेको छ। यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख गरिएको छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np, एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउनको 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका प्रतिवादीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ। तनहुको साविक भीरकोट गाविस 6 घर भएर अहिले रिसिङ गाउँपालिका 4 बस्ने अमर सिंह नेपालीलाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। रेड नोटिस जारी भएपछि उनी साउदी अरेबियाबाट एयर अरेबियाको फ्लाइट नम्बर जी 530 जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। वारदात पछाडि फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोज तलास तथा पक्राउ गर्न नेपाल प्रहरीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् 2024 जून 6 रेड नोटिस जारी गरेको थियो। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्धसिंह मार्ग पहिरोले गर्दा 2 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। तनहुको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउने जोड्ने उक्त सड़क खण्ड बन्द हुँदा सर्वसाधारणको आवाजावत छप्प भएको हो। निरन्तरको वर्षासँगै बुधबार बिहान ब्यास नगरपालिका 14 स्थित मास्तीघाट र तुइनमा ठूलो पहिरो खसेपछि यातायात छप्प बनेको हो। बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिका संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोका कारणले मोटरसाइकल समेत संचालन गर्न नसकिने अवस्था रहेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुँको बन्दीपुर देवघाट जहाँ खैरनी गाउँपालिकाका विभिन्न ओडाका अजानौं नागरिक दैनिक आवत जावत गर्ने गर्दछन्। गण्डकी प्रदेशमा चितवन र तराईको अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। प्रदेश सरकारले आलदमौलीदेखि व्यास नगरपालिका 13 को स्वर्णेसम्मको 10 किलोमिटर सड़क कालोपत्री गर्ने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजोपा तनहुँले राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बिहानबाट नै लाग्ने भीड़ व्यवस्थापन, ग्यास आपूर्तिको सहजता र भूमि आयोगसँग सम्बन्धित गुनासोको विषयमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यान आकर्षण गराएको छ। राजोपा तनहुँका सभापति विश्ववास दोला नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको अत्याधिक भीड़ हुने गरेको, सेवा व्यवस्थापन प्रभावकारी बनाउन तथा शनिबार र आइतबार समेत सेवा सञ्चालन गर्न आग्रह गरिएको हो। प्रमुख जिल्ला अधिकारीले यस विषयमा आवश्यक व्यवस्थापन शुरू गर्ने जानकारी दिएको राजोपा व्यास नगर सभापति चुडामणि दाहालले जानकारी दिनुभयो। भेटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासो तथा एलपी ग्यासको सहज आपूर्तिका विषयमा पनि छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारीले दुवै विषयमा आवश्यक समन्वय गरेर छिट्टै समाधानको पहल गरिने जानकारी दिएको राजोपा तनहुँले जनाएको छ। पोखरामा आजबाट खाना पकाउने ग्यासको आपूर्ति र वितरण प्रणालीमा सुधार आउने जिल्ला प्रशासन कार्यालय कास्कीले दावी गरेको छ। प्रशासन र सम्बन्धित डिलरको समन्वयमा साबिकै स्थानबाट ग्यास वितरण गर्ने तयारी थालिएको हो। बजारमा देखिएको ग्यासको चापलाई व्यवस्थित गर्न शुक्रबार आजबाट साबिकै स्थानबाट वितरण गरिने सहमति भएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी तथा प्रवक्ता चित्रांगत बरालले जानकारी दिनुभयो। यसअघि फरक तरिकाले वितरण गर्दा केही अन्य देखिए पनि अब डिलर गाड़ीहरूले पहिलाकै स्थानमा पुगेर ग्यास वितरण गर्ने उहाँले बताउनु भएको छ। पूर्वाधार विकास मन्त्रालयबाट खटिएको इन्जिनियरहरूको टोलीले हिजो शुक्ला गण्डकी नगरपालिका 2 नयाँ पुलबाट वडा नम्बर 9 मरे तारालाई जोड्ने सेती नदीमाथिको प्रस्तावित पक्की पुल निर्माणका लागि प्रारम्भिक अध्ययन तथा अवलोकन गरेका छन्। स्थानीयवासीले लामो समयदेखि आवश्यक ठान्दै आएको पुल निर्माण प्रक्रियाले गति लिन थालेपछि खुशी व्यक्त गरेका छन्। यस कार्यमा चासो देखाउँदै पहल गर्ने वडा नम्बर 2 र वडा नम्बर 9 का वडा अध्यक्षको सक्रिय भूमिकाको पनि स्थानीयले प्रशंसा गरेका छन्। पुल निर्माणले 2 वडा बीचको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु स्वास्थ्य सेवाहरू सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार गण्डकी प्रदेशका 11 वटा जिल्ला मध्ये पशुहरूको रगत परीक्षण ब्लड टेस्ट सेवा उपलब्ध गराउने कार्यालय तनहुँ मात्रै रहेको छ। रगत परीक्षण सेवाबाट पशुमा देखिने विभिन्न रोगको छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया सहज र विश्वसनीय बनेको कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष 2083-84 संचालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारतर्फ 6,69,00,000 रूपियाँ र संघीय सरकारबाट 30,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। उहाँका अनुसार यस वर्ष विद्यालय कृषि शिक्षा कार्यक्रम प्रयोगशाला तथा विस्तार स्थानीय तहमा कृषि शिविर सञ्चालन कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान र सर्वेक्षण एकीकृत शत्रुजीव व्यवस्थापन आईपीएम कृषक पाठशाला तथा उत्कृष्ट कृषक पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। प्रमुख अधिकारीले उत्पादन वृद्धि आधुनिक कृषि प्रविधिको विस्तार र कृषकको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिने बताउनु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका 2 तनहुँ स्थित रहेको उमाचोक सामुदायिक वन उपभोक्ता समूह यस वर्षको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएको छ। वन तथा भू संरक्षण विभागको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उमाचोक सामुदायिक वनलाई उक्त राष्ट्रिय पुरस्कार प्रदान गर्न लागि हो। यससँगै म्याग्दे गाउँपालिका 2 कै डुण्डाँडा कबुलियती वन समूह क कबुलियती वन राष्ट्रिय पुरस्कार र बन्दीपुर गाउँपालिकाका मानकाजी छको निजी वन राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने जनाइएको छ। तनहुको विमान नगरपालिकाको आयोजनामा जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था तथा प्रदेश जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा विमान नगरपालिका नौ च्यान डाँडा भानुमतीमा एआई प्रविधिमा आधारित निशुल्क छातीको एक्सरे परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। हिजो आयोजना गरिएको शिविरमा लक्षित समूह का 276 जनाले छातीको एक्सरे परीक्षण गरेर लाभ लिएका छन्। परीक्षणका क्रममा 24 जना सम्भावित क्षयरोगीको पहिचान भए पछाडि उनीहरूको खकार नमूना थप परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको आयोजकले जनाएको छ। समुदाय स्तरमा नै आधुनिक एआई प्रविधिको प्रयोग मार्फत छाती सम्बन्धी रोग विशेष गरेर क्षयरोगको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनको साथै रोगको समयमा नै पहिचान र उपचार प्रक्रियामा महत्वपूर्ण सहयोग पुगेको विश्वास लिएको छ। विमान नगरपालिकाले स्वास्थ्यको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता स्वास्थ्य परीक्षण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। तनहुको व्यास नगरपालिका 8 सोतीबेसी निवासी उपेन्द्र सोतीको लमजुङमा करेन्ट लागेर मृत्यु भएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 2 सोती पसल स्कूल टारमा घरमा रेलिङ जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका सोतीको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउनु बाँकी रहेको छ भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध जारी युद्ध निकै चाँडै अन्त्य हुने बताउनु भएको छ। ऊर्जाको मूल्यवृद्धिबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताउनुभयो। यसैबीच मध्यपूर्वको अति संवेदनशील मानिने ओर्मुजलाई पनि संसारमा ल्याउनका लागि अमेरिका, इरान र ओमान एउटा अस्थायी सहमतिको नजिक पुगेका छन्। यस सहमतिले मध्यपूर्वमा जारी उच्च तनावलाई कम गर्न र विश्वव्यापी ऊर्जा संकटमा केही राहत पुर्याउन सक्ने आकलन गरिएको छ। यता अमेरिकाको मध्यस्थतामा रोममा जारी युद्ध विराम वार्ता निष्कर्षमा पुग्न नसकिरहेका बेला इजरायली सेनाले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा तीव्र हवाई हमला जारी राखेको छ। मजदेल जुन नजिकै भएको विस्फोटमा दुई इजरायली सैनिकको मृत्यु भएपछि इजरायली सेनाले मनसुर शहरलाई लक्षित गरेर आक्रमण गरेको हो। लगातारको आक्रमणबाट घरहरू ध्वस्त भएका छन् भने सर्वसाधारण पुनर्विस्थापित हुन बाध्य भएका छन्। इजरायलले युद्ध विराम सम्झौताको उल्लंघन भएकाले त्यसको जवाफमा सैनिक कार्यवाही गरेको दावी गरेको छ भने दुई सैनिक मारिएको विस्फोटको जिम्मेवारी हिजबुल्लाहले हालसम्म लिएको छैन। रोममा भइरहेको कूटनीतिक प्रयासमा खासै प्रगति हुन सकेको छैन। इजरायलले दक्षिण लेबनानबाट आफ्नो पूर्व सैनिकका रूपमा फिर्ता बोलाउनु अगाडि हिजबुल्लाहको पुनः निशस्त्रीकरण हुनुपर्ने अडान राखेका कारण वार्ता अझै अनिर्णित बनेको छ। विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट साझाका लागि सकिएको छ। 10 बजे हामी थप नयाँ समाचारहरूसहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सहित अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0625414100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
2: ए हो र, ल ल ल।
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 06564142 र 98560 91692।
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रम मा चाहिने जानकारी
5: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर
6: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-788।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाचन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारी का लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागंडी 4 दुलेगौंडा, फोन 06564142333, मोबाइल 98678-61887।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
9: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
10: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461-56999 छ।
12: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि।
12: हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
14: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
15: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन
16: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गंडकी चार दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9855557731 9806657731
17: 103.8 अन्तर्मनको आवाज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: हेलो
3: बा
2: कति बन्यो घर अनि ढलान भयो त
3: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
2: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
3: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
4: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
4: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहू पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
9: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
1: ओके ल डन
9: हजुर सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847007087
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
11: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यति मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
14: यही साउन 23 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
15: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
13: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
15: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
16: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
16: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
18: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै एसआरएसआई 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
19: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0765143377, मोबाइल 9855443043।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
2: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
0: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
3: कहाँ जाने
4: सिधे मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
3: अनि बिचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 9041616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाए?
7: विकासकी नेपाल, फोन 061-544-761-570-124, इमेल info@pcm.edu.np, वेबसाइट www.pcm.edu.np।

0: ग्रह शांति लाखवती महायज्ञ सत्यनारायण पूजा का सामग्री पाइन का साथ ही माटो बाट बने सभी प्रोडक्ट थोक तथा खुद्रा मूल्य में उपलब्ध रहेगा।
1: पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम संगे
0: प्रोपाइटर समीक्षा गुरुंग संपर्क 9846633101 र 9648883522। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
2: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी, सिङ्गापुरी होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: एस्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
3: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9968168787।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98-1-71-656।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
18: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
18: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
18: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-96-769 र 98-461-15-644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-166-95-301।
20: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घरको काली ओराली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
21: कार्यक्रम लोक भाका
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

0: स्वस्त नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन. शुभ बिहानी रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पाथ्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ. र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा. भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामी म्यासेज दोहोरीमा रमाउनेछौ. हामीले हाम्रो फेसबुक पेजमा छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौं. हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर पठाउनु पर्ने हुन्छ. त्यसको चाहिँ प्रतिजवाफ पठाउँदै गर्नुहोला. आफूले सृजना गरेर पनि पठाउन सक्नुहुनेछ. म्यासेज चाहिँ गर्दै गर्नुहोला. हजुरहरूले गर्नुभएको म्यासेजलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौं. भन्दै अहिलेको लागि भने यही भाका सँगसँगै टुक्कामै जोडिएको भाका सँगसँगै चाहिँ कार्यक्रम शुरूआत गर्नेछु. सरी गुडेमा बोलको भाका रहेको छ जसमा लोक दोहोरी भाका रहेको छ. अहिलेको लागि भने यो फाका राख्दैछु. स्वीकार्नुहोला है त.
1: भयो एक

हजुर, चरी गुडैमा मेरो मायालाई फेटियो, सुल्छी मुरैमा निकै कार्यक्रम स्थान दिइसकेपछि पनि हाम्रो श्रोता साथीहरूलाई सुनिरहेको छ होला। आज चाहिँ हामी शुक्रबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ हामी एसएमएस दोहोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौँ, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउन सक्नुहुनेछ, आफैले सृजना गरेर पनि पठाउन सक्नुहुनेछ, पठाउँदै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको छ, खड्का राजुजीले। उहाँले चाहिँ नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि। अन्य साथीले पनि कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। दमौलीमा झरहेका छु बोलको लोकदोहोरी भाका रहेको छ, जसमा आवाज रहेको छ मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

जसमा आवाज रहेको थियो मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको अनि केही रमाइलो कार्यक्रममा स्थान दिइसकेकी छु भने अब चाहिँ ढिला नगरिकन फेरि पनि हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गरिसक्नु भएको छ, फेरि पनि म त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ खगी म्याजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, एकहोरो हेरेको हेरै भो तिमी र म भेट्न भाद हेरै भो चरी गुडैमा मेरो मायालाई भेटियो सोल्टी मुडैमा। एकदमै निकै नै मिठो चाहिँ प्रतिजवाब चाहिँ उहाँले पठाउनु भएको छ। धेरैभन्दा धेरै धन्यवाद खगी मायाजीलाई। यसै गरी उहाँले लेख्नु भएको छ, नमस्कार हजुर, विमा चार पिरुङदेखि खगी माया थापा हो, है के छ खबर हजुरको, सम्झना हजुर लगायत सबैको लागि बिदा हुन्छु, बाई बाई, मिस यु अल, बाई बाई, हेभ अ गुड डे भन्नुभएको छ। मेरो खबर चाहिँ एकदम ठिकठाक छ अनि हजुर पनि संसारमै हुनुहुन्छ होला है। हाम्रो तर्फबाट पनि हजुरलाई धेरै धेरै माया अनि मिठो सम्झना छ। हजुरको दिन पनि शुभ रहोस्, राम्रोसँग आफ्नो काम कार्य गर्नुहोला र हामीलाई चाहिँ सुनेर साथ दिनुहोला भ्याएसम्म चाहिँ भन्न चाहन्छु। धन्यवाद कमेन्टको लागि दुवैजनालाई। यसै गरी अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ। आज चाहिँ हामी शुक्रबारको श्रृङ्खलामा रहेका छौं र आजको श्रृङ्खलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस दोहोरीमा रमाउनेछौं, रमाइ पनि रहेका छौं, रहन्छौ अबको 9 बजेसम्म। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौं, छोटो अनि मिठो टुक्का छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउन सक्नुहुनेछ, प्रतिजवाफ पठाउँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। घर त बेसी गाउँ बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ निर्जला गुडुङ अनि कुमार केसीको, र भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायको विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103 थुप्लो 8 अन्तर्मनको आवाज।
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठ गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0 65 4 14 2 33
4: र 98 6 78 61 887।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658-71479, मोबाइल 9856062065 र 9648-64145।
15: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9855108461 र सिजन गुरुङ 9705440900।
17: हेलो
18: बा कति बन्यो घर अनि ढलान भयो त
19: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नुपर्ने छ सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
18: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
19: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
20: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
21: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
20: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681
22: 103.8 अन्तर्मनको आवाज
20: हजुर केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com बाट एनपी लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस दोहोरीमा रमाइरहेका छौं र अझै पनि थोरै समय चाहिँ बाँकी ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com बाट एनपी लगइन गरेर पनि विश्वभर एकै साथ

चाहिँ छोटो अनि मिठो टुक्का छ। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउन सक्नुहुनेछ, अझै थोरै समय बाँकी नै छ। प्रतिजवाफ अवश्य पठाउँदै गर्नुहोला, आफैले सृजना गरेर पनि पठाउन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। मायाले मलाई हेरेको हेरे बोलको भाका जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि कल्पना देवकोटाको, अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, मायाले मलाई हेरेको हेरी बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो खेन सेन्चुरी अनि कल्पना देवकोटाको। निकै नै रमाइलो भाकालाई चाहिँ अन्तिममा कार्यक्रम स्थान दिइसकेकी छु। अब चाहिँ हामी कार्यक्रमको अन्तिममा छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजनासम्म सुनेर साथ दिनुहुने र कमेन्ट गरेर प्रतिजवाफ पठाएर साथ दिनुहुने खगी मायाजीलाई, कमेन्ट गरेर साथ दिनुहुने हाम्रो खड्का राजुजीलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। शुभ साहित बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ प्रेम राजा महत अनि शिला आलेको। र भाका सँगसँगै चाहिँ कार्यक्रम आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। तपाईहरू भने रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है।

0: 1 से 3 फुट व 8 अन्तर्मन को आवाज
1: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलो गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
5: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
2: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
5: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
2: हुन्छ नि खुब पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
7: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्दै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
0: 103.8 अन्तर्मनको आवाज
8: स्टेशन 1 स्टुडियो ट्रान्जिट
9: अहिले बिहानको 9 बज्यो
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9815935301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभाको बैठक बस्दै चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची, राष्ट्रिय सभाको बैठक भने सर्यो।
0: करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत आज पहिलो उपहार घोषणा, साउन 1 देखि 15 गतेसम्म वस्तु खरिदमा भ्याट तिरेका 16 जनाले पुरस्कार पाउँदै।
1: कांग्रेसका युवा नेता अभिषेक गिरी फेरि पक्राउ, आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा चल्ने।
0: मेटाले सार्वजनिक उपद्रो गरिरहेको एक अमेरिकी अदालतको ठहर, 56 करोड़ 70 लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश।
1: र फिफा अध्यक्ष इन्फान्टिनो प्रति युईएफएको अविश्वास कायमै, बहिष्कारको चेतावनी यथावत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 संसदमा प्रस्तुत गर्दा महिला बालबालिका मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। परराष्ट्र मन्त्री सुशील खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून न्याय तथा मानवाधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने तय भएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ। आजका लागि तय गरिएको बैठक सरेको हो। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार आज अपरान्ह 1 बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन 27 गते बुधबार अपरान्ह 1 बजे बस्नेछ। विशेष कारणवश भन्दै बैठक सारिएको सूचनामा उल्लेख छ।
1: अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले आजदेखि उपहार बाँड्दैछ। विभागका महानिर्देशक डाक्टर विष्णुकुमार भूषालका अनुसार करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत पहिलो उपहार आज घोषणा हुनेछ। त्यसअघि हिजो अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको उपस्थितिमा उपहार छनौटको विधि र प्रणाली सहित नमूना ड्र प्रणाली प्रस्तुत गरिएको थियो। आज 15 जनाले 1-1 लाख र 1 जनाले 10 लाख रूपियाँ पुरस्कार पाउनेछन्। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी आन्तरिक राजस्व विभागको वेबसाइटमा भ्याट वा प्यान बिल अपलोड गरेका उपभोक्ता मध्येबाट उपहार विजेता छनौट गरिनेछ। बम्पर उपहारमा भने प्रचलित कानून अनुसार कर लाग्ने विभागले जनाएको छ। बैंक वा डिजिटल वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वत कार्यक्रममा सहभागी हुनेछन्। यद्यपि उपहार दावी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ। नगदमा वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। बिल अपलोड गरेपछि प्राप्त हुने कुपन मार्फत उनीहरू उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
0: वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सड़क कटान र सम्भावित बाढ़ीका कारण 1 दर्जनभन्दा बढ़ी सड़क खण्ड प्रभावित भएका जनाएको छ। प्रभावित भएका सड़क केही लामो समयदेखि अवरूद्ध, केही हालै अवरूद्ध भएका र केही रातिको समयमा सवारी सञ्चारमा रोक लगाइएका छन्। म्याग्दीमा रघुगंगा गाउँपालिका 2 बैसेरी र अन्नपूर्ण गाउँपालिका 7 भीरकाटे क्षेत्रमा सड़क बगाउँदा बेनीजोमसम सड़क खण्डका 2 स्थानमा हिजोदेखि यातायात पूर्ण रूपमा अवरूद्ध छ। मुगुको नागमा गमगढ़ी सड़क, बागलुङको जयमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर, रूकुम पश्चिमको रिजेगाड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका चार कैकु खोलास्थित बेनी जोमसोम सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छन्। कुल्मीको रूरू क्षेत्र गाउँपालिका चार लेखी स्थित मदन भण्डारी सड़क खण्डमा सुक्खा पहिरो खसेपछि यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका नौ राजदुवालीमा वर्षाका कारण सड़क हिलामे भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध छ। रसुवाको पासाङ लामु राजमार्ग अन्तर्गत कोसैकुण्ड दुई घट्टे खोलामा हिजो पहिरो जाँदा पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको भोटेकुसी गाउँपालिका अन्तर्गत जीरो किलो कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सड़क भाँसिएपछि अरणीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध भएको धेरै दिन हुँदा पनि खुलाउन सकिएको छैन। लामा साङ्गु रामाई छाप सड़क खण्डको दोलखाको तामाकोशी गाउँपालिका पाँच किर्नेटारमा सामाकोशी खोलाले सड़क कटान गरेपछि यातायात अवरूद्ध हुँदा खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा रहेको छ। बीपी राजमार्ग र कान्ति लोकपथमा भने रातको समयमा सवारी सञ्चालनमा रोक कायमै छ।
1: नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरीलाई प्रहरीले फेरि पक्राउ गरेको छ। हिजो साँझ उनलाई काठमाडौँबाट आइरहेको अवस्थामा विराटनगर विमानस्थलबाट पक्राउ गरिएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरी विरूद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको थियो। सोही पक्राउ पूर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाइएको बताउनुभयो। गिरी यसअघि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानमा परेका थिए। निर्माण व्यवसायी सुभाष श्रेष्ठले आफूबाट रकम असुलेको भन्दै दिएको किटानी जाहेरीका आधारमा सीआईबीले गत असार 23 गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याएको थियो। गिरी विरूद्ध 21 करोड़ 32 लाख 76 हजार 505 रूपियाँ ठगी गरेको निष्कर्ष निकाल्दै सोहे बराबरको बिगो कायम गरी मुद्दा चलेको थियो। तर उनी केही दिन अघि मात्र रिहा भएर विराटनगर फर्कदै थिए। यसअघि पनि मोरङ प्रहरीले असार 13 गते मोरङ कारागारका कैदीबन्दीबाट असुली गरेको आरोपमा गिरीलाई उनकै घरबाट पक्राउ गरेको थियो। उक्त मुद्दामा हाजिर जवानीमा छुटेपछि सीआईबीले ठगी प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मुलुकको सार्वजनिक ऋण भयावह बन्दै गएको छ। विकास निर्माणका काम सुस्त भई आर्थिक वृद्धि सुस्त भइरहँदा सरकारले लिने ऋणको आकार भने निरन्तर बढ़िरहेको छ। अघिल्लो आर्थिक वर्षमा मात्र सरकारको ऋण दायित्व 3.85 खर्ब रूपियाँले थपिएको छ। असार मसान्तसम्म आइपुग्दा मुलुकको कुल सार्वजनिक ऋण 29.74 खर्ब रूपियाँ पुगेको छ, जबकि 2082 असारसम्म यस्तो ऋण 26.74 खर्ब रूपियाँ मात्र थियो। एक वर्षमा थपिएको ऋणमध्ये 1.33.85 करोड़ रूपियाँ खुद ऋण हो भने 1.67 अर्ब रूपियाँ नेपाली मुद्राको तुलनामा विदेशी मुद्रा महँगो विनिमय दरमा भएको परिवर्तनका कारण सृजित अतिरिक्त दायित्व हो। 10 वर्ष अघि कुल ग्रास्त उत्पादन जीडीपीको 26.84% मात्र रहेको सार्वजनिक ऋणको अनुपात अहिले बढ़ेर 45.07% पुगेको छ। ऋण बढ़े अनुसार मुलुक र सर्वसाधारणले त्यसको प्रत्यक्ष लाभ भने उठाउन सकेका छैनन्। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि दर जम्मा 3.51% सीमित भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको एक अदालतले फेसबुकको मातृ कम्पनी मेटालाई आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकामाथि पार्ने जोखिमबारे पर्याप्त चेतावनी नदिएको भन्दै 56.70 करोड़ अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ। यो निर्णय बालबालिकाको सुरक्षा सम्बन्धी मुद्दामा मेटा विरूद्ध आएको अहिलेसम्मकै सबैभन्दा ठूलो फैसला हो। न्यू मेक्सिको राज्यका न्यायाधीश ब्रायन वेडसाइडले मेटालाई सार्वजनिक उपद्रोको संज्ञा दिँदै यसलाई वायु प्रदूषणसँग तुलना गर्नुभएको छ। उहाँले भविष्यमा यस्ता हानिकारक प्रभावहरू कम गर्नका लागि उक्त रकम विशेष कोषमा जम्मा गर्न पनि आदेश दिनुभएको छ। यो फैसला यसअघि सोही मुद्दामा मेटालाई तिर्न आदेश दिएको 37.50 करोड़ अमेरिकी डलर जरिवाना भन्दा अतिरिक्त हो। यससँगै मेटाले तिर्नुपर्ने कुल जरिवाना 94.20 करोड़ अमेरिकी डलर पुगेको छ। न्यायाधीश विडसाइडले मेटालाई एउटा कारखानासँग तुलना गर्दै विज्ञापन र सामग्रीलाई त्यसको उत्पादन तथा बालबालिकामाथि हुने मनोवैज्ञानिक क्षति र यौन शोषणलाई नियन्त्रण गर्नुपर्ने प्रदूषणका रूपमा व्याख्या गर्नुभएको छ। इन्स्टाग्राम, फेसबुक, वाट्सएप र थ्रेड सञ्चालन गर्ने मेटाका एक प्रवक्ताले यो निर्णयसँग आफूहरू असहमत रहेको भन्दै पुनरावेदन गर्ने बताएका छन्। कुनै अमेरिकी राज्यले बालबालिकाको सुरक्षा सम्बन्धी विषयमा मेटा विरूद्ध सफलतापूर्वक मुद्दा जितेको यो पहिलो पटक थियो। हाल अमेरिकाभरि यस्तै प्रकृतिका हजारौं मुद्दा मेटा विरूद्ध विचाराधीन छन्। न्यू मेक्सिकोका फैसला बाहेक यसै वर्षको शुरूमा लस एन्जल्समा पनि यस्तै आरोप सम्बन्धी अर्को मुद्दामा मेटा पराजित भएको थियो।
1: अब खेल समाचार। युरोपेली फुटबल महासंघ यूईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास यथावत रहेको दोहोर्याएको छ। साथै आवश्यक परे विश्वकप सहित अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने चेतावनी कायम रहेको बताएको छ। फिफाले आफ्नो बचाउमा दिएको स्पष्टीकरणले कुनै परिवर्तन नल्याएको यूईएफएले स्पष्ट पारेको छ। विश्वकप लगायत प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव फिर्ता लिए पनि भविष्यमा यस्ता प्रयास दोहोरिने छैन भन्ने प्रश्न प्रतिबद्धता नआएकाले आफ्ना शर्त पूरा नभएको यूईएफएको भनाइ छ। यसअघि इंग्ल्याण्ड फुटबल संघले पनि इन्फान्टिनो प्रतिको समर्थन फिर्ता लिएको थियो। फिफाले आफ्नो सहायक संस्था फिफा फरवर्ड इन्टरप्राइज मार्फत पुरूष र महिला विश्वकपमा निजी लगानी भित्राउने योजना अघि सारेको थियो। त्यसका लागि सदस्य राष्ट्रहरूलाई 4 करोड़ अमेरिकी डलर सहयोग दिने प्रस्ताव गरिएको थियो। व्यापक आलोचनापछि फिफाले प्रक्रिया सञ्चालनमा त्रुटि भएको स्वीकार्दै माफी मागेको र योजना स्थगित गरेको बताएको छ। तर यूईएफएलले इन्फान्टिनो स्वयं विवादबारे प्रत्यक्ष जवाफदेही नभएको, निर्णय प्रक्रियामा को संलग्न थिए, प्रतिस्पर्धात्मक छनौट प्रक्रिया अप्नाइएको थियो वा थिएन र कसैलाई व्यक्तिगत लाभ पुग्ने अवस्था थियो कि थिएन भन्ने प्रश्न अझै पनि अनुत्तरित रहेको बताएको छ। यद्यपि अफ्रिका, दक्षिण अमेरिका, उत्तर तथा मध्य अमेरिकाका अधिकांश फुटबल संगठनले इन्फान्टिनो प्रति समर्थन कायम राखेका छन्। यूईएफएले भने आगामी सेप्टेम्बरमा पोल्याण्डमा शुरू हुने फिफा महिला अण्डर 20 विश्वकपदेखि बहिष्कारको विकल्प प्रयोग गर्ने वा नगर्ने विषयमा आफ्नो अडानको परीक्षा हुने संकेत दिएको छ।
0: अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। आज कतै भारी वर्षाको सम्भावना छैन। हल्कादेखि मध्यमसम्म मात्रै वर्षा हुने महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागमा साधारणतया मौसम बदली भएको छ। बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र पश्चिम प्रदेशका एक दुई स्थानमा बिहान हल्का वर्षा भएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा बैठक बस्दै 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची, राष्ट्रिय सभाको बैठक भने सर्यो।
0: करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत आज पहिलो उपहार घोषणा, साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु खरिदमा भ्याट तिरेका 16 जनाले पुरस्कार पाउँदै।
1: कंग्रेसका युवा नेता अभिषेक गिरी फेरि पक्राउ, आपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा चल्ने।
0: मेटाले सार्वजनिक उपद्रो गरिरहेको एक अमेरिकी अदालतको ठहर, 56 करोड़ 70 लाख अमेरिकी डलर जरिवाना तिर्ने आदेश।
1: र फिफा अध्यक्ष इन्फान्टिनो प्रति यूईएफएको अविश्वास कायमै बहिष्कारको चेतावनी यथावत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
7: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
8: के सारा हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
9: Is शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचारी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा फाटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी तीन, दुलेकौडा, दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142।
13: सुन न श्रेया, यो चाया पोतो डन्डिफो र एलर्जीले मेरो अनुहार नै।
14: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
13: कहाँ?
14: गन्जगी मेडिकल हल।
15: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
14: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
15: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी, सम्पर्क 0965903069, मोबाइल 9840826926।
16: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
17: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
16: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
17: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
16: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
15: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9857324220, 9801454674 र 9847324220।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
19: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
18: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9814435622।
20: ए सबिना, यस्तो हतारमा कता हो?
19: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
20: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
22: XY3 8 अन्तर्मनको आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रांड को सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
11: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
13: मोबाइल 9800585537 र 9800615899।
14: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both streams can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761. 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके ल डन।
16: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल फोन 9850-28543 र 9840-00787।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
18: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
19: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभिसी, पिभिसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 065-414-236 मोबाइल 9850-78302 र 9850-78302।
20: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
20: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
20: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
3: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
20: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
20: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
20: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
0: ₹103.8 अन्तर्मनको आवाज।

0: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9805800008 र 9460692646।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
11: XY3 8 अन्तर्मनको आवाज।
12: Station 1,
11: स्टूडियो टाइम
12: अहिले बिहान को 10 बज्यो
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
10: धोरबाराही हाइलाइट्स को साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
15: नमस्कार बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ समाचार अब विस्तारमा सुन्नुहोस् संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ त्यसै गरी प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसद मामिला मन्त्री सुविधा गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादलीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नेछन् त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ भूमि व्यवस्था तथा अभिलेख विभागले जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था स्मरण गराएको छ विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको जग्गा खरजग कारोबार गर्न चाहने फर्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिका भित्रका एक पटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको खरजग कारोबार गर्न चाहने फर्म कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको छ सूचनामा इच्छुक संस्था वा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार सार 10 पनि निर्धारण गरिएको छ एक पटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्ने फर्म कम्पनी वा संस्थाले 5 लाख रूपियाँ दस्तुर बुझाउनु पर्नेछ यस्तै 5 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्नेले 10 लाख रूपियाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको प्रतीक्षाफल प्रकाशित गरेको प्रकाशित गरेको छ बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ यो संख्या यो 81.19% बराबर हो यस्तै 3 परीक्षार्थीको प्रतीक्षाफल रद्द गरिएको छ नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ परीक्षाफल बोर्डको वेबसाइट एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले हिजो सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै नागरिकको मौलिक स्वास्थ्य अधिकारसँग जोडिएको कार्यक्रम भएकाले स्वास्थ्य बीमालाई व्यावहारिक दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। पूर्व स्वास्थ्य मन्त्री पौडेलले पछिल्लो समय सरकारका उच्च पदस्थ अधिकारी र समर्थकहरू स्वास्थ्य बीमा कार्यक्रम विरूद्ध उभिएको देखिँदै आएको भन्दै यस्तो प्रवृत्तिले लाखौं नेपालीको जीवन जोखिममा पर्ने चेतावनी दिनुभएको छ। आफू स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बीमालाई सुधार र विस्तार गर्न महत्वपूर्ण काम गरिएको उल्लेख गर्दै उहाँले सेवाको दायरा विस्तार सबै स्थानीय तहमा सेवा पुर्याउने नीतिगत निर्णय बीमितले आफू बसेकै स्थानबाट सेवा लिन सक्ने व्यवस्था दावी भुक्तानी प्रणाली सुधार सेवा प्रदायकलाई सक्रिय बनाउने लगायतका सुधार सक्रिय रहेको बताउनु भएको छ। गण्डकी प्रदेशमा यस वर्ष 39% धान रोपाई सकिएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,606 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई भइसक्छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताउनुभयो। छिटफुटबाट अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा कुल 4,79,617 हेक्टर खेतीयोग्य जमीन छ। यसमध्ये बर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षेनी घट्दो क्रममा छ। हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङमा भने धान उत्पादन हुँदैन। नवलपुर कास्की स्याङ्जा र तनहुमा धान खेतीको क्षेत्रफल बढ़ी छ। यहाँ सावित्री रामधान जेठोबुडो खुमल र सुक्का जातका धान लगाइन्छ। यस्तै हेक्लो एक्ले पहेले गैरिया मन्सुली र सुनौलो सुगन्ध जस्ता धान पनि यहाँका किसानले रोप्ने गरेका छन्। ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। तनहुको साविक भीरकोट 6 घर भई हाल रिसिङ गाउँपालिका 4 बस्ने अमरसिंह नेपालीलाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति 10:50 बजे नियन्त्रणमा लिएको हो। रेड नोटिस जारी भएपछि उनी साउदी अरेबियाबाट एयर अरेबियाको फ्लाइट नम्बर G9530 जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए। वारदातपछि फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोज तलाश तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् 2024 जुन 6 रेड नोटिस जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुले राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाग्ने भीड़ व्यवस्थापन ग्यास आपूर्तिको सहजता तथा भूमि आयोगसँग सम्बन्धित गुनासोको विषयमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यान आकर्षण गराएको छ। रासोपा तनहुका सभापति विश्व वास्तोलाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको अत्याधिक भीड़ हुने भएकाले सेवा व्यवस्थापन प्रभावकारी बनाउन तथा शनिबार र आइतबार समेत सेवा सञ्चालन गर्न आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारीले यस विषयमा आवश्यक व्यवस्थापन शुरू गर्ने जानकारी दिएको रासोपा व्यास नगर सभापति चुडामणि दाहालले बताउनु भएको छ। भेटघाटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासो तथा एलपी ग्यासको सहज आपूर्तिका विषयमा पनि छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारीले दुवै विषयमा आवश्यक समन्वय गरी छिट्टै समाधानको पहल गरिने जानकारी दिएको रासोपा तनहुले जनाएको छ। विश्व पूर्वाधार विकास मन्त्रालयबाट खटिएको इन्जिनियरहरूको टोलीले आज शुक्लागण्डकी नगरपालिका 2 नयाँ पुलदेखि वडा नम्बर 9 मरेतरालाई जोड्ने सेती नदीमाथि प्रस्तावित पक्की पुल निर्माणका लागि प्रारम्भिक अध्ययन तथा स्थगित अवलोकन गर्ने भएको छ। स्थानीयवासीले लामो समयदेखि आवश्यक ठान्दै आएको पुल निर्माण प्रक्रियाले गति लिन थालेपछि खुशी व्यक्त गरेका छन्। यस क्रममा चासो देखाउँदै पहल गरे वडा नम्बर 2 र वडा नम्बर 6 वडाध्यक्षको सक्रिय भूमिकाको पनि स्थानीयले प्रशंसा गरेका छन्। पुल निर्माणले 2 वडा बीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुले आधुनिक पशु स्वास्थ्य सेवाहरू सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार गण्डकी प्रदेशका 11 जिल्ला मध्ये पशुहरूको रगत परीक्षण ब्लड टेस्ट सेवा उपलब्ध गराउन कार्यालय तनहु मात्र रहेको छ। रगत परीक्षण सेवाबाट पशुमा देखिने विभिन्न रोगको छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया सहज र विश्वसनीय बनेको कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारबाट 6,59,00,000 रूपियाँ र संघीय तर्फबाट 30,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। उहाँका अनुसार यस वर्ष विद्यालय कृषि शिक्षा कार्यालय प्रयोगशाला सेवा विस्तार स्थानीय तहमा कृषि शिविर सञ्चालन कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण एकीकृत शत्रु जीव व्यवस्था कृषक पाठशाला तथा उत्कृष्ट कृषक पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गरिनेछन्। प्रमुख अधिकारीले उत्पादन वृद्धि आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषकको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिने बताएको छ। भीमा नगरपालिकाको आयोजना जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था तथा प्रदेश जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा भीमात नगरपालिका 9 च्यान डाँडामा एआई प्रविधिमा आधारित निशुल्क छातीको एक्सरे परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। हिजो श्रावण 21 गते आयोजित शिविरमा लक्षित समूहका 276 जनाले छातीको एक्सरे परीक्षण गराएका थिए। परीक्षणका क्रममा 24 सम्भावित क्षयरोगीको पहिचान भएपछि उनीहरूको खकार नमूना थप परीक्षणका लागि प्रदेश अस्पताल दौली पठाइएको आयोजकले जनाएको छ। समुदाय स्तरमै आधुनिक एआई प्रविधिको प्रयोग मार्फत छाती सम्बन्धी रोग विशेष गरी क्षयरोगको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै रोगको समयमै पहिचान र उपचार प्रक्रियामा महत्वपूर्ण सहयोग पुगेको विश्वास दिएको छ। भीमात नगरपालिकाले समुदायको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। तनहुको ब्यास नगरपालिका 8 सोती वेश निवासी उपेन्द्र सेतीको लमजुङमा करेन्ट लागेर मृत्यु भएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 2 सोती पसल स्कूल टारमा घरमा रेलिङ जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सोतीको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध जारी उद्धनिकै चाँडै अन्त्य हुने बताउनु भएको छ। ऊर्जाको मूल्य वृद्धिबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताउनु भएको हो। यसैबीच मध्यपूर्वको अति संवेदनशील मानिने होर्मुज जलमार्गलाई पनि पुनः सञ्चालनमा ल्याउनका लागि अमेरिका इरान र ओमान एउटा स्थायी सहमतिको नजिक पुगेका छन्। यस सहमतिले मध्यपूर्वमा जारी उच्च तनावलाई कम गर्न र विश्वव्यापी ऊर्जा संकटमा केही राहत पुर्याउन सक्ने आंकलन गरिएको छ। यता अमेरिकाको मध्यस्थतामा रोममा जारी युद्ध विराम वार्ता निष्कर्षमा पुग्न नसकिरहेको बेला इजरायली सेनाले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा तीव्र हवाई हमला जारी गरेको छ। मजदिल जुन नजिकै भएको विस्फोटमा 2 इजरायली सैनिकको मृत्यु भएपछि इजरायली सेनाले मन्सुरी शहरलाई लक्षित गरी आक्रमण थपेको हो। लगातार आक्रमणपछि घरहरू ध्वस्त भएका छन् भने सर्वसाधारणहरू पुनः विस्थापित हुन बाध्य भएका छन्। अन्तिममा खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एएफएफको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स क्लब गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफएफका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा रहेको थियो। यससँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियन्स र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिएको छ। फिफाले गएको 11.5 गति अखिल नेपाल फुटबल संघ इन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 फिफाको निलम्बन फुकुवा भए मात्र नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर्स चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ। अवस् दैनिक खबरहरूसँगै बिहान 10 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
16: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिस हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
14: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
18: यही साउन 23 गते शनिवार
14: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
19: वरिष्ठ हाथ जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
14: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
19: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
18: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
20: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
21: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0654143177, मोबाइल 9556044343।
22: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
23: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
24: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9556020279।
7: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
0: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
7: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
0: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
24: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर दुलेगौड़ा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क 065571479 मोबाइल 98562625 र 98468064145

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै तयार पाइन्छ।
3: एक्सप्रेस स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
5: यस्तो रेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र उपचार
6: साथैहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन
11: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9968861887।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानु छ।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856420, 9901454674 र 9864023420।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
15: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
14: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
15: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
14: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
15: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
14: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाइ, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
15: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
14: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
16: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
17: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
16: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
17: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
16: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
17: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
16: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
17: तुलसी शाह दुलेगौडा रु 10,505,
16: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
17: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रु 15,005,
16: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
17: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
18: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
19: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
18: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
19: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
18: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
22: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 AM टु 12 PM।
23: इट्स टाइम फर कलिङ टाइम
22: ओन्ली अन रेडियो ढोर बाराही।

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छु भएको 12 बजेको समयसम्म र यो 1.5 घण्टाको समय मिठा मिठा श्रोता साथीसँगको रमाइलो कुराकानीको साथमा चाहिँ हामी आज पनि गीत संगीतको साथमा रहन्छौ। 0965-4420 बाटो भएर हामीसँग टेलिफोन लाइन मार्फत कुराकानी गर्न सक्नुहुन्छ भने साथमा चाहिँ फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेल्छौँ र साथीहरूलाई केही सिनमा सहभागी गराउँछौ। अहिलेको लागि भने अब दिन घमाइलो छ है, अनि यो घमाइलो समयमा चाहिँ साथीहरूलाई अब रमाइलो पनि गराउँछौ। अहिलेको लागि पछिल्लो समयको ट्रेन्डिङ गीत पनि हो जुनी झाला हजुरको साथैमा समुद्र गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु, जहाँ चाहिँ आवाज रहेको छ शरण गुरुङ अनि सँगसँगै राजबहादुर गुरुङ अनि उषा गुरुङ अनि प्रिया गुरुङको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है।

0: हजुर जुनी जला हजुरको साथैमा यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने यसलाई मिठा मिठा गीत संगीतको साथमा चाहिँ रहन्छौ आज हामी यो फ्राइडेको एपिसोडमा र साथमा यहाँले सुनिराख्नु भएको गीत संगीतहरूको चाहिँ थोरै भागहरू चाहिँ लिएर आएको हुन्छु अनि यहाँले चाहिँ गीत संगीत मार्फत नै अब कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नु पर्ने हुन्छ है सो 0625 4142 0000 बाटो भएर सहभागिता जनाउन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला रहेको छ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा अब सुनसुनसादी पसल दोलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार सेवाहरूको कुरा गर्नु पर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ यहाँले र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ सहभागी साथी मध्ये हामी बाह्रपछि एकजना साथीलाई विजय पनि गराउँछौ अनि विजय साथीहरू मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसहीको रिचार्ज र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ विभिन्न जातजातिका ड्रेसहरू सँगसँगै ग्यारेन्टीका गरगना सँगसँगै परम्परागत जातीय गरगनाहरू पनि गएर यहाँले लिन सक्नुहुन्छ सेवा सुविधा लिन सक्नुहुनेछ भन्ने कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सँगसँगै अब भने पालो तपाईँको हौ हामीलाई सामी भन्ने साथीलाई चाहिँ सहभागी गराउनको लागि एकदमै रेडी छौं अनि यता साथीहरू पनि हुनुहुन्छ जस्तो लागिरहेको छ स्वागत गरौं कहाँदेखि को हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई अनि रिताजी सञ्चयालयमा हुनुहुन्छ अनि रिताजी अहिलेको समय के गर्दै हुनुहुन्छ त प्रोग्राम सुन्दै हुनुहुन्छ अनि काउँ डाँडातिर चाहिँ आज घाम लागेको छ कि छैन कतिको चर्को घाम लागेको छ गर्मी के छ त ठिकै लागेको छ गर्मी चाहिँ छ कि छैन तपाईँको ठाउँतिर गर्मी चाहिँ छ है एकदमै शीतलो भएर यो गर्मीको समयमा होइन विशेष स्वास्थ्यको ख्याल राख्दै शीतलो शीतलोमा बस्नु होला अनि हामीलाई पनि सुन्दै गर्नु होला अनि आज म्युजिक ट्र्याक गेम खेल्न हाम्रो रिताजी कतिको रेडी हुनुहुन्छ रेडी हुनुहुन्छ ल म तपाईँको लागि एउटा ट्र्याक राख्छु कुन चाहिँ गीत हो त भनेर यहाँले चिन्नु पर्छ है त
1: हुन्छ

0: La sunu bai da.
1: Sunu biju.
0: La kunje gido la da.
1: Kero maiti ghar maiti ghar bhanne
0: hola. Maiti ghar maiti ghar bhanne hola da.
1: Basanta mai khulcha yana.
0: Aha. La ho ki haina hola ma bajar sunai halchu hai da.
1: Huncha.
0: धेरै धेरै बधाई छ हाम्रो रिताजीलाई, कस्तो सही ठ्याक्कै चिन्नु भयो है. अनि यो गीत हाम्रो रिताजीलाई कतिको मन पर्छ? एकदमै मन पर्छ. ल हामी चाहिँ अहिले पछिल्लो समय अब नयाँ भर्जनमा आए पनि हामी पुरानो आवाजमा नै यो गीत चाहिँ राख्दैछौँ. को कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच. भन्दै अहिले भने छुट्टिन्छौँ है त. ओके भाई भाई, उहाँ हुनुहुन्थ्यो काउडाँडादेखि रिता आचार्यजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ. अनि समय मिलेसम्म हामीसँग उहाँ जोडिराख्नु भएको हुन्छ है. अनि ट्याक्कै गीत चिनिसक्नु भएको छ एकदमै. यो गीत अब आफैमा पनि सदाबहार छ, अब धेरैजनालाई पनि मनपर्छ है. अनि यहाँले चाहिँ धेरैको आवाजमा सुन्न सक्नुहुन्छ भने अहिलेको लागि चाहिँ हामी पुरानो आवाजमा पनि सुनौ है. तपाईँमा चाहिँ राख्दैछु आशा भोसेलको आवाजमा सजिएको पुरानो पनि पुरानो चाहिँ हामी भर्जन चाहिँ सुन्दैछौँ अहिलेको लागि. अनि त्यसपछि साथीलाई सहभागी गराउने कि भन्ने सोचेको थिएँ. ठिकै छ, पहिला साथीलाई लो. हेलो, नमस्ते हजुर. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दिजुलाई. अनि के गर्दै हुनुहुन्छ अहिलेको समय? त्यही त अहिले बिहान त्यही त मजा त अब बस्नै हुन्छ कि होइन, अब काम पनि गर्नुपर्ने हुन्छ. अनि के कामको लागि चाहिँ बिहानै जानु भएको त? हजुर हजुर. ल अब गर्मीको समयमा नै हो बस्ने होइन, पङ्खा मुनि मजाले हावा खाँदै चिसो भएर. अब तपाईँले भन्नुभयो जस्तै नै रेडियो प्रोग्राम अन्तिमसम्म सुनेर साथ दिनु होला. अहिले भने अघि हाम्रो रिताजीले चाहिँ अब ट्याक्कै गीत चिनेर गइसक्नु भएको छ. अब चाहिँ पाला हाम्रो दिजुको है. कतिको रेडी हुनुहुन्छ? त्यसो भए म राखिहाल्छु है त ट्र्याक.

0: लहसुन वायदा रहेगा ओ सारे सानो आयो यो गीत आफैमा पनि अब सानो नै छ है एकचोटि फेरि राखिदिने त
1: हजुर
0: ल एकचोटि म फेरि राख्छु ध्यान दिएर सुन्नुहोस् है त
1: हस्

0: ला सुनु भए त
1: खै सुना त सुने
0: देखि ल यो गीत सकेन ल गीत बजायो भने त यो गीत पो हो भन्ने हुन्छ होला के ल यसो एउटा झटाएर हान्नुहोस् न यो किन गीत हो जस्तो लाग्छ ल त्यसो भए म बजाएर सुनाउँछु है त एकचोटि।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थायराइड सर्जन सह

0: अध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन, उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846788528 र 9908216142।
7: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9850-57731, 9806-57731।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू,
11: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98560625265 र 98468164145।
13: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
13: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। स्टुडियो
16: अहिले बिहानको 11 बज्यो।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935001।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइम सँगसँगै यहाँहरू अबको 12 बजेको समयसम्म हामीसँग जोडिन सक्नुहुन्छ भने फरकबार फरक श्रृंखलाको साथमा हुँदै गर्दा आज फ्राइडेको एपिसोडमा रहेर भने हामी म्युजिक प्रोग्राम चाहिँ खेलिरहेका छौं। सहभागिता जनाउनको लागि 0965714200 टेलिफोन लाइन पनि खुल्ला रहेको छ र कोही साथी हुनुहुन्छ है त लाइनमा सहभागी गराइहाल्छु। हेलो, नमस्ते। दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ। ए, हाम्रो जित बहादुरजीलाई अनि के गर्दै हुनुहुन्छ अहिलेको समय? दबाई खाना, त्यही त, दबाईको आवाज कस्तो अलि बुलन्द जस्तो पनि सुनिरहेको छ। अनि के भएको रहेछ हाम्रो जित बहादुरजीलाई? हजुर, अनि तपाईँ चाहिँ अहिले चाहिँ अब यात्रामै हुनुहुन्छ अथवा औषधि लिएर अब फर्किँदै हुनुहुन्छ कि कसो हो? अहिले यात्रामै हुनुहुन्छ है। विशेष त अब यो समय अब मौसम परिवर्तन पनि हुन्छ होइन, बर्खायामको समयमा विशेष त अब यो भाइरल ज्वरो भनिरहँदा चाहिँ एकदमै सतर्क पनि अप्नाउनु होला होइन। यो समय पनि यस्तै छ, बेला पनि यस्तै छ, विशेष त आफ्नो स्वास्थ्यको चाहिँ ख्याल राख्नु होला है। अनि खाना चाहिँ खानु भएको छ कि छैन? हजुर हजुर, ल ठिकै छ। विशेष यो समयमा चाहिँ अब काम कार्य भन्दा पनि होइन, अब घामको समय पनि छ, गर्मी पनि छ, सो विशेष त जित बहादुरजी आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला, शीघ्र स्वास्थ्य कामना चाहिँ हामी गर्दछौ भन्दै अहिले भने रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छैन है। ल ठिकै छ, आज चाहिँ अब गीत सङ्गीत चिन्ने दिन हो नि त, अब यहाँको समयलाई अलिकति फ्रेस पनि पारौँ होइन, सो म तपाईँको लागि चाहिँ गीत राख्छु है। अनि कुन चाहिँ गीत हो भनेर यहाँले चिन्नु पर्ने हुन्छ है। ल एकदमै रेडी चाहिँ हुनु होला। आज पुरानो पुरानो चलचित्रको सुनिराख्नु भएको गीत सङ्गीतहरू पनि छ है, अहिलेको लागि चाहिँ राखिहाल्छु, ध्यान दिएर सुन्नु होला।

0: पहिला सुन्नुभयो त?
1: आवाज त अलिअलि कता कति कत्तिले आवाजले सुन्दैन।
0: यहाँले चाहिँ खास गीत चिन्नु पर्ने थियो के रे? ल एकचोटि फेरि राखौँ कि अब चिनाउने कि कसो गरौँ? चिनाइदिनु पर्यो है। ल कुन चाहिँ गीत हो त भनेर म तपाईँलाई बजाएर सुनाउँछु है त। नरिसाउ मितिनी छु खुट्टैमा गरिदिन्छु म त जिउ जिउ। यो गीत सुन्नु भएको थियो कि थिएन जितबहादुरजीले? त्यही त सुन्न त सुनेको है। अनि यो गीत कतिको मनपर्छ त नि यहाँलाई? त्यही त असाध्यै मनपर्ने गीत। केही सिनमा अब हाम्रो जित बहादुरजी सँगसँगै सबै साथीलाई हामी यो गीत सुनाउँदैछौँ एकदमै यहाँलाई। अहिले साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिनु पर्छ है त। थ्याङ्क यू सो मच।
1: त्यही
0: पनि धन्यवाद।
1: अनि जहाँ अघि आउने पछि आउने साथीहरूलाई भन्दै बिदा हुन्छु।
0: नमस्कार। उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हामीलाई लामेश्वरादेखि सम्झनु भएको थियो है। अनि अब बिरामी छु पनि भन्दै हुनुहुन्थ्यो। अब धेरै साथीहरूलाई चाहिँ अब यो समयमा चाहिँ अब अघि पनि कुरा गऱ्यौँ भने अब बर्खायामको समय पनि छ अनि फेरि अब घाम पानी गरिरहँदा चाहिँ अब बिरामी हुने यो समयमा चाहिँ बर्खायामको समय अझै धेरै बिरामीहरू चाहिँ भइन्छ। हामी जस्तै स्वास्थ्यमा ख्याल राख्दा राख्दै पनि है, सो विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अब साथीहरू बिरामी हुनुहुन्छ भने पनि अब टाइम टाइममा दबाई चाहिँ खानु पर्यो है। हाम्रो बानी कस्तो हुन्छ भन्दा फेरि सम्झिँदा चाहिँ खाने कहिलेकाहीँ चाहिँ अब उस्तै परि दबाई खाना छुट्याइरहेको हुन्छ अनि जति बेला सम्झन्छौँ अनि त्यही बेला टक्क दबाई खोल्ने खाने पनि गर्छौँ कि। हाम्रो बानी चाहिँ अझै पनि कतिपय ठाउँहरूमा चाहिँ हामी अझै पनि अब आफूलाई जे आउँछ अनि त्यही सिको गर्ने अनि जे आउँछ त्यही अनुसारको चाहिँ अब दबाई खाने कन्डिसनमा पनि त्यस्तै नै छ कि। हामी धेरै कुराहरूमा चाहिँ आफ्नै मनपरि गरिरहेको हुन्छ। अब स्वास्थ्यको कुरामा चाहिँ अब हामीले खेलवाड त गर्नु भएन नि त है। सो विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। यस्तै एकदमै हेल्दी पनि भन्न चाहन्छु। सो अहिलेको लागि चाहिँ हामी नरिसाउन मितिनी जो यही गीत सुनौ है। तपाईँ माछा राखिहाल्छु यो सुमधुर गीत। अब सानोको समयदेखि अब चलचित्र हेर्दै आएको अनि अझै पनि सदाबहार गीतमा चाहिँ पर्छ। हामी अझै पनि उत्तिकै गुनगुनाइरहेका हुन्छौँ। शर्मिला बरदेवा, संगीता साखे, अञ्जना गुरुङ अनि आनन्द कार्कीको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

हजुर खुट्टैमा गरिदिन्छु म त ज्यू यो मिठो गीत सँगै सँगसँगै अब भने फालो तपाईँको हो फालो तपाईँको रहेको छ भनी रोक्दा 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ. फरक बार फरक श्रृङ्खलाको साथमा हामी हप्ताको सातै दिन आउने गर्दछौ बिहानको ठिक 10:30 अबको 12 बजेको समयसम्म भने समय सधैँ छ है समयधिभरि यहाँले हामीलाई पक्कै पनि सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै बिहानको समय छ धेरै साथीहरू काम कार्यमा नै व्यस्त व्यस्त पनि हुनुहुन्छ होला. काम कार्यको व्यस्तताको बाजु सँगसँगै हामीलाई सुनेर साथ दिइरहनु भएको छ भने साथमा मिठा मिठा गीत संगीत को साथमा यहाँलाई भरपूर मनोरञ्जन गराउने कोशिशमा पनि रहेको छु भने म्युजिक ट्र्याक गेमको साथमा चाहिँ जोडिन सक्नुहुन्छ 0965414200 बाटो भएर. अहिलेको लागि चाहिँ अघिको जस्तै नै मिठो रमाइलो गीत चाहिँ यहाँहरू माझ राख्छु अनि हामी विश्राममा जानुपर्ने बेला पनि भएको छ. राजेश पायल राई अनि अनिला राईको आवाजमा सजिएको टल टल टल किने यो सुमधुर गीत स्वीकार्नु होला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
4: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461564।
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
15: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
16: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
18: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
19: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
22: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
22: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
21: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा। सम्पर्क 0654142333
23: र 9678168887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
24: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चागियम र प्रोग्रामको साथमा सदाजे आज पनि म छँदैछु। कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म, र समय चाहिँ हामीसँग सधैँ छ 0562-414-2000 टेलिफोन लाइन मार्फत कुराकानी सँगसँगै जोडिन सक्नुहुन्छ। आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक प्रोग्राम खेलिरहेका छौं है। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने पनि यहाँलाई चाहिँ के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिन सक्नुहुन्छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनचाली पसल दुलेगौंडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्दर। अनि अब मिठा मिठा गीत संगीतहरू पनि सुनिरहेका छौं। सो साथीहरूको लागि चाहिँ अहिलेको लागि भने एउटा गीत राखिहाल्छु ढिला नगरिकन, सुनसाना रातमा तिमी छौ साथमा सुमधुर गीत रहेको छ, तिमी उता म यता साइली टाइटलमा रहेको, अलिकति मार्मिक पनि रहेको छ, मिठो पनि छ। मिलन नेवार अनि राजन राज शिवाकोटीको आवाजमा सोझेको यो गीतमा राजन राज शिवाकोटीको नै लिरिक्स म्युजिक रहेको छ, स्वीकार्नुहोला है त।

हजुर भोक निन्द्राला छैन के भा हो थाहा छैन सुनसान रातमा समुदुर गीत अभिमास कार्यक्रमलाई स्थान दिइसकेको छु। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहिरहेका छौँ भने यहाँले सुनिराख्नु भएको गीत संगीतलाई एज अ गेमको रूपमा चाहिँ आज फ्राइडेको रूपमा फ्राइडेको एपिसोडमा चाहिँ हामी खेलिरहेका छौँ है। यहाँले सुनिराख्नु भएको गीत संगीतहरूको थोरै भाग लिएर आएको हुन्छ अनि यहाँले चाहिँ अब सुनेर नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ है। अहिलेसम्म आउने साथीहरूले चाहिँ आउनु पनि भएको छ अनि गाह्रो पनि तपाईँलाई जनाउँदै गर्नुहोला। ढिला नगरी फेरि अर्को गीत हामी चाहिँ सुनिहालौँ। तपाईँ माझ राख्दैछु महेश काफले अनि मिलिना राईको आवाजमा सजिएको माया बिरानी टाइटलको यो रमाइलो गीत स्वीकार्नुहोला है त।

हजुर, माया बिरानी बोलको यो सुमधुर गीत कस्तो लाग्यो? पके पनि यहाँलाई मन पर्यो होला है। यस्तै मिठा मिठा रमाइलो गीत संगीतको साथमा रहिरोक्दा अब भने हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ। सो विश्राम अगाडि यस्तै एउटा मिठो गीत पनि राखिहाल्छु, बेनीको बजार यो सुमधुर गीत रहेको छ, जति सुने पनि मनै नभर्ने भन्छ नि है, त्यस्तै गीत पनि रहेको छ। दीपक लिम्बू अनि अञ्जु पन्तको आवाजमा सजिएको यो गीत सँगसँगै हामी विश्राम लगतै पुनः उपस्थित हुन्छौ नै, हामी सँगै रहनुहोला है त। अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम, रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
2: तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
1: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0625414233, मोबाइल 9968861887।
7: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि।
6: यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9151166136।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
3: भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
6: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712740।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
12: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम कलिङ टाइम रहेको छ भने हामीसँग चाहिँ समय अब ठिक ठाकै छ। सो ढिला नगरी साथीहरूलाई चाहिँ एउटा मिठो मिठो गीत संगीतहरू चाहिँ अब एउटा दुईटासम्म सुनाउन भ्याउँछु कि जस्तो लाग्ने रहेको छ है। साथमा रमाइलो कुराकानीको साथमा पनि जोडिन सक्नुहुन्छ। आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ, सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि भने एउटा गीत सुनौ है, इन्दिरा जोशीको आवाजमा सजिएको टुट्यो तारा आकाशममा यो गीत राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर जोडियो तारा आकाशमा तिम्रै खुसी मागिरहे अनि यो गीत सुनिरहँदा तानाको समयमा आकाश झर्यो भने चाहिँ तारा झर्यो भने अब आकाश भन्दा पनि आकाशबाट तारा झर्यो भने चाहिँ केही विसहरू आफ्नो इच्छा चाहनाहरू भने चाहिँ माग्न सकिन्छ भनेर सिकाइन्थ्यो है त्यस्तै शब्द संगीत पनि थियो कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गरौँ अब भने हेलो नमस्ते हजुर दर्शन नमस्ते नमस्कार हजुरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगी मायाजीलाई
1: धन्यवाद
0: अनि किन होला यति साह्रो ढिला ढिला कतातिर व्यस्त हुनुहुन्थ्यो हजुर हजुर भने त्यसै कारणले गर्दा सहभागिता चाहिँ जनाउन पाइएन हो हजुर हजुर ल ठिकै छ ढिलो आए ढिलो भए पनि हामीलाई चाहिँ सम्झनु भयो एकदमै खुसी लाग्यो है अनि अब चाहिँ अन्ततर्फ पनि सौसो धेरै कुराकानी नगरिकन हामी म्युजिक ट्र्याक गेम चाहिँ खेलिहालौँ है त आज चाहिँ म्युजिक ट्र्याक गेममा पनि अब यहाँले सुनिराख्नु भएको पुरानो गीतहरू पनि छ है सो कतिको रेडी हुनुहुन्छ ल पुरानो सुनिराख्नु भएको म्युजिक ट्र्याक त्यसमा पनि चलचित्रको छ सो राखिहाल्छु ध्यान दिएर सुन्नुहोस् है त ल अब सुनाउँदैछु

0: ला सुन भाई दा
1: अब गाला रात
0: धेरै धेरै बधाई छ हाम्रो खगीमायाजीलाई ढिलो आउने अनि ठ्याक्कै गाला राते भनेर ठ्याक्कै चिन्दिने है ल धेरै धेरै फेरि पनि बधाई ल हौ भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ
1: हजुर साथीभाइलाई सम्झाउनु सम्झेर जानु पर्छ सर्वप्रथम हजुरको लागि
0: थ्याङ्क यू सो मच
1: रेडियो ढोरबारा एफएम होस् तिमीको लागि कार्यक्रम सुनेर बस्नुहुने कार्यक्रममा सहभागिता हुनुहुने सम्पूर्णको लागि र विशेष त अब सम्पूर्ण एक स्तर उहाँ कसैले पनि बिर्सेको छैन नाम दिन आएर धेरै साथीहरू हुनुहुन्छ उहाँ सम्पूर्णको लागि एकै हात जोडे दुईटा हात जोडेर सबैलाई सम्झिँदै गीता हुन्छ नमस्ते भाइ भाइ
0: नमस्ते भाई भाइ शुभ दिन खगीमाया थापाजी हुनुहुन्थ्यो पेरुङदेखि उहाँ सँगसँगै कार्यक्रममा आज सहभागिता जनाउनु भएको थियो लामिसोरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी पुलचोकदेखि हुनुहुन्थ्यो दलमाया थापाजीज्यू भने काउडाँडादेखि हुनुहुन्थ्यो रिता आचार्यजी अब दुईजना साथी मध्ये चाहिँ हामी एकजना साथीलाई चाहिँ विजय गराउनु पर्ने हुन्छ है अब को हुनुहुन्छ त आजको विजय साथी र आज चाहिँ दुवै साथीले अब छोटै समयमै मिलाउनु भएको थियो र त्यसमा पनि आजको विजय साथी चाहिँ हामी गराउँदैछौँ काउडाँडादेखि हुनुहुन्छ रिता आचार्यजी सुन्दै हुनुहुन्छ भने अन्तिमबार शनिबारसम्म चाहिँ यहाँले हामीलाई सुनेर साथ दिनुपर्ने हुन्छ त्यो दिन चाहिँ हामी लक्की ड्र मार्फत एकजना साथीलाई विजय गराउँछौँ भने यो सँगसँगै अब भने समयको अन्ततर्फ आइसक्यौं आजको लागि यति नै भन्दै अब चाहिँ छुट्टिनु पर्ने हुन्छ ब्याकग्राउन्डमा यहाँले चाहिँ म्युजिक सुनिराख्नु भएको छ सुशान्त घिमिरेको आवाजमा सजिएको यो लरबर बोलको गीत चाहिँ रहेको छ जिन्दगीको लरबरमा चाहिँ अब नाच्न सिकम है होइन अब सोमरसले चाहिँ घुमाउँछ है घुमाउने मात्रै हो एउटा रमाइलो एउटा कन्सेप्ट सँगसँगै लेखियो एउटा शब्द संगीत पनि भरिएको छ अब घामा टलल लायो आँखै खायो भन्छ कि यो गीतमा चाहिँ है मौसम पनि त्यस्तै नै छ एकदमै स्वास्थ्यको ख्याल राख्नु होला यो मौसममा चाहिँ अब पर्याप्त मात्रामा पानी पनि पिउनु होला भन्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनुवाला पनि बिदा हुन्छु नमस्कार शुभ दिन बाई बाई

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0658-593-69।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछ र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
13: Station 1, Studio Talchit.
14: Aile, Madhyanako 12 bajyo.
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।
15: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
16: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
15: थाहा छ, त्यसै त यही लिन आएको।
16: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
15: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
16: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
15: सुरक्षा घरको
16: जीवन।
13: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
17: समाचार अब विस्तारमा। पर्साको वीरगंज महानगरपालिका 14 बाइपास सड़क खण्ड स्थित आईसीपी जाँच पास भई नेपालभित्र प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न सातजनालाई ट्याङ्कर सहित पक्राउ गरिएको छ। हिजो साँझ वीरगंज महानगरपालिका 14 बाइपास सड़क स्थित सौदागर डायलिसिस सेन्टरमा NA7KH1539 नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सील फलामको पाइपको हुक प्रयोग अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पेट्रोल पम्पका साहु पर्सा, वीरगंज महानगरपालिका 3 मालपुर चोकका 55 वर्षका सुनै मिया, वीरगंज 15 लक्ष्मण वाका 23 वर्षका पम्पमा लेखाको काम गर्ने असलम हवारी, वीरगंज 11का रफिक मिया छन्। यस्तै NA7KH2804 नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका 10का केशर राम सुनार, सहचालक हेटौडाकै सन्देश राणा मगर, यस्तै अर्को NA7KH1539 नम्बरको ट्याङ्करको चालक हेटौडा बस्ने मन्द सिंह लामा र सहचालक उमेश राणा मगरलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
18: मध्य प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्। पछिल्ला 5 वर्षमा 900 ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण मध्य प्रादेशिक कार्यालय जनकपुर धामका प्रशासन प्रमुख कालीचरण यादवले जानकारी दिनुभयो। ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकोले चोरीको घटना बढ़ेका हुन्। यो अवधिमा महोत्तरीबाट 35, बारामा 15, धनुषामा 14 र उत्तरमा 10, सर्लाई र सिराहामा 9 9 वटा, सप्तरीमा 3 तथा पर्सामा 2 ट्रान्सफर्मर चोरी भएका हुन्। ट्रान्सफर्मर चोरीले किसानलाई प्रत्यक्ष प्रभाव परेको छ भनेको बेलामा सिंचाई गर्न नपाएकोले उनीहरू प्रभावित भएका छन्। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रहरी नायब महानिरीक्षक ओम प्रकाश अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी कार्य भइरहेको बताउनु भएको छ।
17: करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको उपहार जितेका छन्। पुरस्कारमा भ्याट लाग्नेछ। पुरस्कार पाउनका लागि आफ्नो बिल सहित दावी पेश गर्नुपर्नेछ। अन्य 15 जनाले भने 1-1 लाख रूपियाँको पुरस्कार जितेका छन्। आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो। करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याउने घोषणा गरेको थियो। बैंक तथा डिजिटल वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वत कार्यक्रममा सहभागी हुनेछन्। यद्यपि उपहार दावी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ। नगदमा वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। बिल अपलोड गरेपछि प्राप्त हुने कूपन मार्फत उनीहरू उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न नेशनल लोटरी स्कीम ल्याइएको बताउनुभयो। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नु र हरेक आर्थिक गतिविधिलाई पारदर्शी बनाउनु रहेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रण गर्न र अपारदर्शी करको जालोभन्दा बाहिर रहेका क्षेत्रलाई औपचारिक प्रणालीमा ल्याउन यो योजना कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ।
18: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्दा महिला बालबालिका मन्त्री सीता बादीले मानव विश्वविज्ञान तथा अवसर प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ भने परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची छ। आजको लागि तय गरिएको बैठक राष्ट्रिय सभाको सरेको छ। संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार आज अपरान्न 1:15 बस्ने गरी निर्धारण गरिएको बैठक साउन 27 गते बुधबार 1:15 बस्नेछ। विशेष कारणवश भन्दै बैठक सारिएको सूचनामा उल्लेख गरिएको छ।
17: कैलालीको मोहन्याल गाउँपालिका साथ स्थित पीतमारी खोलामा आएको बाढ़ीले मोटरसाइकल सहित बगाएका एक चालकको सकुशल उद्धार गरिएको छ। अविरल वर्षासँगै पीतमारी खोलामा आएको बाढ़ीले सुर्खेतबाट कैलालीतर्फ जाँदै गरेका कैलाली बरद्ध गोरिया गाउँपालिका 2 39 वर्षीय लौटन थारू चढ़ेको 4/86/79 नम्बरको मोटरसाइकललाई बगाएको थियो। गैराती करिब 8:30 इलाका प्रहरी कार्यालय चिसापानीबाट गएको प्रहरी टोलीले खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलभन्दा करिब 150 मिटर तल भिरालो खोलाबाट चालक थारूको सकुशल उद्धार गरिएको। उद्धार गरिएका थारूलाई सामान्य चोटपटक लागेकाले उपचारपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
18: तातोपानी वर्षा क्षेत्रमा सुक्खा पहिरो खस्ता सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस बीओपीमा क्षति पुगेको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 3 गैराती पहिरो गएको हो। बीओपीको उत्तर पश्चिमतर्फ रहेको करिब 200-300 मिटर अग्लो डाँडाबाट सुक्खा पहिरो झरेको थियो। पहिरोसँगै ढुङ्गाहरू उछिटिँदा बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुगेको हो। पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा फुवाल परेका छन्। यस्तै एउटा ड्यूटी पोस्ट पनि पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय झण्डा राखिएको पोल पनि पूर्ण रूपमा क्षति भएको छ। बाथरूम जिन्सी स्टोर भवन र मुख्य गेट अगाडिको सिनेमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ। मानवीय क्षति भने नभएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
17: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
13: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ 4781-4780-7624 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो हाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
17: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com/ पनि सुन्न सकिन्छ
18: अब बाँकी समाचार डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढ़ेपछि क्यामेरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो उहाँका अनुसार भरतपुर महानगरपालिका 15 अविनाश पोल्ट्री परिसरमा ट्रयापिङका लागि क्यामेरा सहित खोर राखिएको छ त्यस नजिकै बाँसझ्याङमा अर्को क्यामेरा जडान गरिएको छ सोही क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चा उद्धार गरी सौराह स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ डिभिजन वन कार्यालयका अनुसार बच्चा खोरमा परेपछि क्यामेरा ट्रयापिङमा एक माउ र अर्को बच्चा सहित बाहिर बसेको देखिएको थियो पछिल्लो समय क्याम्पस परिसरमा पनि खोर र क्यामेराको व्यवस्थापन गरी नियमित अनुगमन गरिएको छ भरतपुर महानगरपालिका 11 स्थित आँपटारीमा विद्युत स्टेशन क्षेत्रमा केही दिन पहिले कर्मचारीले बाघ आएको सूचना दिएपछि क्यामेरा जडान गरिएको छ बाघले स्थानीयको बाख्रा खाएको थियो कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले तीनवटै ठाउँमा क्यामेरा जडान र खोर राख्ने काम भएको बताउनुभयो
17: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाको एक अदालतले फेसबुकको मातृ कम्पनी मेटालाई आफ्ना सामाजिक सञ्जाल प्लेटफर्मले बालबालिकामाथि पार्ने जोखिमबारे पर्याप्त चेतावनी नदिएको भन्दै 56.70 करोड़ अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ यो निर्णय बालबालिकाको सुरक्षा सम्बन्धी मुद्दामा मेटा विरूद्ध आएको अहिलेसम्मकै सबैभन्दा ठूलो फैसला हो न्यू मेक्सिको राज्यका न्यायाधीश ब्रायन विटसाइडले मेटालाई सार्वजनिक उपद्रोहको संज्ञा दिँदै यसलाई वायु प्रदूषणसँग तुलना गर्नुभएको छ उहाँले भविष्यमा यस्ता हानिकारक प्रभावहरू कम गर्नका लागि उक्त रकम विशेष कोषमा जम्मा गर्न पनि आदेश दिनुभएको छ यो फैसला यसअघि सोही मुद्दामा मेटालाई तिर्न आदेश दिएको 37.50 करोड़ अमेरिकी डलर जरिवाना भन्दा अतिरिक्त हो यो सँगै मेटाले तिर्नुपर्ने कुल जरिवाना 94.20 करोड़ अमेरिकी डलर पुगेको छ न्यायाधीश बिटसाइडले मेटालाई एउटा कारखानासँग तुलना गर्दै विज्ञापन र सामग्रीलाई त्यसको उत्पादन तथा बालबालिकामाथि हुने मनोवैज्ञानिक क्षति र यौन शोषणलाई नियन्त्रण गर्नुपर्ने प्रदूषणको रूपमा व्याख्या गरेको छ इन्स्टाग्राम फेसबुक व्हाट्सएप र थ्रेड सञ्चालन गर्ने मेटाका एक प्रवक्ताले यो निर्णयसँग आफूहरू असहमत रहेको भन्दै पुनरावेदन गर्ने बताएका छन् हाल अमेरिकाभरि यस्तै प्रकृतिका हजारौं मुद्दाहरू मेटा विरूद्ध विचाराधीन छन् न्यू मेक्सिकोका फैसलाहरू यसै वर्षको शुरूमा लस एन्जलसमा पनि यस्तै आरोप सम्बन्धी अर्को मुद्दामा मेटा पराजित भएको थियो
18: र अब खेल समाचार युरोपेली फुटबल महासंघ युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास यथावत रहेको दोहोर्याएको छ साथै आवश्यक परे विश्वकप सहित अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने चेतावनी कायम रहेको जनाएको छ फिफाले आफ्नो बचावमा दिएको स्पष्टीकरणले कुनै परिवर्तन नल्याएको युईएफएले स्पष्ट पारेको हो विश्वकप लगायत प्रमुख प्रतियोगितामा निजी लगानी भित्राउने प्रस्ताव फिर्ता लिए पनि भविष्यमा यस्ता प्रयास दोहोरिने छैन भन्ने स्पष्ट प्रतिबद्धता नआएको आफ्ना शर्त पूरा नभएको युईएफएको भनाई छ यसअघि इंग्ल्याण्ड फुटबल संघले पनि इन्फान्टिनो प्रतिको समर्थन फिर्ता लिएको थियो फिफाले आफ्नो सहायक संस्था फिफा फरवार्ड इन्टरप्राइज मार्फत पुरूष र महिला विश्वकपमा निजी लगानी भित्राउने योजना अघि सारेको थियो व्यापक आलोचनापछि फिफाले प्रक्रिया सञ्चालनमा त्रुटि भएको स्वीकार्दै माफी मागेको र योजना स्थगित गरेको जनाएको छ तर युईएफएले इन्फान्टिनो स्वयं विवादबारे प्रत्यक्ष जवाफ दिइ नभएको निर्णय प्रक्रियामा को को संलग्न थिए प्रतिस्पर्धात्मक छनौट प्रक्रिया अपनाइएको थियो अथवा थिएन र कसैलाई व्यक्तिगत लाभ पुग्ने अवस्था थियो कि थिएन भन्ने प्रश्न अझै अनुत्तरित रहेको जनाएको छ यद्यपि अफ्रिका दक्षिण अमेरिका उत्तर तथा मध्य अमेरिकाका अधिकांश फुटबल संगठनहरूले इन्फान्टिनो प्रति समर्थन कायम राखेका छन् युईएफएले भने आगामी सेप्टेम्बरमा पोल्याण्डमा शुरू हुने फिफा महिला अण्डर 20 विश्वकपदेखि बहिष्कारको विकल्प प्रयोग गर्ने वा नगर्ने विषयमा आफ्नो अडानको परीक्षा हुने संकेत दिएको छ
17: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
18: पर्सामा भन्सार जाँच पास भएको ट्याङ्करबाट तेल चोर्ने सातजना पक्राउ मधेसमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै पाँच वर्षमा 900 चोरी
17: करदाता प्रोत्साहन अन्तर्गत पहिलो पाक्षिकको उपहार विजेता सार्वजनिक 250 रूपियाँको सामान खरिद गरेका उपभोक्ताले जिते 10,00,000 रूपियाँ पुरस्कार
18: प्रतिनिधि सभा बैठक बस्दै चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची राष्ट्रिय सभाको बैठक भने सर्यो
17: मेटाले सार्वजनिक उपद्रव गरिरहेको एक अमेरिकी अदालतको ठहर 56,70,00,000 डलर जरिवाना तिर्न आदेश
18: र फिफा अध्यक्ष इन्फान्टिनो प्रति यूईएफएको अविश्वास कायमै बहिष्कारको चेतावनी यथावत
17: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो सन्चु र धर्मराज बिदा हुन्छौ नमस्कार
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
20: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
21: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
20: हो र कहाँ छ र त्यस्तो
21: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
22: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
23: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
22: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
23: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479760
22: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
24: यसैलेसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
25: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
24: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
26: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
25: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
26: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172
22: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
27: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
22: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
27: छुटका दायराहरू
22: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
27: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
22: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
27: थप जानकारीका लागि सम्पर्क 06551479 मोबाइल 9560602065 र 9468064145
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
27: सूर्यगौडा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार
3: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9856031053
2: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
3: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
3: प्रोपाइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681
2: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
3: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
3: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
7: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
4: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603-73710 र 98261-53507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
3: मोबाइल 98058-35537 र 98066-15899।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 98171-56606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
12: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856038302 र 9846038302।
13: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भने अपाकै।
14: यो हो बोनस चाउचाउ।

0: यसमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
3: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0625414233 मोबाइल 9968861887।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्र कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
5: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
5: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै
5: दिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर

0: कोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
0: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
2: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
5: यही साउन 23 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
6: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
4: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
6: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा
5: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
7: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
7: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
9: तनहु सेवा अस्पताल दुलेगौडा फोन 061-64-3177 मोबाइल 98-560-44-343
10: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज

0: गरीबलाई नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर्छ। अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

स्वागत सम्पूर्ण श्रोता साथ कार्यक्रम प्रस्तुत गुरुङ रहेको छु र तपाईँले हामी सक्नुहुनेछ र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ रमाइलो रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग जोडिनेछौ ठिक एक बजीदेखि दुई बजेको टाइम सेकसम्म भने एक घण्टाभरिमा चाहिँ यहाँले कार्यक्रममा रमाइलो रमाइलो कुराकानी सँगसँगै फिल्मी इन्फर्मेसनहरू सँगसँगै मुभी टिजरहरू ट्रेलरहरू सँगसँगै कार्यक्रममा बजाइने मुभीसँगको भरपूर मनोरञ्जन यहाँले लिन सक्नुहुनेछ भने श्रोता साथी फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर फ्राइडेको दिनमा रहेर फिल्मी क्वेसन्सहरू चाहिँ यहाँले आज गर्न सक्नुहुन्छ 0.41 4400 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ कार्यक्रम सम्बन्धी केही जानकारीहरू पनि हामी कार्यक्रममा दिनेछौ र आजको श्रृंखलामा रहेर चाहिँ यहाँले फिल्मी क्वेसनहरू सोध्न सक्नुहुनेछ फिल्म सम्बन्धी केही जानकारीहरूलाई प्राप्त गर्नु परेमा सुन्न मन भए हामीलाई कल गर्न सक्नुहुने नयाँ नयाँ मुभीहरू के कस्तो चलिरहेको छ जानकारीहरू प्राप्त गर्नको लागि कल गर्न सक्नुहुनेछ भन्ने श्रोता साथी कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ एउटा निकै नै सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु निकै नै चर्चित सङ पनि रहेको छ ट्रेनिङ सङ रहेको छ त्यसै गरी पेन्सन पट्टा मुभीबाट रहेको निकै नै रमाइलो गीत चाहिँ रहेको छ झुन्नी जाला टाइटलमा सजिएको सुमधुर सङ रहेको छ स्वीकार्नुहोला है त

हजुर श्रोता साथी जुनी झाला टाइटलमा सजिएको यो निकै नै सुमधुर संगलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। त्यसै गरी सम्पूर्ण श्रोता साथीहरूले पनि प्रोग्राममा सुन्नुभयो होला यो मिठो संगलाई। पेन्सनपट्टा मूलबाट रहेको छ भने यो मुभी चाहिँ भदौ 26 गते चाहिँ रिलिज हुनलाई रहेको छ सिनेमा हलहरूमा। यहाँले चाहिँ हलहरूमा गएर पनि मुभी देख्न सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी यो संगमा आवाज रहेको छ सरुण गुरूङ, राजबहादुर गुरूङ, उषा गुरूङ, प्रिया गुरूङको अनि लिरिक्स रहेको छ हर्क साउथकोमा र म्युजिक रहेको छ मनोज थापा मगरकोमा भने निकै नै सुमधुर सङ रहेको थियो। पछि पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि आउँछ अर्को मिठो सङलाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै रमाइलो सङ पनि रहेको छ। त्यसै गरी हजार जुनीसम्म मुभीबाट रहेको एमजी रोजैमा टाइटलमा सजिएको निकै नै सुमधुर सङ रहेको छ, स्वीकार्नु होला है त।

हजुर लाग्दैन ठुलो बढाइमा M0Dayमा यो निकै नै मधुरसँगलाई पनि कार्यक्रम साँचिसकेको छु। हजार भइरहेको छ भने पके पनि सम्पूर्ण श्रोत साथीहरूले सुमधुर संघलाई स्वीकार्नु भयो होला, जसमा आवाज रहेको छ राजन राजसेवाकोटी अनि मेलिना राईको भने त्यसै गरी म्युजिक र लिरिक्स पनि रहेको छ राजन राजसेवाकोटीमा। यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पके पनि स्वीकार्नु भयो होला। विकासराज आचार्यले डिरेक्टर हुनुहुन्छ भने पके पनि सम्पूर्ण मुभी पनि हेर्नु भएको छ होला भन्दै श्रोत साथी अहिलेको लागि भने चाहिँ प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि प्रोग्राममा एउटा निकै नै सुमधुर संघ राख्नतर्फतिर लागिरहेको छु। निकै नै चर्चित संघ पनि रहेको छ, उनको स्विचर मुभीबाट रहेको काफले टाइटलमा सजिएको मिठो संघ रहेको छ। यो संघलाई राख्दै जाँदैछु प्रोग्रामको व्यावसायिक विश्रामतर्फ पनि, त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला रेडियो ठोरबाराही 103.8 MHz।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि गाएको गीत गाउनु

0: This is Radio Dhorbarahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
7: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
8: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9846-33101 र 9864-83522
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो
2: पत्र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841-61-62-20।
18: कहाँ जाने?
19: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी।
18: अनि बीचमा नझर्ने?
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841-16878 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225-52663।
14: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
20: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाइ?
20: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
22: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
23: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर राजन पौडेल, मोबाइल 9560-62-29।
24: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथीहरू, केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको नै छु भने श्रोता साथी अब भने ठिक दुई बजेको टाइम चाहिँ समय यहाँहरूसँग रहनेछौ र आजको टपिकमा रहेर आजको एपिसोडमा रहेर चाहिँ हामीहरू फिल्मी क्वेशन्स एण्ड सम इन्फर्मेसन मुभी सम्बन्धी चाहिँ केही इन्फर्मेसनहरू अनि साथसाथै यहाँहरूले चाहिँ फिल्मी क्वेशनहरू पनि हामीलाई सोध्न सक्नुहुनेछ, गल गर्न सक्नुहुनेछ भने श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो सङलाई राख्नतर्फ फतिर लागिरहेको छु। ह्याप्पी डेज मुभीबाट रहेको सङ रहेको छ चेप्टे चेप्टे पेरुङ्गो टाइटलमा सजिएको स्वीकार्नुहोला।

हजुरको साथी ह्याप्पी डेज मुभीबाट रहेको चेप्टे चेप्टे पेरुङको टाइटलमा सजिएको यो निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सबैजना श्रोता साथीहरूले स्वीकार्नु भयो होला र अहिलेको लागि भने प्रोग्राममा फेरि पनि यहाँहरूको लागि एउटा अर्को मिठो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी अहिलेको लागि भने चाहिँ रहरसँगै टाइटलमा सजिएको सङ्ग राख्नतर्फतिर लागिरहेको छु भने क्याप्टन मुभीबाट रहेको सङ्ग रहेको छ जसमा आवाज सुगम पोखरेल अनि अन्जु पन्तको भने स्वीकार्नु होला मिठो सङ्गलाई है त

हजुर श्रोत साथी, म यसको गीत गाउँछु, सङ्गलाई पनि स्थान दिइसकेको छु र अहिलेको लागि भने चाहिँ श्रोत साथी फेरि पनि विज्ञापनतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र गोजीमा दाम छैन ताइटलमा सजिएको सङ्गलाई राख्दैछु। यो सुमधुर सङ्गलाई राख्दै कार्यक्रमको फेरि पनि अर्को व्यावसायिक विषयमा जाँदैछु। त्यति बेलासम्म पनि हामीलाई सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
4: सधैँ झैं यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
6: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
5: र 9867

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Chasi, Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाडा सम्बन्धी रोगहरू एलर्जी धोपी दात जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर श्रोता साथी एकैछिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा हाम्रो सम्पूर्ण श्रोता साथीहरूलाई स्वागत गर्दछु र त्यसै गरी श्रोता साथी
1: जानकारी गराइन्छ।
2: This is Radio Dhorbarahi 103.8 MHz.

वेलकम द ज्यान विलगिन गरेर अब हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हाम्रो विश्वभर रहिरहे सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौँ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ र त्यसै गरी श्रोत साथीहरूको लागि भने कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ छुटिनुपर्ने बेला पनि हाम्रो भइसकेको छ भने जाँदा जाँदै प्रोग्राममा फेरि पनि आउँछ अर्को मिठो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु कोहिनूर मुभीबाट रहेको सङ्ग रहेको छ के म तिम्रो होइन र टाइटलमा सजिएको यो सुमधु सङ्गलाई राख्दै आजको एपिसोडबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु नमस्ते नमस्कार हैका।

0: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061620।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
16: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062629।
18: रेडियो 103.8 अन्तर्मनको आवाज
19: स्टुडियो टाइम अहिले दिउँसोको 2 बज्यो
5: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
20: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
21: धोरबाराही हाइलाइट्स को साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
23: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। वहाँ 13 चैत 2082 प्रधानमन्त्री बन्नुभएको थियो। सूचनाको हक सम्बन्धी ऐन 2064 दफा 5 सूचनाको हक सम्बन्धी नियमावली 2065 नियम 3 बमोजिम तयार पारिएको चौमासिक प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। चौमासिक प्रतिवेदन भए पनि यसमा वैशाख जेठ र असारको 3 महिनामा भएका कामहरूको विवरण मात्रै रहेको छ, जसमा कार्यालयको स्वरूप र प्रकृति, कार्यालयको काम, कर्तव्य र अधिकार, कार्यालयमा रहेका कर्मचारीको विवरण समावेश गरिएको छ। साथै प्रधानमन्त्री कार्यालयले गरेका मुख्य कामको विवरण पनि राखिएको छ। मन्त्री परिषदको बैठक र निर्णयहरूबारे लेखिएको मध्येमा 2083 साल वैशाखको 1 गतेदेखि असार मसान्तसम्म 21 मन्त्री परिषदको बैठक बसेर 384 निर्णय भएका छन्। यस अवधिमा मन्त्री परिषदका विभिन्न समितिको 8 बैठक सम्पन्न भएर 12 निर्णयहरू भएको पनि विवरणमा उल्लेख गरिएको छ। नेपाल सरकार नियमावली 2083 तर्जुमा गरेर कार्यान्वयनमा ल्याइएको शून्य बाँकी फाइल अभियान सञ्चालन गराउने व्यवस्थाका लागि मार्गदर्शन सबै मन्त्रालय, निकाय, आयोग र स्थानीय तहहरूमा पत्रचार गरेर एकीकृत प्रगति प्रतिवेदन माग गरिएको पनि उल्लेख गरिएको छ। नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्म राजाङ देङबेले वर्तमान संविधान जारी भएको 1 दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता आङ देङबेले यस्तो बताउनुभयो। संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएको जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेता आङ देङबेले संविधान कार्यान्वयनको 10 वर्षमा आदिवासी जनजाति महिला, दलित, मधेसी, अल्पसंख्यक, मुस्लिम र थारू समुदायले भोग्नु परेको अप्ठ्यारोलाई पहिचान गरेर संशोधन मार्फत समाधान खोजिनुपर्ने बताउनुभयो। नेता आङ देङबेले पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरूद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द निम्त्याउन खोज्ने प्रवृत्ति बढ़ेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उहाँको आरोप छ। यस्ता पात्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएका छन्। शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ। परिषद बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका 15 बुद्धि निर्णय पनि सार्वजनिक गरेको छ। आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषदबाट विस्तारित कार्यदलीय बैठकलाई प्रत्यायोजन गरिएको महासंघले जनाएको छ। विगतको र समसामयिक नयाँ शैक्षिक तथा पेशागत माग समेत समावेश गरेर भदौदेखि आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिनुभयो। नेपाली कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको छ। सर्वोच्च अदालतले आधिकारिकता सम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शाहसहित न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले बिहिबार हिजो कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवाद फेरि शुरूदेखि नै सुनवाई गर्न आदेश दिएको छ। अदालतको आदेश र आधिकारिकता सम्बन्धी विवादको अन्तिम टुंगो नलाग्दासम्म अर्को निर्णयमा पुग्ने परिस्थिति तत्कालका लागि टरेको संस्थापन इतर समूहका नेताले बताएका छन्। सर्वोच्चले पुनरावलोकनको अनुभूति दिनु अगाडिसम्म इतर समूहले 29 साउनका लागि आह्वान गरेको राष्ट्रिय बेलाबाट कांग्रेस विभाजन हुने अड्कलबाजी चलिरहेको छ। इतर समूहका नेताहरू पनि सभापति गगन कुमार थापाले सहमतिका लागि चमत्कारिक कदम नचाले राष्ट्रिय बेलाबाट नयाँ कार्य समिति घोषणा हुने अभिव्यक्ति दिँदै आउनुभएको छ। सर्वोच्चले आधिकारिकता सम्बन्धी मुद्दालाई पुनरावलोकनको अनुमति दिए पनि इतर समूहले यस अगाडि नै आह्वान गरेको राष्ट्रिय भेला नरोकिने बताइएको छ। भेला आयोजना भए पनि कुनै अन्य निर्णय भने नगरिने नेता डाक्टर प्रकाश शरण महतको भनाई छ। राष्ट्रिय भेला त भइहाल्छ, रोकिँदैन। उहाँले भन्नुभयो, मुद्दाको प्रक्रियामा अगाडि बढ़ेको हुनाले अब अहिले तत्कालै अर्को डिसिजनमा जाने कुरा भएन। नेता महतले पूर्व सभापति शेरबहादुर देउवाले अदालतबाट पार्टीको आधिकारिकता पाउने आशा व्यक्त गर्नुभएको छ। यस्तै कांग्रेसका पूर्व सभापति देउवा साउनको 26 गते स्वदेश फर्कनुहुने भएको छ। हङकङमा रहनुभएका देउवा 26 गते स्वदेश फर्कने तय भएको छ। इतर समूहका नेताहरूका अनुसार उहाँ आउँदो मंगलबार राति 9:45 बजे काठमाडौँ आउने जनाइएको छ। जेएनजी आन्दोलनका क्रममा 24 भदौमा भएको सांघातिक आक्रमणमा परेर घाइते हुनुभएका देउवा 13 फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गर्नुभएको थियो। नेपाल औषधि लिमिटेड 25 वर्ष पछाडि फेरि नाफामा फर्किएको छ। आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 पनि झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको हो। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेको कारणले संस्था नाफामा जान सफल भएको हो। उहाँले चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभएको छ। जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाले जानकारी दिएको छ। अहिले नेपाल औषधि लिमिटेडले 11 प्रकारको औषधि उत्पादन गरिरहेको छ। स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाड़ादरको माग गर्दै शुक्रबार आज काठमाण्डुको माइती घरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। पछिल्लो समय राइडरहरूले भोग्दै आएको समस्याहरूको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध कार्यक्रम आयोजन गरेको हो। प्रदर्शनमा सहभागीहरूले हाम्रो श्रमको उचित मूल्य देऊ, आर्थिक शोषण बन्द गर, कमिशन घटाऊ, न्याय बढ़ाऊ र न्यायपूर्ण भाड़ा हाम्रो माग जस्ता नारा लेखिएका प्ले कार्डहरू प्रदर्शन गरेका थिए। का क्रममा उनीहरूले न्यायपूर्ण भाड़ादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिशनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गर्नुभएको छ। यसका साथै राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड़ दिएका छन्। आन्तरिक राजस्व विभागले साउनको 1 गतेबाट 15 गतेसम्मका लागि 16 जना उपहार विजेताको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको 10 लाख रूपियाँको बम्पर उपहार शिवकृष्ण जेनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान किन्ने 1 जना उपभोक्ताले जित्नु भएको छ। विजेताहरूको छनौट क्रिप्टोग्राफिकल्ली सेक्युर युनिफर्म रेन्डम स्याम्पलिङ प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्ण रूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णतः निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। साउनको 1 गतेबाट 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेको 7,077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ बराबरको रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध रहेका छन्। यस अवधिका लागि हरेक दिन 1-1 जना गरेर 15 जना दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि 1 जना बम्पर उपहार विजेता चयन गरिएको छ। पोखरामा आजबाट खाना पकाउने ग्यासको आपूर्ति र वितरण प्रणालीमा सुधार आउने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दावी गर्नुभएको छ। प्रशासन र सम्बन्धित डिलरको समन्वयमा साबिकै स्थानबाट ग्यास वितरण गर्ने तयारी भएको हो। बजारमा देखिएको ग्यासको चापलाई व्यवस्थित गर्न शुक्रबारदेखि साबिकै स्थानबाट वितरण गरिने सहमति भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता चित्रांगत बरालले जानकारी दिनुभयो। यसअघि फरक तरिकाले वितरण गर्दा केही अन्यल देखिएको भए पनि अब डिलरहरूको गाड़ीले पहिलेकै स्थानमा पुगेर ग्यास वितरण गर्ने उहाँले सुनाउनुभयो। ग्यासको आपूर्ति अहिलेको तुलनामा अझ बढ़ने सम्भावना छ। उहाँले भन्नुभयो, शुक्रबार आज बाबा लगायत अन्य ग्यास कम्पनीहरूबाट पनि थप परिमाणमा सिलिण्डर आउने भएकाले बजार अझै सहज हुनेछ। उपभोक्ताको गुनासो र बजारको वास्तविक अवस्था बुझ्न प्रशासनले स्थलगत अनुगमनलाई समेत तीव्रता दिएको प्रवक्ता बरालको भनाइरहेको छ। तनहुमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक पृष्ठ पोषण तथा सर्वेक्षण कार्यक्रम सम्पन्न भएको छ। अलायन्स क्लब अफ तनहू र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लाको अनुभव, चालकहरूको अनुभव, सड़कको जोखिमपूर्ण स्थान, गति सीमा, दुर्घटनाका प्रमुख कारणहरू तथा दुर्घटना न्यूनीकरणको सम्भावित उपायहरू सम्बन्धित जानकारी संकलन गरिएको जनाइएको छ। कार्यक्रममा समन्वयकर्ता तथा अलायन्स क्लब अफ तनहुका अजित पन्थले सुरक्षित सड़क, जिम्मेवार चालक र दुर्घटना रहित यात्राका लागि सबै सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव र तथ्याङ्कलाई आगामी दिनमा सड़क सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहयोग र उपयोग गरिने विश्वास व्यक्त गर्नुभएको छ। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्ध सिंह मार्गमा खसेको पहिरो अटाए पछाडि आजबाट यातायात पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय दमौलीको डोजर प्रयोग गरेर हिजो साँझसम्म पहिरो पन्छाउने काम सकिए पछाडि आज बिहानबाट सड़क पूर्ण रूपमा सुचारू भएको बुद्ध सिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले जानकारी दिनुभयो। निरन्तरको वर्षासँगै बुधबार व्यास नगरपालिका 14 स्थित मास्तीघाट र तुइनमा ठूलो पहिरो खसेपछि यो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क सञ्चालनमा आए पनि खोलाहरूमा पुल नहुँदा वर्षायाममा यात्रा झनै जोखिमपूर्ण बनेको छ। अध्यक्ष मगरका अनुसार बुद्ध सिंह मार्गमा पर्ने व्यास नगरपालिका 14 को सुन्डे खोला, बन्दीपुर गाउँपालिका 5 र व्यास नगरपालिका 14 को सीमानामा रहेको ढाड खोला, बन्दीपुर 6 को खानी खोला, बगर खोला तथा बन्दीपुर 6 र आबुखैरिनी गाउँपालिका 5 को सीमानामा पर्ने भूत खोलामा पुल नहुँदा वर्षा याममा खोला बढ़ेर आवत जावतमा समस्या हुने गरेको जनाइएको छ। अस्ति बुधबारदेखि आज शुक्रबारसम्म हप्ताको अन्तिम कारोबार दिन आजसम्म सुनको भाव लगातार बढ़ेको छ। 3 दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम दिनमा सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन चाँदी यस्तै सुन आज तोलामा 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि लगातार बढ़न थालेको छ। गएको आइतबार तोलामा 4,310 रूपियाँ कारोबार भएको चाँदीको भाव सोमबार तोलामा 40 रूपियाँले बढ़ेर 4,335 रूपियाँ, मंगलबार 30 रूपियाँ बढ़ेर 4,380, बुधबार 95 रूपियाँ बढ़ेर 4,475, हिजो पनि 95 रूपियाँ बढ़ेर 4,570 र आज अन्तिम दिन पनि तोलामा 10 रूपियाँ बढ़ेर चाँदी 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। युरोपियन फुटबल महासंघ युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको जनाउँदै आवश्यक सुधार नभएसम्म फिफाको प्रतियोगिता बहिष्कार गर्ने चेतावनी यथावत रहेको जनाएको छ। इंग्ल्याण्डको फुटबल संघले इन्फान्टिनोको नेतृत्वप्रतिको समर्थन फिर्ता लिएपछि युईएफएको धारणा थप कड़ा बनेको हो। युईएफएले इन्फान्टिनोको नेतृत्वमा विश्वास घटेको भन्दै उहाँको पुनर्विचार पछाडि समर्थन नगर्ने निर्णय गरेको जनाएको छ। विवादको मुख्य कारण विश्वकपको व्यावसायिक संरचनामा निजी लगानी भित्राउने प्रस्ताव अगाडि सरेको थियो। यो प्रस्तावको युएफए लगायत विभिन्न राष्ट्रिय फुटबल संघहरूले तीव्र विरोध गरेका थिए। व्यापक आलोचना पछाडि फिफाले प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले माफी समेत मागेको जनाइएको छ। यद्यपि युईएफएले प्रस्ताव फिर्ता लिनु र माफी माग्नु मात्रै पर्याप्त नभएको स्पष्ट पारेको छ। हवस्त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
24: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
25: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
26: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
25: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
27: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
28: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
27: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169।
3: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
7: म्याडम, धूम्रपान भनेको के हो?
3: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848164145।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800281642।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
29: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
14: ए हो र, ल त ल।
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560 91692।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
17: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
18: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
17: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक् ला गण्डकी 4, दुलेगौंडा। फोन 0564142733, मोबाइल 98678-61887।
19: X-ray 3.8 अन्तर्मनको आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा।

0: हिँड्दा हिँड्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो। तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901-79716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
3: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560-57731, 9060-57731।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9560-11445 र 9560-20445।
9: हेलो बा,
10: कति बज्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो,
9: अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891905630 र 9746680681।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
11: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेलचौतारा तनहुँ, फोन 0665712040।
12: मम्मी भोक लाग्यो, खाजा खाम न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
12: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9560231128, 9462614726।
15: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
11: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9800528008 र 9840609246।
16: This is Radio Dhorbarahi 103.8 MHz।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
3: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
4: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
3: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
4: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
3: पार्वती रिमाल दुलेगौडा रु 10,100,
4: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
3: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
4: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
4: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
3: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
4: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
3: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता

0: र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
3: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850-28543 र 9840-00787।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 र 9811756606।
7: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
7: प्रोपाइटर ठान प्रकाश नेउपाने, 9855-33878, प्रशान्त नेउपाने, 9860-26925।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
11: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
11: प्रधानमन्त्रीलाई 4 महिनासम्म पनि भेट्न नपाएको सांसदको गुनासो, अनशनरत इन्टर्न चिकित्सक हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण।
10: विगतका सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने चिकित्सक महासंघको निर्णय, न्यायपूर्ण भाड़ादार र हकितको माग गर्दै आज पनि राइडरहरू प्रदर्शनमा।
11: ग्यास लुकाउने र बढ़ी मूल्य लिनेलाई हदैसम्म कार्यवाही गर्ने सरकारको दावी, मोबाइल सेवाको गुणस्तर सुधार्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन।
10: थाइल्याण्डको एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु, 15 जना घाइते, 2 जनाको अवस्था गम्भीर।
11: र दोस्रो एक दिवसीयमा आज अफगानिस्तान र आयरल्याण्ड भेट्दै।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क समयको आवाज।
10: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सांसद भरत कुमार स्वालले प्रधानमन्त्रीलाई चार महिनासम्म पनि भेट्न नपाएको गुनासो गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा निवेदन दिएर भेट्ने समय माग्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न नपाएको भन्दै गुनासो पोख्नु भएको हो। गत फागुन 21 गते भएको निर्वाचनबाट अछाम क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य बन्नुभएका स्वालले चैत 21 गते निवेदन दिएको तर प्रधानमन्त्रीले आफ्ना पार्टीका सांसदलाई मात्र भेटेको भन्दै असन्तुष्टि जनाउनुभयो।
13: चार महिना अहिलेसम्म चाहिँ हामीले भेट्ने टाइम दिएको छैन। सभामुख भन्दै यो प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा एक हो कि के हो? यसमा मेरो घोर आपत्ति छ। हामीलाई अहिलेको जमानामा पनि यस्तो किसिमको व्यवहार पक्षपातपूर्ण यो चाहिँ हुन्छ भने यसको म घोर भर्सना गर्न चाहन्छु।
10: त्यसअघि आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले अनसनरत इन्टर्न चिकित्सक दिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। वहाँले अनसनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँका अनुसार चिकित्सक हरिजन वीर अस्पतालको आईसीयूमा रहेका छन्। प्रमुख सचेतक ओलीले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको 8 तहको प्रारम्भिक तलबमानको 50% बराबर निर्वाह भत्ता, सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य उपलब्ध गराउनु पर्ने तथा श्रम ऐनमा व्यवस्था भए अनुसारको कार्य घण्टाको कार्यान्वयन गर्न माग गर्नुभयो।
11: नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन र शिक्षक कर्मचारीका माग सम्बोधन नभए आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सहमति कार्यान्वयन र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्ने, शिक्षक तथा कर्मचारीका सेवा सुविधा, दरबन्दी, पेशागत सुरक्षा, तलब भत्ता तथा विभिन्न माग तत्काल सम्बोधन गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित बैठकलाई तय गर्ने महासंघले जनाएको छ। परिषदले प्राथमिक बालकक्षका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकलाई तलबवृद्धि, प्रोत्साहन तथा महँगी भत्ता उपलब्ध गराउन, स्थानीय दुर्गम भत्ता कार्यान्वयन गर्न तथा विद्यालय शिक्षा ऐन छिटो जारी गर्न सरकारसँग माग गरेको छ।
10: स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै आज पनि काठमाडौँ कुमाइती घरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिशनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। यसका साथै राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड़ दिएका छन्।
11: सरकारले खाना पकाउने, एलपी ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने र तोकिएको मूल्य भन्दा बढ़ीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई कड़ा कार्यवाही गर्ने बताएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज सूचना जारी गरी कालोबजारी गर्नेलाई कानून बमोजिम हदैसम्मको कार्यवाही हुने बताएको हो। पछिल्लो समय उपभोक्ताले सहज ग्यास नपाएको गुनासो बढ़ेको छ। ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाई आफू निकट व्यक्ति, होटल र व्यवसाय व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गरिरहेको उजुरी आएपछि विभागको गम्भीर ध्यानकर्षण भएको जनाएको छ। यस्ता जनगुनासो र उजुरीबारे विभाग तथा अधिकार प्राप्त अन्य निकायबाट बजारको निरन्तर अनुगमन भइरहेको सूचनामा उल्लेख छ। विभागले कानून विपरीत यस्ता कार्य भएको कतैदेखि थाहा पाए वा आफू ठगिएको महसुस भए उजुरी गर्न उपभोक्तालाई अपील गरेको छ। साथै बजारमा 7.1 किलोको सट्टा 14.2 किलोको ग्यास वितरण गर्दा केही समय वितरण प्रणालीमा असहजता पैदा भएको विभागले जनाएको छ।
10: नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई सेवाको गुणस्तर सुधार, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, नियामकीय अनुपालन तथा उपभोक्ता हित संरक्षण सुनिश्चित गर्न निर्देशन दिएको छ। प्राधिकरणले दूरसंचार ऐन 2053 दफा 15 बमोजिम साउन 21 निर्णय अनुसार नेपालमा मोबाइल सेवा सञ्चालन गरिरहेका दूरसंचार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले मोबाइल सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा सुधार गर्नुपर्नेछ। साथै प्राधिकरणले तोकेका गुणस्तर मापदण्ड पूरा भए नभएको सम्बन्धित प्रतिवेदन नियमित रूपमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै ग्राहक सहायता प्रणालीलाई प्रभावकारी बनाउन उपभोक्ता वडापत्रको व्यवस्थापन, 24 घण्टा सेवा सुनवाईको व्यवस्था, कृत्रिम बुद्धिमत्ता लगायत नवीनतम प्रविधिको प्रयोग तथा उजुरी समाधान प्रणालीलाई सुदृढ बनाउन निर्देशन दिइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
15: मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएफएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन घरको।
12: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
11: अब बाँकी समाचार। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा निधन भएका कीर्तिमानी आरोही पूर्वबहादुर गुरूङ युक्ताको शवयात्रासहित अन्त्येष्टि गरिएको छ। गोर्खा लाप्राकका गुरूङको आज काठमाडौँको स्वयम्भूमा अन्त्येष्टि गरिएको हो। गृहमन्त्री शोधन गुरूङले युक्ताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा उडाएर सम्मानसहित श्रद्धांजलि अर्पण गर्नुभयो। गुरूङ नेपाली कांग्रेसका सदस्य पनि हुनुहुन्थ्यो। उहाँको पार्थिव शरीर हिजो अपरान्ह काठमाडौँ ल्याइएको थियो। गुरूङले 10 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। ब्रोड पीकका आरोहणका क्रममा उहाँसहित 10 आरोहीको हिम पहिरोमा परेर निधन भएको थियो। कीर्तिमानी आरोही निर्मल पूर्जासहित 6 नेपाली आरोहीको निधन भएकोमा अरूको शव ल्याउन बाँकी छ।
10: नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा स्पेशल इक्जामिनेशनमा विदेश पढ़ेका धेरै फेल भएका छन्। काउन्सिलले साउन 7 र 8 सञ्चालन गरेको परीक्षामा देश अनुसारको नतिजा सार्वजनिक गरेको छ। नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका 1013 जना परीक्षार्थी सहभागी भएका थिए। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले आज जारी गरेको सूचना अनुसार परीक्षामा 947 जना उत्तीर्ण भएका छन् भने 65 जना अनुत्तीर्ण भएका छन्। नेपालका शैक्षिक संस्थाबाट अध्ययन गरेका 919 जना मध्ये 15 जना अनुत्तीर्ण भएका छन्। विदेशी शैक्षिक संस्था मध्ये भारतबाट अध्ययन गरेका परीक्षार्थीहरूको नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको छ। भारतबाट सहभागी 17 जना मध्ये 13 जना उत्तीर्ण भएका छन्। चीनबाट अध्ययन गरेका 17 जना मध्ये 8 जना मात्र उत्तीर्ण भएका छन् भने 28 जना अनुत्तीर्ण भएका छन्। इजिप्टबाट सहभागी 19 जना मध्ये 8 जना, किर्गिस्तानबाट 5 जना मध्ये 2 जना र फिलिपिन्सबाट 5 जना मध्ये 2 जना उत्तीर्ण भएका छन्। यस्तै पाकिस्तानबाट सहभागी सबै 9 जना उत्तीर्ण भएका छन्। अमेरिकाबाट सहभागी 1 जना र बेलारूसबाट सहभागी 1 जना भने अनुत्तीर्ण भएका छन्।
11: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डाक्टर आशिष गोविन्द अमात्य र नेपाल फार्मेसी परिषदका रजिष्ट्रार डाक्टर हरिश सिंह थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा मन्त्री मेहताले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। आजै उहाँहरूले कार्यभार सम्हाल्नु भएको छ। मन्त्री परिषदको हालैको बैठकले डाक्टर अमात्य र थापालाई नियुक्त गरेको हो।
10: अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको राजधानी बैंकक नजिकै पर्ने नोन्थाबोरी स्थित डेप्सिरिन विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षक सहित 8 जनाको मृत्यु भएको छ। घटनामा 15 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार सोही विद्यालयका कक्षा 9 अध्ययनरत 14 वर्षीय विद्यार्थीले गोली चलाएका हुन्। उनले विद्यालय पुग्नु अघि आफ्नै हजुरबुवा र हजुरआमाको पनि हत्या गरेका थिए। त्यसपछि विद्यालयमा अन्धाधुन्ध गोली चलाएर अन्तत उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनामा प्रयोग गरिएको पिस्तोल हजुरबुवाको नाममा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ। विद्यालयबाट सुरक्षित बाहिर निस्किएका 7 कक्षाकी छात्राले बीबीसीसँग कुरा गर्दै बन्दुकधारी विद्यार्थीले विभिन्न कक्षामा गएर शिक्षकमाथि गोली चलाएको बताएकी छन्। घटनापछि विद्यालयका सबै विद्यार्थी तथा कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको थियो। घटनास्थलमा ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स परिचालन गरिएको थियो। नजिकका कम्तीमा 2 विद्यालयले पनि विद्यार्थीको सुरक्षाका लागि कक्षा समय अघि नै विदा दिएका छन्।
11: अब खेल समाचार। दोस्रो एक दिवसीय क्रिकेटमा आज अफगानिस्तान र आयरल्याण्ड भेट्दैछन्। 2 टोली बीचको खेल आयरल्याण्डको ब्रेडी क्रिकेट क्लबमा नेपाली समयअनुसार आज दिउँसो 3:30 बजे हुनेछ। 5 खेलको एक दिवसीय सिरिजमा पहिलो खेल वर्षाले प्रभावित भएको थियो। जारी सिरिजमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।
10: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
11: प्रधानमन्त्रीलाई 4 महिनासम्म पनि भेट्न नपाएको सांसदको गुनासो। अनशनरत इन्टर्न चिकित्सक हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण।
10: विगतका सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। न्यायपूर्ण भाडादर र हकहितको माग गर्दै आज पनि राइडरहरू प्रदर्शनमा।
11: ग्यास लुकाउने र बढ़ी मूल्य लिनेलाई हदैसम्म कार्यवाही गर्ने सरकारको दावी। मोबाइल सेवाको गुणस्तर सुधार्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन।
10: थाइल्याण्डको एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु, 15 जना घाइते, 2 अवस्था गम्भीर।
11: र दोस्रो एक दिवसीयमा आज अफगानिस्तान र आयरल्याण्ड भेट्दै।
10: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
17: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
18: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
19: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, ज्ञानमार्ग नदीपुर पोखरा थ्री कास्ती नेपाल फोन 0615447615701214 इमेल info@pcm.edu.np वेबसाइट www.pcm.edu.np
9: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
20: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
21: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागंजदेखि दुई काछेपानी हो प्रोप्राइटर रमेश भुजेल 9856-32475 र 9801-32475
22: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
23: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
22: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
23: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
22: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहू पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
22: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856-66136 र 9151-66136
0: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक मा
22: यही साउन 23 गते शनिवार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा मा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
24: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
0: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
24: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
25: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
22: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
25: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
26: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
27: तनहु सेवा अस्पताल दुलेगौड़ा फोन 0065-414-377 मोबाइल 9856-44343
28: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
0: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
28: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुना
22: मोबाइल 9800-58-35537 र 9800-66-15-899
29: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
28: तपाईको घर आँगनमा घन्टिने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
1: मात्र रेडियो ढोरबारा ही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058335337
2: आकर्षक सुनसादीको गहना नारीको चाहना

0: सर गाइडको पर्सनल भर्सन लोक सचिवको तपाईँ सम्पूर्ण साथीहरूमा आज म कार्यक्रम प्रसदास रिया भइसकेको आइटममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो छ बाराही 103.8 साथै इन्टरनेट अनलाइन www.radiodharbarahi.com जस्तै लगइन गरेर हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई बुक गरेको साथ भएर र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजित दुलेकोडाको भित्री बजारमा रहेको छ भने सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसको आज पनि उहाँले कारोबार र श्रोता साथी आजको श्रृङ्खलामा रहेर शुक्रबारको दिनमा रहेर फेसबुक म्यासेजलाई कार्यक्रममा स्थान हामीले अघि नै राखिसकेका छौँ र श्रोता साथीहरू चाहिँ हाम्रो पेजमा गई रेडियो थर्बाराही 103.8 MHz पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ म्यासेज गर्न सक्नुहुनेछ आफूलाई सुन्न मन भएको गीत सङ्गीतहरू कमेन्ट गर्न सक्नुहुनेछ सम्झना सरवेदी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश नै दिन छ भने अथवा केही जानकारीहरू नै यहाँलाई दिन छ भने कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ र आजको श्रृङ्खलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली स्वरूप कार्यक्रमको दैलो उगार्दै यहाँको लागि एउटा निकै नै सुमधुर अनि रमाइलो भाका राख्नतर्फ अतिर लागिरहेको छु र त्यसै गरी श्रोता साथी गीतको बोल रहेको छ भमरा जसमा आवाज रहेको छ इन्द्र बिक अनि शान्तिश्री परियारको भने लयरहेको छ सूर्य मम्बा तामाङको र संगीत पनि सजिएको छ सूर्य तामाङको माने पनि स्वीकार्नु होला र माइलो
1: भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथ लिनुपर्छ नुन परेर तलबाट सामान आएन रे

हजुर श्रोता साथी भमरा गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। निकै नै मिठो भाका रहेको थियो कुलेन्द्र विक अनि शान्ति श्री परियारको आवाजमा सजिएको निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। त्यसै गरी सम्पूर्ण श्रोता साथीहरूले पनि स्वीकार्नु भयो होला कार्यक्रममा यो सुमधुर संघलाई पनि। श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा झोरले हजुर गीतको बोलमा सजिएको मिठो भाका राखिरहेको छु, जसमा आवाज रहेको छ विष्णु माझी अनि बाबु कृष्ण परियारको पनि। स्वीकार्नु होला यो छ भाकालाई फाइदा।

어쨌든 사다리 이거 피니스 모드 이거 그냥 봐요 다리가루가 먹을 먹을까 봐 소서지 이거 스모드 나가 왜 이거 아 라이로 이거 소스 다람 버리 불어 숨기 소지 श्रोता साथीहरुको लागि भने कार्यक्रममा श्रोता साथीले गर्नु भएको छोटो मिठो कमेन्ट पढ्न तर्फतिर बहिनी नमस्ते सन्चै हुनुहुन्छ म राजकुमार श्रेष्ठ ग्रेट नेपाल ब्रेकिङ बिबिटी डट एलटिटी डट लेख अब बस्ने गीत गाछोपारीमा बस्ने मेरो बोजूको माकुमारी श्रेष्ठलाई र जन्म दिने आमा गाउन चाहन्छु साथै अहिले खान्द्रुक ट्रेकिङमा जाने साथी सुनाउन चाहन्छु धेरै धेरै धन्यवाद कुमार श्रेष्ठजी मिठो कमेन्ट गर्नु त्यसरी हाम्रो श्रोता साथी कुमार श्रेष्ठजीले कमेन्ट गर्नु केही छोटो मिठो जानकारी दिन छ भने सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रुजाइको गीत संगीतहरू लोकगीतहरू यहाँलाई सुन्न छ भने हाम्रो पेजमा गई कमेन्ट गर्न सक्नुहुनेछ र श्रोता साथी कमेन्ट गर्दै गर्नुहोला मेसेज गर्दै गर्नुहोला भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र यहाँहरूको लागि कार्यक्रममा गण्डकी गीतको बोललाई राखिरहेको छु स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, गण्डकी गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यो गीतमा आवाज रहेको सदीप खती अनि देवी खर्ती मगरको भने सुमधुर सङ रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीले पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। अहिलेको लागि भने माया हिरिकै गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ बसन्त थापा अनि सुनिता आमी परियारको भने स्वीकार्नु होला है।

हजुर श्रोता साथी माया हिरीकै गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो निकै नै रमाइलो अनि सुमधुर गीतलाई भने त्यसै गरी श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ।

कार्यक्रम स्थान दियौं र त्यसै गरी भोलि फेरि पनि यहाँहरूसँग अर्को रमाइलो श्रृंखलाको साथमा त हाम्रो भेट हुने नै छ भने अहिलेको लागि भने श्रोता साथी जाँदा जाँदै कार्यक्रममा मानुङको जयमा गीतको बोललाई राख्दैछु र यसो मधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ ओझेल पर्दै विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैत।

0: पत्त देने अगेर त रेडियो मासबार सिम मुचो श्रोटा लाभाको के गा मासबार दुर्गा थापा मगर झुरले जे डोछिनी पाऊ पट्टको के छिन्यु मासबार ढलिङ ढलिङ मनिटा जातले आशाले नाको पट्ट पट्टको झेरम न आउला गेप न आउला ना कान पनि नाकु पट्टकु ढलिङ रुहो डिङ्म गेप मनले झेरम नले मातृभाषा आवाजको आवश्यकता आजको डेच मूल नारा नाही इसे मगर ढुटो मासबार पट्ट बिहिबानी गोरा कु बज्यौ सेक्मी नुनी र पुनः प्रसारण शुक्रबानी नबिलाग बाङ्गा बज्यौ सेक्मी नुनी प्रसारण छान्के जातले रेडियो ढोरबराई काठ भुङ सोम थोप्ला के मेगा हचाई अन्तर मनु त आवाज त प्रसारण छान्के जातले कान्के रेडियो ढोरबराई फेसबुक पेज हाम्रो पात्रो र मोबाइल एप वेबसाइट www.radiodhorbarai.com.np लगिन जातमा भिन्टाभर कठ कठ सिकिसक्ले है त यसै मासबार आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकी नगरपालिकै दुस्म प्रसारण छान्छ आदिवासी संसार अन्तर्गत मगर ढुट मासबार आले देहा कानु मासबार के पीआर कल्चर एन्ड फेसन एन्ड हाउस डुलेगोडा बजारी प्रायोजन जातमा यहाँ हुने मासबाराई मगर ढुटो सेच सेच हिङको मगर ढुट सम्बन्धी र मगर समुदाय सम्बन्धी सामग्रीको र सेच सेसेन समय सान्दर्भिक कुराकानीको पनि सेके हेटले छिङ्यु मासबार सोम जु निस भिन्टा आदिवासी जनजाति दिवस हो मासबार किस्मन लेचबाटी गा मासबार अगाडि र डुम्च बेलाई गा मासबार मात्रै मगर ढुटाई गाकले देहा कानु आजो मासबार खस भाषाई नै छानले श्रोता लाफाको आज 32 आदिवासी जनजाति दिवस नजिकिँदै गर्दा आजको हाम्रो अतिथि हुनुहुन्छ आदिवासी जनजाति अभियन्ता नेपाल आदिवासी जनजाति गण्डकी प्रदेश समन्वय परिषद सचिव श्री विमल भुजेलज्यू उहाँलाई हार्दिक स्वागत गर्दछु।
1: धन्यवाद दिदी, नमस्कार।
0: नमस्कार हजुर, जनजाति महासंघको अभियन्ता हुनुभएको नाताले हजुरलाई आज यस कार्यक्रममा प्रमुख अतिथिकै रूपमा हामीले लिएका छौ र कतिलाई त हाम्रो जनजाति के हो र आदिवासी को हो भनेर थाहा छैन, यस सम्बन्धी राम्ररी बताइदिनुहोस् न।
1: हस्, धन्यवाद। यो रेडियो ढोरबराई कार्यक्रमबाट यो आदिवासी संसार कार्यक्रम अति नै राम्रो तरिकाले यहाँहरूले सम्प्रेषण गरिरहनु भएको छ, अति नै उत्कृष्ट तरिकाले कार्यक्रमलाई सञ्चालन पनि गरिरहनु भएको छ। म दिदी लगायत सिङ्गो टिमलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त यस कार्यक्रममा आज मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रण गरेर यहाँहरूले जुन एउटा आफ्नो भनाइहरू राख्ने सुनौलो अवसर मौका दिनुभयो, यहाँहरूप्रति सिङ्गो रेडियो ढोरबराईप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी आदिम कालदेखि बसोबास गर्दै आएका जसका आफ्नै भाषा संस्कार संस्कृति रीतिरिवाज परम्परा लिखित वा अलिखित भएका संस्कार संस्कृतिसँग सम्बन्धित भएका आदिवासी जनजातिहरू हुन्, त्यसलाई हामी धरतीपुत्र पनि हामीले भनेर व्याख्या गरेका छौं, र जल जंगल जमिनसँग प्रत्यक्ष रूपमा जोडेर बसेका ती आदिवासी जनजाति हुन्। शुक्ला गण्डकी नगरपालिकामा पनि आदिवासी जनजाति झण्डै 48% रहेको कुरा पनि म यसै कार्यक्रम मार्फत जानकारी गराउन चाहन्छु।
0: हजुर, यस शुक्ला गण्डकीमा कुन कुन जातिको आदिवासी जनजातिहरू बसोबास गर्दछ यसमा पनि जानकारी गराइदिनुहोस् न।
1: धन्यवाद दिदीलाई पुनः। विशेष गरी शुक्ला गण्डकी नगरपालिका आफैमा पनि यो आदिवासी जनजातिको बाहुल्यता रहेको पालिका हो। यहाँभित्र झन्डै 48% हाम्रो आदिवासी जनजातिको बाहुल्यता रहेको छ, जसमा जनसंख्याको रूपमा हेर्ने हो भने पनि मगर समुदाय सबैभन्दा धेरै जनसंख्याको रूपमा हेरमाझमा हुनुहुन्छ। त्यसै गरी गुरूङ समुदाय, नेवार समुदाय, कुमाल समुदाय, भुजेल समुदाय, तामाङ समुदाय, त्यसै गरी थकाली समुदाय र राई समुदाय गरी 8 जाति चाहिँ हाम्रो शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुन्छ र यहाँहरूले आफ्नो संस्कार संस्कृति जगेर्नाको निम्ति स्थानीय सरकारसँग त्यसै गरी आदिवासी जनजाति महासंघसँग पनि समन्वय गरेर धेरै रचनात्मक कामहरू गरिरहनु भएको छ र यो कार्यक्रम अझै थप अझै मलाई भन्दा पनि मजा आउनुपर्छ। विशेष गरी मगर समुदायले अत्यन्तै राम्रो कार्यक्रम तपाईँहरूले रेडियो मार्फत सम्पूर्ण मगर समुदायसँग जोडिएका र सम्पूर्ण आदिवासी जनजातिको हक हितको लागि पनि यो कार्यक्रम प्रसारण गरेर अझै हामीलाई सुगन्धित बनाउनु भएको पनि मैले महसुस गरेको छु।
0: धन्यवाद। यसरी नै हाम्रो शुक्ला गण्डकीमा आदिवासी जनजातिहरूको अवस्था कस्तो रहेको छ त, शिक्षा स्वास्थ्यदेखि लिएर यहाँको बसोबास।
1: वास्तवमा अहिले पनि आदिवासी जनजातिहरूको समग्र वस्तुगत स्थिति हेर्ने हो भने आर्थिक अवस्था, सामाजिक अवस्था, राजनैतिक अवस्था, यो मनोवैज्ञानिक ढंगबाट हेर्ने मनोविज्ञानका कुराहरू सबैलाई हेर्ने हो भने अहिले पनि आदिवासी जनजाति जुरुक्क उठेर माथि आउन सकेको जाति छैन। यद्यपि शुक्ला गण्डकी नगरपालिकामा केही समुदायहरू आर्थिक रूपमा सबल हुनुहुन्छ, शैक्षिक रूपमा पनि उहाँहरूले एउटा बामे सरेको अवस्था छ भने समग्र विकासलाई हेर्ने हो भने शुक्ला गण्डकी नगरपालिकामा आदिवासी जनजातिको अवस्था अहिले पनि दयनीय छ। हामी शुक्ला गण्डकी नगरपालिकाको 12 वडामा झण्डै 48% हामी आदिवासी जनजातिहरू बसिरहँदाखेरि हामी शिक्षाको हिसाबमा, स्वास्थ्यको, रोजगारको, आमदानीको स्रोतमा हामी जोडिँदै जाँदाखेरि, कृषि क्रान्तिका कुरा गरिरहँदाखेरि अझै पनि हामीले त्यो सफलता हासिल गर्न सकेका छैनौं जुन राज्यले हामीलाई व्यवस्था गरेको छ र राज्यको पहुँचसँग अझै पनि हामी पुग्न नसकेको अवस्था पनि म यसै कार्यक्रम मार्फत पनि म जानकारी गराउन चाहन्छु।
0: हामी त्यति धेरै पछाडि परेका छौं। यसै गरी आदिवासी जनजातिहरूको भाषा, धर्म, संस्कार, संस्कृति र वेशभूषा जोगाउन महासंघले कस्तो भूमिकाहरू खेल्दै आउनु भएको छ त नि?
1: एकदम यो प्रश्न आफैमा पनि यति सुगन्धित छ, एकदम मर्मस्पर्शी पनि छ। वास्तवमा आदिवासी जनजाति भन्ने बित्तिकै भाषासँग जोडिएको, धर्मसँग जोडिएको, संस्कार संस्कृतिसँग जोडिएको, वेशभूषासँग जोडिएको र हाम्रो प्रत्यक्ष रूपमा दैनिक जीवनयापनमा पनि आदिवासी जनजातिले गर्ने क्रियाकलापसँग जोडिएको हुँदा पनि अब यसलाई जगेर्नाको निम्ति, यसलाई बचाउनको लागि अब महासंघले कस्ता खालका भूमिका गरेका छन् भन्ने विषयमा आम जनसमुदायमा यो कार्यक्रम मार्फत हामीले पुर्याउन पनि पर्छ र हाम्रो यात्रामा सहयात्रा हुनको लागि पनि म सम्पूर्ण आदिवासी जनजातिका अग्रजदेखि लिएर अनुसम्म सबैलाई हार्दिक अनुरोध गर्दछौ। हामी विशेष गरी भाषाको कुरा गरिरहँदाखेरि भाषा जबसम्म हामीले घरबाट नै बोल्ने बानीको विकास गर्दैनौ तबसम्म भाषा आफैमा पनि एउटा लोप हुने अवस्थामा पुगेको छ। पछिल्लो यो आधुनिक समाज भन्छौ हामीले, आधुनिकतामा ढल्केसँगै हाम्रो भाषाहरू, हाम्रा जल जंगल जमिनसँग जोडेका संस्कार संस्कृतिका कुराहरू, हामीले लगाउने वेशभूषा पनि सीमित ठाउँमा प्रयोग हुने खालका वातावरण बनेका छन्। यसलाई हामीले वर्षको एक दिन कार्यक्रममा मात्रै होइन, हाम्रा हरेक गतिविधिमा, हाम्रा दैनिक जीवनमा पनि प्रयोग गर्न सकियो भने मात्रै यो जोगाउन सकिन्छ र महासंघले पनि स्थानीय सरकारसँग र केन्द्रीय सरकारसँग पनि झकझकाएर हाम्रा हक अधिकार सुनिश्चितका कुराहरू र हाम्रा संस्कार संस्कृति रीतिरिवाज परम्परालाई जगेर्ना गर्नको लागि विभिन्न कार्यक्रम मार्फत विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि प्रस्तुत गरेर यसलाई हामीले अझै अगाडि बढाउने जमर्को गरिएका छौं र विगत लामो समयदेखि आदिवासी जनजातिको क्षेत्रमा यससँग सम्बन्धित रहेर हामीले अन्तर्क्रिया कार्यक्रम पनि गरिरहेको कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: भनेपछि हामीले यो भाषा, धर्म, संस्कार, संस्कृतिहरू जोगाउनको लागि हामीले घरदेखि नै पहल गर्नु शुरूआत गर्नु पर्यो होइन? र यसै गरी अहिले हामीले हाम्रो 32 विश्व आदिवासी दिवस मनाउँदै गर्दा हाम्रो मूल नारा चाहिँ प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भएको छ भने साँच्चै नै के हामीले प्राप्त अधिकार नै गुमाइसकेको र पाएको अधिकार पनि हामीले सही सदुपयोग गर्न नजानिएको जनजातिहरू हो त? यसमा स्पष्ट पारिदिनुहोस् न।
1: धन्यवाद दिदीलाई, म एकदम हृदयदेखि नै धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त म यहाँहरू सम्पूर्ण यो रेडियो डोरहरूलाई मार्फत यो आदिवासी संसार कार्यक्रम सुन्नुहुने सम्पूर्ण हाम्रो मगर लाफादेखि लिएर सम्पूर्ण जनसमुदायमा के आग्रह गर्न चाहन्छु भने 32 विश्व आदिवासी दिवसको पूर्व सन्ध्यामा रहेर नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नगरपालिकाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ। सोही सन्दर्भमा श्रावण 18 गते पत्रकार सम्मेलन कार्यक्रम गरेर महासंघले गर्ने कार्यक्रमहरू के कस्ता हुन् त नि भन्ने बारेमा वृहत जानकारी दिइसकेको छ जनसमुदाय बीचमा भने 19 गते शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 8 रहेको यो बुद्ध पार्क निर्माण स्थल एकैजनामा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेर कार्यक्रम सम्पन्न गरिसकेको छ। आज मात्रै यो कार्यक्रमको दौरानमा वक्तित्व कला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ भने महिला तथा युवासँग अन्तर्क्रिया कार्यक्रम, त्यसै गरी आदिवासी जनजातिबाट निर्वाचित जनप्रतिनिधि साथीहरूसँगको अन्तर्क्रिया कार्यक्रम र 9 अगस्त 2026 श्रावण 24 गते 32 विश्व आदिवासी दिवसको भव्य समारोह बीच शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौरमा एउटा औपचारिक कार्यक्रम गर्ने र त्यस कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण जात जाति सँगसँगै भातृत्व कायम गर्ने आदिवासी जनजातिको कला संस्कार संस्कृति प्रदर्शन गर्ने त्यसै गरी रैथाने खानाका परिकारहरू आदिवासी जनजातिसँग सम्बन्धित रैथाने खानाका परिकारहरू पनि हामीले त्यहाँ प्रस्तुत गर्ने र अभियन्ताहरूबाट चाहिँ हामीले प्रशिक्षण कार्यक्रम लिने कार्यक्रम रहेको छ भने अहिले 32 विश्व आदिवासी दिवसको मूल नारा प्राप्त अधिकारको रक्षा आजको आवश्यकता। साँच्चै आदिवासी जनजातिले जुन अधिकार प्राप्त गरे त्यो अब रक्षा गर्ने अवस्थामा पुगेको छ। त्यसको लागि आजको आवश्यकता भनेको सम्पूर्ण आदिवासी जनजाति समुदायहरू एक भएर हाम्रा प्राप्त अधिकारहरूलाई हामीले रक्षा गर्न अति नै जरुरी छ। हामीले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत लगायत अन्य क्रियाकलापबाट पनि आदिवासी जनजातिका जुन अधिकार प्राप्त गरेका अधिकारहरू संविधानले व्याख्या गरेका अधिकारहरू पनि विस्तारै कटौती हुने भन्ने हामीले सुनिरहँदाखेरि त्यो प्राप्त अधिकारलाई रक्षा गर्न आजको आवश्यकता हो भनेर महासंघले निर्देशन गरेको छ भने यो पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भनेर जुन यो नाराले पूर्णता पाएको छ। आदिवासी जनजाति आफैमा पनि प्रत्यक्ष रूपमा राज्य सञ्चालनमा पुग्न नसक्ने भएको हुँदा पहिचान सहितको समावेशीको आधारमा विभिन्न ठाउँमा विभिन्न निकायमा आदिवासी जनजातिको प्रतित्व भएको छ। त्यो प्रतित्वलाई पनि अब हनन गर्ने हो कि अब त्यहाँ प्रत्यक्ष रूपमा पुग्न नदिने हो कि भन्ने खालका कुराहरू पनि आइरहँदाखेरि यो न्यायपूर्ण नेपाल निर्माणमा अब हामी सबै साझा एक भएर हामी प्रतिबद्ध हुनुपर्छ र नेपालको हकमा नेपालमा बसोबास गर्ने 35% आदिवासी जनजातिहरू पनि हामी एक भएर एक ढिक्का भएर हाम्रा हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने प्रतिबद्धताको साथमा पनि हामीहरू लागिरहेका छौं र हाम्रा अधिकारलाई कुण्ठित गर्ने काम सरकार वा अन्य कुनै संस्था निकायबाट गर्नुहुन्न भन्ने पनि म आवाज उठाउन चाहन्छु भने हामीले हाम्रो हक मागिरहँदाखेरि अरू कसैको हकलाई हामीले हनन नगरेको कुरा पनि म यसै कार्यक्रम मार्फत सम्पूर्णमा जानकारी पनि गराउन चाहन्छु।
0: धन्यवाद हजुरलाई। यसरी नै फेरि हामीले गुमेको अधिकार खोज्नुपर्छ भन्ने मूल नारा चाहिँ हामीले लिएर आयौं, तपाईँले स्पष्ट पारिदिनुभयो र आजको अबको जनजाति युवा पुस्ताहरूको भूमिका र लगाव कस्तो रहनुपर्छ, के अबको युवा पुस्ताले संस्कार संस्कृति भाषा जोगाउन सक्ला त?
1: यो अग्रज र अनुज बीचको अनुशासित यस्तो मेल हो, यो यहाँ भावना जोडिएको हुन्छ, यहाँ हाम्रो संस्कार जोडिएको हुन्छ, यहाँ हाम्रो संस्कृति जोडिएको हुन्छ र आफ्नो जातिप्रतिको एउटा लगाव र अनुशासन पनि जोडिएको हुन्छ। पछिल्लो समय हामी घरमा नै हाम्रो भाषा संस्कार संस्कृति हाम्रा अग्रजहरूले पनि बिस्तारै छोड्दै गएको अवस्थामा अब राज्यप्रति मात्रै हामी दोष लगाउने काम गर्नुभन्दा पनि हामीले घरबाट नै आफ्नो संस्कार संस्कृति भाषा जोगाउनको लागि पहल गर्नुपर्छ। हामीले थोरै विगतलाई फर्केर हेर्ने हो भने विगतमा हाम्रो घरमा आमा बुवाहरू आफ्नो भाषा बोल्नुहुन्थ्यो, मातृभाषा बोल्नुहुन्थ्यो, बिस्तारै छोराछोरीहरू पढ्नको लागि अन्य ठाउँहरू जाने चलन आएपछि त्यो ठाउँको विकासले गरेको चाहिँ अनुसार पनि र रहन सहनमा पनि फरक परेको हुँदाखेरि ती भाषाहरू बिस्तारै लोप हुने अवस्थामा गए र आज हामीले कहीँ कतै धेरै आदिवासी जनजातिको भाषालाई संस्कारलाई संस्कृतिलाई हामीले किताबमा मात्रै सीमित संग्रहालयमा मात्रै सीमित भेटाएको पनि पाउँछौं। अब पनि यो पुस्ता नतातिने हो भने, यो पुस्ताले काम नगर्ने हो भने, यो पुस्ताले चासोको रूपमा पनि नलिने हो भने साँच्चै हाम्रो संस्कार संस्कृति चाहिँ जोगाउन गाह्रो हुन्छ। तर आजकै दिनबाट हामी सबै लाग्यौं भने, तपाईँ अनि म, तपाईँ र मिलेर हामी सबै यो अभियानमा लाग्यौं भने हामीले अबका युवा पुस्ता माझमा हाम्रा भाषाका महत्व, संस्कारका महत्व, संस्कृतिका महत्व र आदिवासी जनजातिको बारेमा बृहत अन्तर्क्रिया कार्यक्रम गर्दै सहभागी गराउन सक्यौं भने पक्कै पनि हामीले हाम्रो भाषालाई संस्कारलाई संस्कृतिलाई अवश्य जोगाउन सक्छौं।
0: धन्यवाद भाइ। हजुरले हाम्रो युवा पुस्तालाई नि संस्कार संस्कृति जोगाउनलाई चाहिँ हामी तपाईँ हामी सबै एक भएर लाग्यौँ भने जोगाउन सकिन्छ भनेर स्पष्ट पारिदिनु भयो र यसरी नै अब अन्तिम अन्तिमतिर आइपुगेका छौँ। हजुरको मनमा लागेको र भन्नै पर्ने केही कुराहरू छुटेको छ भने भनिदिनुहोस् न।
1: हस्, धन्यवाद दिदीलाई पुनः यस कार्यक्रम मार्फत। विशेष गरी हामी 32 आदिवासी दिवसको यो संघारमा रहेका छौँ। आउँदो 24 गते, श्रावण 24 गते, 9 अगस्त 2026 दिन शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौरमा यो वृहत सांस्कृतिक कार्यक्रम सहित आदिवासी जनजातिका बुलन्द आवाज सहित हामी यस कार्यक्रमलाई शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 को बीबी चोकबाट र शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 को गल्छिना चोकबाट सौहार्दपूर्णको शान्तिमय वातावरणमा हामीले झाँकी र्याली सहित कार्यक्रमलाई प्रस्तुत गर्ने र नगरपालिकाको खुल्ला चौरमा गएर सभामा परिणत गरी यस कार्यक्रमलाई औपचारिक रूपमा पूर्णता दिने जानकारी गराउँदै यो कार्यक्रम सुन्नुहुने सम्पूर्ण शुक्ला गण्डकी नगरवासीहरूलाई उक्त दिन आफ्नो जातीय वेशभूषा बाजागाजा सहित कार्यक्रममा सहभागी हुनको लागि हार्दिक अनुरोध गर्दछु र विश्वभरबाट यो कार्यक्रम सुन्नुहुने सम्पूर्ण महानुभावहरूलाई जहाँ जुन ठाउँमा हुनुहुन्छ ती हरेक ठाउँमा 9 अगस्तको दिन विश्व आदिवासी दिवस कार्यक्रम हुँदैछ, आफूहरूलाई पाएक पर्ने ठाउँमा गएर त्यो कार्यक्रममा सरी भएर आफ्नो हक अधिकार प्राप्तिको लागि बुलन्द आवाज निकाल्नको लागि सरिफ हुनको लागि म हार्दिक निमन्त्रणा व्यक्त गर्न चाहन्छु र यो कार्यक्रममा मलाई पनि बोलाएर यहाँले आफ्ना अन्तर्मनका कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि म दुर्गा दिदीलाई हृदयदेखि नै धन्यवाद आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। जोडले
0: हाम्रो निम्तोलाई सहज स्वीकारेर व्यस्त समयको बावजुद पनि हजुरले हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद भाइलाई,
1: धन्यवाद दिदीलाई र सिङ्गो टिमलाई पनि।
0: लौतनी श्रोता लाफाको कठ मुके जाग्नाई जाग्नाई पनि समय डुम्से बेला छाना छिन्यौ मासबार आकुङ सल्लाह सुझाव अनुसार नै कानकोही मासबार खास्के जुमको जातले अर्को साता मिनाम श्रृङ्खला लानाखी नाको समक्ष पक्कै ताराले नै चाहिँसम्म नाको समक्ष पक्कै ताराले नै चाहिँसम्म कानु ढुटो मासबार सिम या च पट्ट पट्ट श्रोता लाफाको के धन्यवाद मासबार दुस्म या च सहकर्मी लाफा के नि मिगिनी भुत्त आभार प्रकट जाँच्दै मासबार डुम्च बखटाई काटे चलिन् डाक्दैले कानु मायाले माले स्वर रञ्जिता थापा मगर यामसारु र शब्द रचना यामसारु मगर ना मासबार दुर्गा थापा मगर भाके छाना जोडले जे डो सिमिङे पाउ
2: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
3: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
3: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
2: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
3: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9461394378।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: सूर्यगौरा पोलिक्लिनिकमा यही साउन 23 गते 64 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डा डाक्टर सुभाष विजय महत
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
12: कहाँ जाने?
13: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
12: मयाम चिसा पानी,
14: अनि बीचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461618 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
15: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाई साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0160 590 162 590 163।
18: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166 34372।
21: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
4: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0 65 414 233
5: र 9 6 78 61 887
8: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
8: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
8: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524 5524
0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 9968861887।
11: सुवर्ण अवसर।
1: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856333398 र 9465610950।
15: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9840664145।
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806757731।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9794

0: 7781
1: अफिसबाट अमित सरको फोन
2: हस् म पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
4: 103.8
6: अन्तर्मनको आवाज
7: स्टुडियो
8: अहिले साँझको 5 बज्यो
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
5: ढोरबाराही हाइलाइट्सको साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
12: नमस्कार रेडियो ठोरपाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरपराई हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् पोखरा र जापानको गमा नगानेस नगरबीच भगिनी सम्बन्ध स्थापना भएको 25 वर्ष गाँठका अवसरमा जापानमा रहेको कास्की पोखरा समाजले गमा गाने नगरको सुजुराना स्थित पार्कमा नेपाली ढाँचाको चौतारी निर्माण गर्ने भएको छ नेपालबाट जापान गए विभिन्न पेसा व्यवसायमा रहेका कास्की पोखरा समाजमा आबद्ध सदस्यहरूको पहलमा चौतारो निर्माण गर्न लागि एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष एवं कास्की पोखरा समाज जापानका संरक्षक रोबिन सेर्जनले बताउनु भएको हो उहाँका अनुसार चौतारोमा बरपिपल रोपेर देशको संरक्षण गरिनेछ नेपाली शैलीमा ढुङ्गा र छपनी समेत राखिने उक्त चौतारोको संरक्षण र सञ्चालन भनी कोमान गाने नेपाल फ्रेण्डसिपले गर्नेछ लमजुङ सदरमुकाम स्थित बेसी शहर नगरपालिकाले हाल सञ्चालनमा मर्स्याङदी नदी किनारको ल्याण्डफिल साइटको विकल्प खोज्ने भएको छ सर्वपक्षीय भेलाले 3 महिनाभित्र विकल्प खोज्ने निर्णय भएको हो स्थानीय बासिन्दाको विरोध संघर्ष समितिको आन्दोलन साथै मर्स्याङदी नदी धार्मिक स्थल पर्यटन क्षेत्र र स्थानीयको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाले नयाँ फोहोर मैला प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त जग्गा पहिचान गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो नगर प्रमुख गुमान सिंह आरएलको अध्यक्षतामा नगरपालिकाको कार्यालयमा बसेको नगरपालिका र स्थानीय बासिन्दा बीचको छलफलले फोहोर व्यवस्थापनका लागि 5 बुँदे निर्णय गरेको छ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल नगरपालिका उपप्रमुख पदमा गुरूङ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिजेन्द्र कुमार बस्नेत वडाध्यक्षहरू स्थानीय बासिन्दा सहितको उपस्थिति रहेको थियो बैठकले हाल सञ्चालनमा रहेको वडा नम्बर 8 को ल्याण्डफिल साइट दुर्गन्धित बनेकाले तत्कालका लागि फोहोरमाथि नियमित रूपमा ग्राभेल माटोको तह हाल्ने निर्णय गरेको छ मलमूत्र तथा ढल व्यवस्थापन भइरहेको स्थानलाई समेत व्यवस्थित गर्ने सहमति भएको छ संकलन गरिएको फोहोर ल्याण्डफिल साइटमा लैजाँदा ट्र्याक्टरको ढाल त्रिपालले अनिवार्य रूपमा छोपेर मात्रै लैजाने निर्णय गरिएको छ यसबाट सड़कमा दुर्गन्ध फैलन नदिने र फोहोर छरिनबाट रोक्ने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख गुमान सिंह आर्यले बताउनु भएको हो तनहुमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक पृष्ठ पोषण तथा सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लब अफ तनहु र जिल्ला ट्राफिक प्रहरीकारले तनहुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संचालकहरूको अनुभव सड़कका जोखिमयुक्त स्थान गतिसीमा दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरणका सम्भावित उपायहरू सम्बन्धी जानकारी संकलन गरिएको थियो। कार्यक्रमका समन्वयकर्ता तथा लायन्स एलायन्स क्लब अफ तनहुका अजित पन्थलले सुरक्षित सड़क जिम्मेवार चालक र दुर्घटना रोहित यात्राका लागि सबै सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। उहाँले कार्यक्रमबाट प्राप्त सुझाव अनुभव र तथ्याङ्कलाई आगामी दिनमा सड़क सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभएको हो। तनहुमा उपभोक्तालाई प्रविधि मैत्री र सहज रूपमा दूध उपलब्ध गराउने उद्देश्यले मिल्क एटीएम सञ्चालन गरिने भएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुले चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत कार्यक्रम अनुसार दूध सहकारी संघको सहकार्यमा परीक्षणका रूपमा यो सेवा शुरू गर्न लागेको हो। नगद चेकै छै उपभोक्ताले एटीएम मेसिनमा पैसा राखेर आफूलाई आवश्यक पर्ने परिणाममा ताजा दूध खरिद गर्न सक्ने व्यवस्था मिलाउन लागिएको भेटिनेरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रविन्सन अधिकारीले जानकारी दिनुभएको छ। अधिकारीका अनुसार पशु स्वास्थ्य सेवातर्फ पनि गण्डकी प्रदेशमै पहिलो पटक रगत परीक्षण भिडियो एक्सरे तथा हड्डी सम्बन्धी शल्यक्रिया जस्ता आधुनिक सेवा शुरू गरिसकेको छ। बागलुङ बजारमा तोकेको भन्दा बढ़ी मूल्यमा सामग्री बिक्री गरेमा कालो बजारी मानिन्छ। खाना पकाउने एलपी ग्यास भन्ने मनलाग्दी रूपमा डिपोबाट बेचिएको छैन। घरमा लगेको खण्डमा वा लुकीछिपी गरेर केही चर्को मूल्यमा बेचिएको भनी खुलेको छ। जिल्ला प्रशासन कार्यालयले भने त्यस्तो कारोबार गर्नेलाई कालो बजारी कसुरमा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। गत सोमबार सुधाभावी मूल्य राखेर बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रशासनले गृहलक्ष्मी ग्यास विक्रेतालाई मुद्दा लगाएको हो। उक्त ग्यास बेच्ने न्यू कपूर किचनको गाड़ी समेत प्रहरीले नियन्त्रणमा राखेको छ। बजारमा सिलिण्डर अभाव देखाएर महँगोमा बिक्री गरेको थाहा पाएपछि प्रहरीले सहयोगमा प्रशासनले डिपोहरूमा छापा मार्ने कालोबजारी गर्नेहरूको निगरानी गर्ने काम पनि अगाडि बढ़ाएको हो। व्यवसायले पनि यो कालोबजारी नभई केही नियमित उपभोक्तालाई लगिदिएको र सो बापत भाडाको मूल्य लिएको दावी गरेका छन्। नागरिकलाई शास्ति दिने भएको सामग्री पनि नभएको भनी कृत्रिम अभाव देखाउने र महँगोमा बिक्री गर्नेलाई कानून बमोजिम कार्यवाही गरेर बजारलाई व्यवस्थित बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भएको छ। प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गरेमा कालोबजारी हुने र कार्यवाही गर्न बाध्य हुने बताउनु भएको हो। अनुगमनको क्रममा भने 2300 देखि 2500 सम्ममा बिक्री गरेको पसलमा छैन भनेर उपभोक्तालाई लाइन लगाउने र गोप्य रूपमा आफन्तलाई आवश्यकता भन्दा बढ़ी बिक्री गर्ने वा स्टक राख्न लगाउने भेटिएपछि प्रशासनले निगरानी बढ़ाएको हो। व्यवसायलाई कार्यवाही गर्ने चाहना नभई बाध्यता आइपरेको आचार्यले बताउनु भएको छ। लमजुङको मध्य नेपाल नगरपालिका दुई स्कूल टारमा करेन्ट लागेर तनहुका एक पुरूषको मृत्यु भएको छ। बिहिबार दिउँसो मध्य नेपाल नगरपालिका तीन स्कूल टार स्थित पूर्णकान्त सोतीको घरको छतमा रेलिङको पाइप तान्ने क्रममा तनहु ब्यास नगरपालिका आठ निवासी 44 वर्षीय उपेन्द्र सोती अचानक नाङ्गो बिजुलीको तारमा छोइदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते सोतीलाई तत्काल उपचारका लागि दुई पिप्ले स्थित अपोलो अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा दिउँसो 3 बजे उनलाई मृत घोषणा गरेका हुन्। म्याग्रीको रघुगंगा गाउँपालिकाले मनसूनजन्य विपद व्यवस्थापन तथा न्यूनीकरणलाई प्राथमिकतामा राखेर कार्य गरेको छ। राहुघाट र कालीगण्डकी करिडोरमा पर्ने गाउँपालिका बाढ़ी पहिरो र प्राकृतिक विपत्तिको उच्च जोखिममा उच्च जोखिमयुक्त पालिका हो। भौगोलिक वनवट र नदी नालाका कारण रघुगंगाको ग्रामीण क्षेत्रहरू बाढ़ी र पहिरोको जोखिममा रहेका छन्। पछिल्लो समय जलविद्युत आयोजनाहरूले अव्यवस्थित रूपमा गर्ने निर्माण कार्यका कारण विपदको जोखिम बढ़दै गएकाले पालिकाले विपद व्यवस्थापन तथा न्यूनीकरण प्राथमिकतामा राखेको पालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनु भएको हो। गाउँपालिकाले दिएको जानकारी अनुसार बेग, टिप्लाङ, तिर्केनी, गलेश्वर, घ्यासीखर्का, चौरखानी छरा बाढ़ीको उच्च जोखिम क्षेत्रहरू हुन् भने पाखापानीको औल, रायखोल, कुइने मंगले, चिमखोला, दनगाम, रागु भगवती, बेगखोला क्षेत्रहरू पहिरोको जोखिममा रहेका क्षेत्रहरू रहेका छन्। कालीगण्डकी करिडोर सड़कमा पर्ने बैसरी पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ। गाउँपालिकाले सम्भावित प्राकृतिक विपद जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै विपद पूर्व तयारी तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन साधन स्रोतको व्यवस्थालाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनु भएको छ। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागेको बुद्ध सिंह मार्गमा खसेको पहिरो हटाएपछि आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय दमोलीको डोजर प्रयोग गरी बिहिबार साँझसम्म पहिरो पछ्याउने काम सकिएपछि शुक्रबार बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको बुद्ध सिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले जानकारी दिनुभएको हो। निरन्तरको वर्षासँगै बुधबार ब्यास नगरपालिका चौध स्थित मास्ती घाट र त्विनमा ठूलो पहिरो खसेपछि यो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको थियो। सड़क सञ्चालनमा आए पनि खोलाहरूमा पुल नहुँदा वर्षायाममा मात्र अझै जोखिमपूर्ण रहेको छ। अध्यक्ष मगरका अनुसार बुद्ध सिंह मार्गमा पर्ने ब्यास नगरपालिका चौधको सुडी खोला, बन्दीपुर गाउँपालिका पाँच र ब्यास चौधको सिमानामा रहेको ढाड खोला, बन्दीपुर छको खानी खोला र मगर खोला तथा मन्दीपुर छ र आबुखैरिनी गाउँपालिका पाँचको सिमानामा पर्ने भूत खोलामा पुल नहुँदा वर्षायाममा खोला बढ़ेर आवत जावतमा समस्या हुने गरेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुँका, बन्दीपुर, देवघाट र आबुखैरिनी गाउँपालिकाका विभिन्न वडाका हजारौं नागरिक दैनिक आवत जावत गर्दछन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। हाल प्रदेश सरकारले दमोलीदेखि ब्यास नगरपालिका चौध 13 साढे सम्मको 10 किलोमिटर खण्ड कालोपत्र गर्ने तयारी गरिरहेको छ। पोखरा महानगरपालिका 10 बुद्ध चोकमा बीआईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ। साइमेक्स एक प्रालीको आधिकारिक डिलर प्रालीले सञ्चालनमा ल्याएको सेन्टरसँगै पोखरामा बीवाईटीको 3S अर्थात बिक्री सर्भिस र स्पेयर पार्ट सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको हो। नयाँ सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको हो। साइमेक्स एक प्रालीका अनुसार नयाँ सर्भिस सेन्टरले गण्डकी प्रदेश र आसपासका क्षेत्रमा बीवाईटी ग्राहकलाई कम्पनीकै आधिकारिक बिक्री पछिको सेवा उपलब्ध गराउनेछ। यसअघि पोखराका ग्राहकले कम्पनीबाट तालिम प्राप्त तेस्रो पक्षीय सर्भिस पार्टनर मार्फत बिक्री पछिको सेवा लिँदै आएका थिए। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.05 अंकले ओह्रालो लागेर 2650.09 बिन्दुमा छरेको छ। आज उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको भूसूचक घटेको छ। आज 183 कम्पनीको शेयर घटेकोमा 86 बढ़ेको छ। यस्तै 7 कम्पनीको शेयर भने खटपट भएको छैन। आज अपर लोहोरे खोला हाइड्रो पावरको शेयर झण्डै 7% घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 8.60% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 334 कम्पनीको 1,03,00,000 किता शेयर 3.77 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साँझ पाँच बजेको ठोरबाट हाइलाइट साँझलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
13: न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
14: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
13: कहाँ?
14: गण्डकी मेडिकल हल।
15: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
14: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
15: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
15: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
16: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
15: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
17: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656996 छ।
18: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
19: This is Radio Dhorbarahi, 103.8 MHz.
20: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले. So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

स्वागत छ सम्पूर्ण हुनुहुन्छ रेडियो ढोरबार नेपाली ठिक 5:20 चाहिँ 6 बजेको समय भरको लागि सुन्न सक्नुहुन्छ। हाम्रो वेबसाइट www.com.net मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने अहिलेको लागि ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगै स्थान दिने नै छु। अहिलेको लागि भने चाहिँ प्रयास सुपुरको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु। कार्यक्रमको ओपनिङ स्वरूप भने चाहिँ स्वीकार्नुहोस् है त यो सँगलाई।

गर्छौ भने र प्रोग्राम लिएर म चाहिँ लक्ष्मी सुन रहन्छु अबको एक घन्टाको समाचारको लागि भने चाहिँ हामीलाई ठिक 5:20 छ बजेको समय अवधिभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र यसै गरी अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने तिमी भने पुरको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौँ एल्बर्ट ट्रस्टबाट रहेको र बारासिङ्गे एकोस्टिक सिद्धान्तबाट रहेको भने अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु यो गीत सँगै रहनु होला है त

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही जुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
6: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज हामी चाहिँ तपाईँहरूको माझमा फ्राइडेको एपिसोडमा रहेर नै नेपाली अकोसीको अनप्लगमा सब र कभर सङ्गलाई नै कार्यक्रम यसमा दिइरहेको छौँ भने हाम्रो श्रोता साथीले चाहिँ भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र यसरी नै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिने नै छौँ भने तपाईँहरूको माझमा मिराबोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु, जुन चाहिँ कृपा अनप्लग सिजनबाट रहेको छ भने अहिलेको लागि भने चाहिँ गीत सार्दै सुस्वीकार्नुहोस् एउटा।

हजुर, अहिलेको लागि भने प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूकोमा आज रहेको छ है। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाभहारका गीतहरूलाई कार्यक्रम स्थान दिइरहेको छौँ भने दिनेछौ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्घलाई, त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्घलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्घलाई कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घ भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकस्टिक अनप्लग्ड सफल कभर सङ्घलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा उपस्थित हुनेछौँ भने हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ अनि तपाईँहरूको माझमा चाहिँ कभर सङ्घलाई कार्यक्रम स्थान दिने नै छु। यो गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने त्यति बेलाको समयावधि भरको लागि चाहिँ हामी सँगै रहनु होला है त।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9860613195 र 9847153068।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ, जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065414236, मोबाइल 9556078302 र 9946078302।
8: This is Radio Dhorbarahi, 103.8 MHz.

अब संघ कार्यक्रम हामी चाहिँ कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार चाहिँ अब सन्डे आउने बाचाका साथमा चाहिँ यो गीतलाई झार्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै

0: हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्लागुण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। स्टुडियो टाइम
3: अहिले साँझको 6 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।
4: समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सत्तारूढ राष्ट्रपतिका सांसदद्वारा सरकारको चर्को आलोचना, राज्य संचालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी।
0: विदेश स्थित 5 वटा नेपाली कूटनीतिक नियोग बन्द गर्ने तयारी। खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा 500 बढी रोहिंग्या नेपाल प्रवेश।
1: 15 दिनभित्र नागढुङ्गा मोगलिङ क्षेत्रका पोल सार्न संसदीय समितिको ताकेता। विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार गर्न 5 बुँदे निर्देश छन्।
0: अमेरिकी जन्मसिद्ध नागरिकताको अधिकार फेरि स्मित गर्ने ट्रम्पको प्रयास, 2 कार्यकारी आदेश जारी।
1: र श्रीलंका धनंजय लक्ष्मण पुनः पोखरा एभेन्जर्समा आबद्ध।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोलेका अधिकांश रासोपाका सांसदले सरकारको कार्यशैली र कार्यक्षेत्रमाथि प्रश्न उठाए। सांसद रमेश प्रसाईले चुनाव ताका आफूहरूले गरेको भाषण सम्झिता अहिले लाज लाग्न थालेको बताउनुभयो।
4: मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा, र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरा 2 प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानूनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2 तिहाईको सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्सम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।
0: अर्का सांसद मनिष झाले पनि राज्य संचालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गर्नुभयो। सरकारको राज्य संचालन प्रतिको नियत र सरकारको इमान्दारितामाथि कुनै शंका नभए पनि राज्य संचालनलाई अझै प्रभावकारी बनाउनु पर्नेमा उहाँको जोड़ छ।
5: अहिलेको कुरामा इन्टिग्रिटीको क्वेशन छैन, इन्टिग्रिटीमा कुनै पनि शंका छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। इफ यू डोन्ट नो वाट यू डोन्ट नो देन यू डोन्ट नो, रियली यू डोन्ट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ र त्यो कुरा सिक्नुपर्दछ।
0: जनजी आन्दोलनकी शहीदकी आमा तथा रासोपाकी अर्की सांसद रचना खतेवडाले भने जनजी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो। सरकारले शहीदका परिवार र घाइतेसँग 1 महिनाभित्र पूरा गर्ने गरी 23 गते सहमतिको 1 महिना 4 दिन पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै, 1 महिनाभित्र गर्ने भनिएको सहमति 4 महिना पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले राज्यले गरेको वाचा पूरा नगर्दा पीड़ितको पीड़ा थप बढ़दै गएको पनि बताउनुभयो। अबको 1 महिनाभित्र उक्त सहमतिको लागि कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गर्न पनि माग गर्नुभयो। खतिवड़ाले घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरन्त सुचारू गर्न तथा घाइते तथा शहीदका परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउनु नपर्ने वातावरण निर्माण गर्न पनि सरकारको ध्यान आकर्षण गराउनुभयो।
6: घाइते र शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्, उनीहरूका लागि एकद्वार सहायता कक्ष बनाइयोस्। शहीद परिवारले आफ्नो सन्तान, अभिभावक र जीवनसाथी गुमाएका छन्। उनीहरूलाई भाषणको सहानुभूति होइन, व्यावहारिकमा देखिने न्याय सम्मान चाहिएको छ। पी शहीदको बलिदानलाई श्रद्धाञ्जलीमा सीमित नराखौं।
1: सरकारले विदेश स्थित पाँचवटा नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालय पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिका स्थित नेपाली दूतावासका साथै अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेन्दु स्थित नेपाली महावाणिज्य दूतावासहरू बन्द गर्ने तयारी भएको बताउनुभयो। प्रवक्ता छेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशीहरूका लागि प्रदान गरिने कन्सुलर लगायतका सेवाहरू कुनै अवरोध नआउने गरी काम भइरहेको छ। सरकारले आर्थिक संकुचन र कार्यभारलाई दृष्टिगत गर्दै नियोगहरूको संख्या घटाउने निर्णय गरेको भए पनि यो व्यवस्था अल्पकालीन मात्र भएको मन्त्रालयको दावी छ। प्रवक्ता छेत्रीले मुलुकको आर्थिक क्षमता वृद्धि हुँदै गएपछि आगामी दिनमा आवश्यकता अनुसार कूटनीतिक उपस्थिति पुनः विस्तार गरिने स्पष्ट पार्नुभयो।
0: खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेका जानकारी दिनुभयो। प्रहरीका अनुसार हालसम्म 526 जना रोहिंग्या नेपाल आइसकेका छन्, जसमा 162 जना पुरूष, 148 जना महिला र 216 जना बालबालिका छन्। उनीहरू काठमाण्डुको कपन, लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेका छन्। प्रहरी नायक महानिरीक्षक काफ्रेका अनुसार विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्ने विशेष निगरानी समेत बढ़ाइएको छ। यस्तै प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताका अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो।
1: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बजे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायहरूलाई सो निर्देशन दिनुभएको हो। समितिले हालसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली, सुदूरपश्चिम प्रदेश लगायतका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ। सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न निर्देशन दिनुभयो। सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल, तार, ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ।
0: थाहा संचार नेटवर्कमा श्रमिक तत्काल विदेश नपठाउने घोषणा लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
7: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com बाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले तत्काललाई श्रमिक नपठाउने घोषणा गरेको छ। संघले आज पत्रकार सम्मेलन गरेर 15 माग सम्बोधन नभएसम्म विदेश पठाउने सबै प्रक्रिया स्थगित गरिएको घोषणा गरेको हो। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले वर्तमानलाई शून्य समय मानेर वर्तमानमा श्रमिक पठाउन बन्द गर्ने र माग सम्बोधन भएपछि व्यवसायमा फर्कने बताउनुभयो। व्यवसायले विशेष परिस्थितिमा कार्यवाहीमा परेका इजाजत पत्रवालाको कार्यवाही फिर्ता, वैदेशिक रोजगार ऐन 2064 समयानुकूल संशोधन, श्रमिकको वास्तविक लागत र व्यवसायको वैज्ञानिक सेवा शुल्क निर्धारण, श्रम गन्तव्य मुलुकको विविधीकरण, नयाँ श्रम गन्तव्य मुलुकसँगको श्रम सम्झौता, जापानको ईएसडी कार्यक्रम, दक्षिण कोरियाको E7 भिजा तथा यूरोपका श्रम बजारमा पहुँच विस्तार लगायतका माग अघि सारेका छन्। यस्तै खुला भएका श्रम गन्तव्य मुलुकसँग प्रभावकारी श्रम सम्झौता, वैदेशिक रोजगारी सम्बन्धी उजुरीका लागि छुट्टै निकाय, श्रम स्वीकृति तथा माग पत्र प्रमाणीकरणलाई पूर्ण रूपमा स्वचालित प्रणाली मार्फत सञ्चालन, यूएईको प्रहरी प्रमाणपत्र प्रमाणीकरण, साउदी अरेबियाको एसभीपी र बायोमेट्रिक प्रणाली तथा मलेसियाको भर्ती प्रक्रियामा रहेको एकाधिकार अन्त्य गर्न कूटनीतिक पहल गर्नुपर्ने पनि माग गरिएको छ।
0: साताको अन्तिम शेयर कारोबार दिन आज नेप्से परिसूचक 4 अंकले घटेको छ। यससँगै परिसूचक नेप्से 2650 बिन्दुमा कायम भएको छ। आज हिजोको भन्दा कारोबार रकम घट्यो। हिजो 4.62 अर्ब करोड़को शेयर किनबेच भएको बजारमा आज 3.77 अर्ब करोड़को कारोबार मात्र भयो। आज 86 कम्पनीको शेयर मूल्य बढ्दा 184 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयास फेरि शुरू गर्नुभएको छ। केही साता अघि अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको अधिकार हटाउने उहाँको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले पुनः नयाँ कदम चाल्नु भएको हो। राष्ट्रपति ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ। तीमध्ये एउटा आदेशले जन्मसिद्ध नागरिकता प्राप्त गर्न अयोग्य ठहरिने गैर नागरिकका सन्तान सम्बन्धी विद्यमान परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो कार्यकारी आदेशले वर्थ टूरिज्म अभ्यासमा प्रतिबन्ध लगाएको छ। यस अन्तर्गत गर्भवतीहरू आफ्ना शिशुले अमेरिकी नागरिकता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अमेरिका पुगेर सन्तान जन्माउने प्रचलनलाई रोक्ने व्यवस्था गरिएको छ। राष्ट्रपति ट्रम्पले 150 वर्ष पुरानो जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले अस्वीकार गरेको निर्णयको आलोचना पनि गर्नुभएको छ। उक्त कार्यकारी आदेश अनुसार अमेरिकामा जन्मिएका तर दुवै अभिभावक अमेरिकी नागरिक नभएका शिशुले स्वत अमेरिकी नागरिकता पाउने व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
0: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले श्रीलंका अनुभवी अलराउण्डर धनञ्जय लक्ष्मणलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको छ। लक्ष्मणले एनपीएल सिजन 2 पनि पोखरा एभेन्जर्समा आबद्ध हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताको छोटो अवधिमा नै उनले आफ्नो प्रभावशाली अलराउण्डर प्रदर्शन मार्फत टोलीलाई महत्वपूर्ण योगदान दिएका थिए। बायाँ हाते ब्याटर तथा दायाँ हाते मिडियम फास्ट बलर लक्ष्मणले श्रीलंकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। 27 वर्षीय लक्ष्मणले श्रीलंका लागि 3 ओडीआई खेल खेलेका छन्। उनले T20 70 खेल खेल्दै 48 विकेट लिएका छन्। उनी घरेलु तथा विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका अनुभवी खेलाड़ी हुन्। उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाड़ी हुन्। यसअघि पोखराले बंगलादेशी अलराउण्डर साकिब अल हसनलाई टोलीमा अनुबन्ध गरेको थियो। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जान्दा जाने मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सत्तारूढ रासोपाकै सांसदद्वारा सरकारको चर्को आलोचना, राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी,
0: विदेश स्थित 5 नेपाली कूटनीतिक नियोग बन्द गर्ने तयारी, खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा 500 बढी रोहिंग्या नेपाल प्रवेश
1: 15 दिन भित्र नागढुङ्गा मोगलिङ सड़क क्षेत्रका पोल सार्न संसदीय समितिको ताकेता विद्युत पहुँच विस्तार सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार गर्न 5 गते निर्देशन
0: अमेरिकी जन्मसिद्ध नागरिकताको अधिकार फेरि सीमित गर्ने ट्रम्पको प्रयास 2 कार्यकारी आदेश जारी
1: र श्रीलंका धनंजय लक्षण पुनः पोखरा एभेन्जर्समा आबद्ध
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो दिनेश र जगत बिदा हुन्छौ नमस्कार
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
10: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था रहेको छ
11: छुटका दायराहरू
10: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
11: थप जानकारीका लागि सम्पर्क 0655174479 मोबाइल 98562625 र 98468464145

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Sarsi, Tiranabe, Ro Antanabe Pasati, Otis Shunet Tirata.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868383522
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 571 240।
11: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
12: बत्तीसौं विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
12: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
11: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
12: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
13: ए हो र, ल त ल,
15: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0 65 414-222 र 98560-21692।
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर शोरूम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
16: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
17: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
18: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
17: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
19: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
17: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
19: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
17: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
18: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल।
4: कलको बीचमा दुले गौडा।
3: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
20: This is Radio Dhorbarahi 103.8 MHz.

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इंग्लिश बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त।
1: हजुर, शुरूआतीमा चाहिँ मसँग एकजना भाइ हुनुहुन्छ, उहाँबाट हामी सुरु गर्दैछौ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कूल कलेजमा।
2: नमस्कार, धन्यवाद।
1: हजुरको शुभ नाम चाहिँ के हो नि?
2: कुशल नेपाली।
1: कुशलजीको पढाइ कस्तो हुँदैछ?
2: राम्रै
1: राम्रै। तपाईँ कति कक्षाबाट हुनुहुन्छ नि?
2: चारबाट।
1: आज धेरैजना साथीहरू हुनुहुन्छ, सबैजना चार कक्षाबाटै हुनुहुन्छ।
2: हजुर।
1: अनि आज हामीलाई कुशलजीले के सुनाउँदै हुनुहुन्छ?
2: कथा।
1: कथा। अनि तपाईँको कथाको शीर्षक चाहिँ के छ त?
2: म खास बन्छु।
1: खास बन्छु। तपाईँलाई चाहिँ केही खास बन्नु मन छ कि छैन त? छ है। अब कस्तो खास के रहेछ भनेर हामी कविताबाट नै सुन्छौ। सुरु गरिदिनुहोस् है त। रेडी हुनुहुन्छ?
2: यस।
1: ल, 1 2 3 गो।

0: म सक्कली बन्छु विशिष्ट बन्छु।
1: हजुर, म सक्कली बन्छु विशिष्ट बन्छु भनेर कविता सुनाइरोक्दा तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ?
0: राम्रै
1: राम्रै। अनि आज तपाईँलाई रेडियो प्रोग्राममा सहभागिता जनाउँदैछु भनेर थाहा थियो कि थिएन?
0: थाहा थियो।
1: कसरी थाहा पाउनु भयो त?
0: टिचरले भन्नु,
1: टिचरले चाहिँ जानकारी गराउनु भएको थियो।
0: हजुर।
1: अनि जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ रेडियो प्रोग्राम सुनेर बस्ने साथीहरूलाई?
0: धन्यवाद। मेरो प्रतिभा कस्तो लाग्यो सुनिदिनु भएकोमा? धन्यवाद।
2: हेलो एभ्रीवन, माई नेम इज सुशल नेपाली। टुडे आई एम गोइङ टु टेल अबाउट टक अबाउट इन्भाइरोमेन्ट। आवर इन्भाइरोमेन्ट इज आवर लाइफ। इट गिभ्स अस एयर, वाटर, फुड एन्ड सेल्टर। वी सुड किप इट क्लिन, फ्रेस एन्ड हेल्दी। ट्री गिभ अस अक्सिजन, सो लेट्स प्लान्ट मोर। सेभिङ वाटर इज भेरी इम्पोर्टेन्ट। पोल्युसन इज अ बिग प्रोब्लम टु लाइफ। वी सुड टेक केयर अफ योर इन्भाइरोमेन्ट। डु नट वेस्ट water or electricity. Our planet's health is our health. Save our environment and save our future. Thank you. तपाईले पनि अब रेडियो प्रोग्राममा भाग लिनु होला, मैले जस्तै आफ्नो ट्यालेन्ट राख्नु होला। थ्याङ्क यू।
1: हजुर, कुराकानी गर्दै जाँदा मसँग फेरि पनि अर्को एकजना भाइ हुनुहुन्छ र उहाँसँग कुराकानी सँगसँगै हामी अगाडि बढ्दैछौ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल सन्देशमा।
3: नमस्कार, धन्यवाद।
1: हजुरको शुभ नाम के हो नि?
3: समीर आले।
1: समीर आले, समीरजीको घर चाहिँ कता हो?
3: मौरी बजार।
1: मौरी बजार, मौरी बजारदेखि तपाईँ स्कुलसम्म चाहिँ कसरी आउने गर्नुहुन्छ?
3: बसबाट।
1: बसबाट, अनि बिहान बेलुकी नै बसमै जाने आउने गर्नुहुन्छ? अनि कोही साथीहरूको घर त अब नजिक हुन्छ, हिँडेर आउनुहुन्छ है? अनि कहिले काहीँ हाम्रो समीरजीलाई चाहिँ हिँडेर आउनु मनपर्छ कि पर्दैन?
3: मनपर्छ।
1: पर्छ, कहिले काहीँ चाहिँ नजिक घर भए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन? लाग्छ है। ल, अब यो कुराकानी सँगसँगै आज चाहिँ हाम्रो समीरजीले के सुनाउँदै हुनुहुन्छ त?
3: गाउँ खाने कथा।
1: गाउँ खाने कथा, अनि गाउँ खाने हो कि दिने हो त?
3: त्यो त साथीहरूले जवाफ दिएर थाहा हुन्छ।
1: ल, साथीहरू चाहिँ गाउँ खाने कथाको आन्सर दिन रेडी हुनुहुन्छ? ल, साथीहरू रेडी हुनुहुन्छ अरे, सुरु गरिदिनुहोस् त।
3: त्यो कुन चोर हो जसलाई पुलिसले समात्नै मिल्दैन? सही जवाफ। आँखा छ देख्दैन, कान छ सुन्दैन, मान्छे हो बोल्दैन। सही उत्तर हो शालिक।
1: ल, सही उत्तर चाहिँ शालिक आयो। यो पालि चाहिँ साथीहरूले मिलाउनु भएन हो?
3: यस।
1: ल, अब अर्को गाउँ खाने कथातिर जाउँ है त।
3: त्यो के हो, हवाई जहाज भन्दा पनि छिटो पुग्छ।
1: मानिसको मन भनेर चाहिँ धेरै साथीहरूले जवाफ दिनु भएको छ। मानिसको मन चाहिँ होला कि नहोला?
3: होला, सही जवाफ। काट्दा नमर्ने, रोप्दा नसर्ने, त्यो के हो?
1: अब काट्दा पनि नमर्ने अरे, रोप्दा पनि नसर्ने अरे, त्यो के चिज होला त? ल,
3: त्यसको सही जवाफ हो कपाल।
1: ल, साथीहरूलाई चाहिँ फेरि पनि गाह्रो पर्यो र भाइले चाहिँ सही जवाफ दिइसक्नु भएको छ। यसको सही जवाफ के रहेछ सुन्नु भयो त? के रहेछ त? कपाल।
3: घोडा जस्तो हो, घोडा होइन भारी बोक्छ, बोरिया होइन।
1: हजुर, सही जवाफ गदा सँगसँगै भाइले चाहिँ दुईवटा गाउँ लिन पाउनु भएको हो।
3: यस।
1: ल, साथीहरूलाई चाहिँ दुईवटा जवाफ दिन चाहिँ गाह्रो पर्यो है। अनि यो रमाइलो गाउँ खाने कथा चाहिँ किन ल्याउनु मन लागेको होला?
3: यस्तै रमाइलो हुन्छ, गाउँ लिन पाइन्छ भनेर।
1: गाउँ लिन पाइन्छ भनेर। अनि तपाईँको गाउँ चाहिँ कता हो त?
3: मुलाबारी।
1: मुलाबारी चाहिँ तपाईँको गाउँ हो। अनि यो रमाइलो कुराकानी सँगसँगै जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ सफलजी?
3: सबैले धन्यवाद।
4: मेरो नाम त कुमारी हो, म कक्षा जन्म बुझु। म 7 वर्षको भए। मेरो आमाको नाम मुनु थापा आले हो। मेरो आमा ऋषि हुनुहुन्छ। मेरो बुबाको नाम प्रेमबहादुर आले हो। मेरो बुबा व्यापारी हुनुहुन्छ। मलाई पन्ध्र खेल खेल्न मनपर्छ, मलाई घुम्न पनि मनपर्छ, मलाई मासु भात, मलाई सबै खेल मनपर्छ। त्यसले राम्रोसँग पढाउनुहुन्छ साथीहरू। त्यसले पढाएको बेलामा मलाई नै गर्नु होला, ज्ञानै भएर बस्नुहुन्छ। यहाँहरूले चाहिँ आँखाले समयमै सक्नु होला, धेरै हल्दा नगयो है, ज्ञानी हुने सबैजना। थ्याङ्क यू।
1: हजुर कुराकानी गर्दै जाँदा अहिले मसँग भने एकजना सानी ज्ञानी बहिनी हुनुहुन्छ है, आफ्नो प्रतिभा राख्नको लागि यता पालो कुरेर बसिराख्नु भएको छ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
5: नमस्कार।
1: हजुरको शुभ नाम के हो नि?
5: मेरो नाम रियाले हो।
1: कसले राखिदिनु भएको नि रियाले तपाईँको नाम?
5: आमा र बाबाले।
1: आमा र बाबाले राखिदिनु भएको। अनि तपाईँले आफ्नो नाम चाहिँ मन पर्छ कि पर्दैन नि? पर्छ है। अनि रियाजीले चाहिँ आज हामीलाई के सुनाउँदै हुनुहुन्छ? अल्छी केटीको कथा सुनाउने हो आज हामीलाई। अनि अल्छी चाहिँ हुनुहुन्छ कि हुँदैन त? हुनुहुँदैन है। ल सुरुमा नै यो जानकारी सँगसँगै अब तपाईँको कथा सुरु गर्छौ, रेडी हुनुहुन्छ?
5: हजुर। एकपटकको कुरा हो, नेपालको हरियो पहाडको बिचमा एउटा सानो सुनकोशी नामको गाउँ थियो। त्यहाँ सुन्दर खेताहरू, घना जङ्गलहरू र खोलाहरू थिए। गाउँका मानिसहरू मिलासार थिए, सबै मिलेर काम गर्थे र एकअर्कालाई सहयोग गर्थे। यसै गाउँमा राजकुमारी नाउटी थिए, उसको एउटा छोरी थियो, उनको नाम माया थियो। माया जन्मदेखि सुन्दर चतुर थिए, तर एउटा समस्या थियो, उनी धेरै अल्छी थिए। गाउँका सबै मानिसहरूले उनलाई अल्छी केटी भनेर चिन्थे। माया बिहान सूर्य निस्किँदा दुई भन्दा पछि

0: Ana, hallo, dhanyabad, ami alchi hunu hunu dena, afno kaam aafai garnu parcha, dhanyabad.
1: मेरो नाम अनिस परियार हो, म कक्षा चारमा पढ्छु. म 10 वर्षको भए. मेरो घर सेरापाटमा हो. मेरो विद्यालयको नाम सिगदा इङ्ग्लिस बोर्डिङ स्कुल हो. मलाई मनपर्ने फलफुल च्याउ हो. मलाई मनपर्ने रङ रातो हो. मलाई खेल्न पढ्न मनपर्छ. खेलमध्ये पनि मलाई फुटबल मनपर्छ. मेरो साथीको नाम दिशा नाली हो. हामी सँगै पढ्छौ. मेरो साथी ज्ञानी छ, मिलनसार छ. आज मैले रेडियो प्रोग्राममा आफ्नो बारेमा बताएँ. यहाँहरूले पनि मालुम पायो भने रेडियो प्रोग्राममा सहभागिता जनाउनु होला र आफ्नो ट्यालेन्ट राख्नु होला. थ्याङ्क यू.
2: हजुर, कुराकानी गर्दै जाँदा मसँग फेरि पनि एकजना भाइ हुनुहुन्छ. अनि भाइको पाली चाहिँ अघिबाट नआएर होला कि, उता पालो कुर्दै कुर्दै बस्नु भएको थियो है. अनि यता स्वागत गरिहालौँ.
3: नमस्कार, धन्यवाद.
2: हजुरको शुभ नाम के हो?
3: विपिन परियार.
2: विपिन परियार, तपाईँको घर चाहिँ कहाँ हो?
3: मेरो घर खैरेनी टोलमा हो.
2: खैरेनी टोलमा हो. अनि आज त तपाईँ आफ्नो ट्यालेन्ट राख्न आइरहँदा चाहिँ तपाईँको साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ?
3: मैले पनि ट्यालेन्ट राख्न आएँ, तपाईँहरू पनि ट्यालेन्ट राख्न आउनुहोला.
2: साथीहरूलाई पनि ट्यालेन्ट राख्न आउनुहोला भनिरहँदा आज चाहिँ हाम्रो साथीहरूलाई विपिनजीले के सुनाउँदै हुनुहुन्छ?
3: एउटा गीत.
2: गीत कुन गीत हो नि?
3: आमा
2: आमा बोलको गीत. ल सुरु गरिदिउँ. रेडी हुनुहुन्छ? ल सुरु गरिदिनु.
3: मैले तिमीलाई सम्झिउँदा तिमीलाई किले दुख्यो लाग्छ बारी दै बारुतीको लहर आमा. यहाँ तिम्रो बारु किले दुख्यो कि लाग्छ बारी दै भैया.
2: सकिसक्यो तपाईँको गीत, कस्तो मिठो है. अनि साथीहरू पनि तपाईँको गीत चाहिँ सुनिराख्नु भएको थियो. सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ?
3: आफ्नो ट्यालेन्ट खुलेर राख्नु होला. मैले जस्तै
2: अरू कुरा पनि गरौँ. तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
3: ठिकै ठिकै
2: ठिकै ठिकै मात्रै हुँदैछ. किन होला ठिकै ठिकै मात्र भएर भएको?
3: खेल र पढाइ एउटै ठाउँमा हुन्छ.
2: खेल र पढाइ चाहिँ एकै ठाउँमा भएर हो. तपाईँलाई चाहिँ खेल्न बढी मनपर्छ कि पढ्न बढी मनपर्छ त नि?
3: खेल्न.
2: खेल्न मनपर्छ. तपाईँको फेभरेट गेम चाहिँ कुन हो त?
3: टेकान्डो.
2: टेकान्डो. टेकान्डो को चाहिँ अब केही छ साथीहरूलाई केही मेसेज दिनुपर्ने? टेकान्डोको बारेमा केही मेसेजहरू दिनुपर्ने छ साथीलाई?
3: टेकान्डो स्वास्थ्यका लागि महत्त्वपूर्ण हो. टेकान्डोमा गण्डकी प्रदेश पनि खेल्न गइन्छ. टेकान्डोमा डिसिप्लिन पनि हुन्छ.
2: डिसिप्लिन पनि हुन्छ है. कस्तो मिठो यो जानकारी सँगसँगै. अरू केही छ साथीहरूलाई भन्नु मन लागेको कुराहरू?
3: छैन
2: छैन है. अहिले भने हामी जानु सँगसँगै सुनेर बस्नुहुने साथीहरूलाई केही मेसेज दिनुहोस् न, ताकि हामी साथीलाई पालो दिन्छौँ.
3: पढाइसँगै खेल खेल्नुपर्छ भनेर अगाडि बढौँ होला. धन्यवाद.
2: हजुर, कुराकानीको साथमा मसँग फेरि पनि अर्को एकजना भाइ हुनुहुन्छ. उहाँसँगको कुराकानी सँगै अगाडि बढ्दैछौ. नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा.
4: नमस्कार, धन्यवाद.
2: हजुरको शुभ नाम के हो नि?
4: जेम्स गुब्बाजू.
2: जेम्स गुब्बाजू, तपाईँको नाम चाहिँ एकदमै युनिक लाग्यो है. कसरी राखिदिनु भएको नि नाम जेम्स भनेर?
4: बुवाले
2: राखिदिनु भएको. अनि आज चाहिँ हामीलाई जेम्सजीले के सुनाउँदै हुनुहुन्छ नि? मी एन्ड माई फ्यामिली. हाम्रो जेम्सजीको फ्यामिली अनि जेम्सजीको बारेमा हामी सुन्दैछौँ. ल सुरु गरिदिनुहोस्.
4: हेलो, आई एम जेम्स. आई एम 10 इयर्स ओल्ड. दे आर मेम्बर्स इन माई फ्यामिली. दे आर अङ्कल मदर, अङ्कल फादर मदर एन्ड मी. माई फादर नेम इज हरिक बाजु एन्ड हिज मेकानिक. माई मदर नेम इज सोनित गुबाजु. सी इज हाउसवाइफ. माई फादर इज 37 इयर्स ओल्ड एन्ड माई मम इज 32 इयर्स ओल्ड. आई लभ माई फ्यामिली. थ्याङ्क यू. आई लभ माई फ्यामिली भेरी मच. थ्याङ्क यू. थ्याङ्क यू.
5: नमस्कार.
2: अनि हजुरको शुभ नाम के हो नि?
5: मेरो नाम
2: युरिस्मा. हजुरको नाम चाहिँ कसले राखिदिनु भएको? यस्तो राम्रो राम्रो नाम छ आज है, सुनिरहँ जस्तो. युरिस्मा भनेर कसले राखिदिनु भएको?
5: मेरो आमा बुबा र निमाले
2: आमा बुबा र निमाले चाहिँ राखिदिनु भएको है. अनि तपाईँलाई आफ्नो नाम मन पर्छ त? पर्छ है. अब नाम सँगसँगै अरू कुराकानी पनि गरौँ. तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
5: मेरो पढाइ राम्रो हुन्छ.
2: राम्रो हुँदैछ. अनि तपाईँलाई पढ्न कतिको मनपर्छ?
5: धेरै नै.
2: धेरै नै मनपर्छ. अनि कोही साथीहरूलाई चाहिँ पढ्न अल्छी गर्नुहुन्छ, मोबाइल फोन हेर्नुहुन्छ नि त धेरै, अनि त्यस्तो साथीहरूलाई चाहिँ के भन्नु मन लाग्छ?
5: त्यस्तो साथीहरूलाई धेरै मोबाइल नहेर भन्ने, अनि पढाइको ध्यान गर्नपर्छ, बल्ल जान्छ भन्ने.
2: कस्तो राम्रो है, बल्ल पो जानिन्छ है. अनि यो कुराकानी गरिरहँदा आज हाम्रो श्रोता साथीलाई सुनाउनुको लागि के लिएर आउनु भएको छ? तपाईँको फेभरेट सब्जेक्ट पहिले सुनिहालौ न त, कुन चाहिँ हो तपाईँको फेभरेट सब्जेक्ट?
5: इङ्ग्लिस.
2: इङ्ग्लिस. ल अब सुरु गरिदिनुहोस् है ल.
5: माई फेभरेट सब्जेक्ट इज इङ्ग्लिस. माई फेभरेट टिचर नेम इज सुस्मिता थापा, बिकज सी इज गुड टिचर, सी इज स्मलेस्ट टिचर, सी इज ब्युटिफुल स्माइल. आई इन्जोय डुइङ

0: I read books in English. I speak English my friends. Thank you.
1: English man parcha. Ani tapailai English man parirakhda aru subject chai kati ko man parcha ta?
0: Aru subject pani ramrai
1: lagcha hai. Ani aru kura pani sodhau. Aba favorite subject English ho bhane tapaiko favorite color kun ho ta?
0: Mero favorite color is pink.
1: Red ra pink ho. Ani red ra pink sangsangai tapaiko favorite fruit chai ke ho ta?
0: Mero favorite fruit mango.
1: Favorite fruit mango.
0: Yes.
1: Ani tapaiko favorite food?
0: Malai niura dal bhat masu eti.
1: Eti ho hai. So yo kura khani sangsangai aba favorite food ko kura garirakhda chai tapailai pakaunu auncha ki audaina? आउँदैन है. अनि तपाईँको घरमा चाहिँ कसले पकाउनु हुन्छ नि?
0: मम्मी बाबाले.
1: मम्मी र बाबाले पकाउनु हुन्छ. अनि तपाईँलाई चाहिँ देख्दा फेरि कहिले काहीँ म पनि पकाउन सक्थे जस्तो लाग्छ कि लाग्दैन?
0: लाग्छ.
1: लाग्छ है. अनि तपाईँले सक्ने भएपछि चाहिँ पकाउने कि नपकाउने?
0: पकाउने.
1: पकाउने. अनि हाम्रो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ?
0: मेरो यो भनेको चिजहरू हजुरले राम्रोसँग सुनिदिनु होला. कस्तो लाग्छ?

0: कक्षा चार गाउँमा पढ्छु। आज म कथा भन्ने छु, कृपया ध्यान दिएर सुन्नुहोला। पछुटो कथा। एउटा घरमा श्रीमान श्रीमती र एउटा सानो छोरो बस्थ्यो। उनीहरूले घरमा न्याउरो न्याउरी मुसो पनि पालेका थिए। एक दिन श्रीमान श्रीमती न्याउरो मुसालाई गए। न्याउरो मुसाले छोरो हेर्न जिम्मा लगाएर बारीमा काम गर्न गए। त्यही समयमा छोरो सुतेको ठाउँमा एउटा सर्प आयो। न्याउरी मुसाले सर्पलाई माऱ्यो। केही समयपछि श्रीमान श्रीमती घर फर्किए। न्याउरी मुसो ढोकाबाट बाहिर आयो। उसको मुखमा रगत लागेको थियो। न्याउरी मुसो मुखमा रगत लागेको थियो न्याउरी मुसाको मुखमा रगत लागेको देखेर उनीहरूले पक्कै पनि न्याउरी मुसाले आफ्नो छोरालाई मारेको होला भन्ने ठानेर न्याउरी मुसालाई मारे। घरभित्र गएर हेर्दा उनीहरूको ठुलो छोरो खेलिरहेको थियो। नजिकै मरेको सर्प पनि थियो। साँचो कुरा नबुझी हतार हतारमा न्याउरी मुसालाई मारेकामा श्रीमान श्रीमतीलाई पछुतो भए। धन्यवाद साथीहरू। न्याउरी मारे पछुतो भन्ने कथा मैले यहाँहरूलाई सुनाएँ। कस्तो लाग्यो त? सुनिदिनु भएकोमा धन्यवाद।
1: सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम नम्सु थापा हो। म कक्षा चारमा अध्ययन गर्ने विद्यार्थी हुँ र आज म तपाईँहरूको माझ वातावरण सम्बन्धित अनुच्छेद बन्न गइरहेकी छु। कृपया ध्यान दिएर सुनिदिनु होला। वातावरण हाम्रो वरिपरिको कुरा सबै कुरा हो। यसमा हावा पानी माटो रुख बिरुवा जनावर र मानिस पर्छन्। सफा वातावरणले हामीलाई स्वास्थ्य र खुसी राख्छ। हामीले जथाभावी फुल फाल्नु हुँदैन। धेरै रुख रोप्नुपर्छ र आफ्नो घर वरपर सफा राख्नुपर्छ। वातावरणले संरक्षण गर्नु सबैको कर्तव्य हो। सफा र हरियाली वातावरणले हाम्रो जीवन राम्रो बनाउँछ। हस्त धन्यवाद।
2: Hello everyone, my name is Pinsa Thapa. Today I am going to tell about a computer. A computer is an amazing electronic device that takes data, processes it, and stores information very fast. Computer has become a need of human being for different purposes. It's widely used throughout the world. It is very important in our daily life. People use computers for education, entertainment, and different purposes.
3: हजुर, कम्प्युटरको बारेमा हामीलाई सुनाइरहँदा तपाईँलाई कम्प्युटर सब्जेक्ट कतिको मनपर्छ नि? धेरै नै मनपर्छ। तपाईँको फेभरेट सब्जेक्ट कुन हो नि? साइन्स हो फेभरेट सब्जेक्ट। अनि कम्प्युटर र अहिले पछिल्लो समय अब मोबाइलहरू हेर्नुहुन्छ साथीहरूले, तपाईँले चाहिँ कतिको युज गर्नुहुन्छ मोबाइल फोन?
2: धेरै त गर्दिन।
3: ठिकै गर्नुहुन्छ।
2: हजुर।
3: अनि जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ?
2: धेरै फोनहरू हेर्नु भएन, राम्रोसँग पढ्नु होला। थ्याङ्क यू। नमस्कार, मेरो नाम निविका पाठक हो।
4: नमस्ते, मेरो नाम विनिष्का परियार हो। हामी कक्षा चारबाट आएका हौ। आज हामी रेडियो प्रोग्राममा सहभागी बनाएका छौँ। यहाँमा एउटा मिठो गीत लगाएका छौँ।
2: गीतको टाइटल लगाएछ छ
4: नौ डाँडा पानी। अब हामी सुरु गर्दैछौँ।
2: ध्यान दिएर सुन्नु होला।

0: सम्पूर्ण मा मेरो नमस्कार मेरो नाम सोनालिका नेपाली हो म कक्षा गमा पढ्छु र आज म तपाईँहरूलाई केही प्रश्न सोध्न गइरहेकी छु कृपया ध्यान दिएर सुनिदिनु होला र साथीहरूले जवाफ दिनुहुनेछ कुन ताला हो त्यो घरमा लाउन मिल्दैन
1: जुन ताला
0: सही जवाफ कुन गेट हो त्यसबाट छिर्न मिल्दैन
1: गोल गेट
0: सही जवाफ बाह्र भाइले तीन बहिनीलाई घेरेको सही उत्तर नाङ्लो भरि सुपारी गर्न नसकिने सही जवाब कुन ताल हो त्यसमा पानी हुँदैन सही जवाब कुन ड्रेस हो त्यो लगाउन मिल्दैन सही जवाब एक मुठी खर घुमाउने घर सही जवाफ आगो देख्यो डरायो पानी देख्यो हरायो सही जवाफ रुखमा चढ्ने जटा जोगी फल हेर्दा पानी रोगी सही जवाफ नखाने नपिउने दिनभर घरको रक्षा गर्ने सही उत्तर लाट खादा इज्जत खादा बेजत सही जवाब मेरो आँखा छ तर हेर्न सक्दिन मेरो मुख छ तर खान सक्दिन मेरो हात छ तर चलाउन सक्दिन सही उत्तर तिनजना भाइ सँगसँगै जन्मे सही जवाब म सानो छु तर बुद्धिमानी छु सही उत्तर रातो घोडा हरियो हरियो पुच्छर झोलामा अट्ने तर ढोकामा नअट्ने सही उत्तर आँखा हुन्छ जल हुन्छ तर पानी होइन सही उत्तर हस् त धन्यवाद साथीहरू राम्रोसँग पढ्नु होला है गर्मीको समय हा धेरै पानी पिउनु होला बाटो काट्दा राम्रोसँग ट्राफिक नियमको पालना गर्नु होला
1: थ्याङ्क यू सो मच
2: आजको श्रृङ्खला
0: झोलामा अट्ने तर ढोकामा नअट्ने सही उत्तर आँखा हुन्छ जल हुन्छ तर पानी होइन

सूर्यदेय इंग्लिश बोर्डिंग स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज। नमस्कार।

0: பழகி மச்சா.
1: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ. फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन.
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ. आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त.
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ. अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्. कीर्ति फोटो स्टुडियो, दुलेगौंडा. प्रोपाइटर कीर्तिमान थापा मगर.
3: पसल सरेको सूचना. शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058008 र 98460976246.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको. के कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ. आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ. राम्रो डिजाइनको पाए लिने भनेको.
1: ए, त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त. म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको. ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो.
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ.
1: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौंडा. प्रोपाइटर आर्यन कुमार श्रेष्ठ. मोबाइल 98241484 र 98141353005.
0: मम्मी भोक लाग्यो, खाजा खाम न.
2: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर.
0: हस् मम्मी.
5: मैले सुने छोरी, ल जाम हिँड.
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है. त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि.
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार.
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ. फोन 98028 28144. प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ.
5: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै.
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर.
7: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको सहकर्मी सृष्टि खत्रीसँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारका शीर्षकहरू सुन्नुहोस्।

0: ఇలామా ప్రవచనిక కాపన వరకు
1: यसको बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन सदौदेखि फेरि आन्दोलन गर्ने नेपाल शिक्षक महासंघको निर्णय। पन्ध्र दिनभित्र नागढुङ्गा
0: नेपाल वैदेशिक रोजगार लागू हुने गरी श्रमिक

İran bir sahip. एसियाली क्रिकेट परिषद महिला टी ट्वेन्टी एसिया कपको तालिका सार्वजनिक भारत र पाकिस्तान बीचको खेल सेप्टेम्बर 5 मा हुने।

0: अवसंसा विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको बैशाखदेखि असरसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वस्थ प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत 13 गते बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको हो। अनियमितता र ढिला सुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदन उल्लेख छ। यो अवधिमा 21 वटा मन्त्री परिषद बैठक बसेर 384 वटा निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 वटा बैठकबाट 12 वटा निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्र संघ महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। यसै गरी सम्पत्ति सुदृढीकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्ययोजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्च स्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अलपत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 वटा ठिक्काको विश्लेषण भएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययिता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदन उल्लेख छ।
1: यही साउन 29 गतेदेखि 31 गतेसम्म हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। कांग्रेस नेता डाक्टर शशांक कुइरालाले आज काठमाडौँको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई देउवाको सम्बोधन गर्ने जानकारी समेत दिनुभएको छ। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरावलोकनको अनुमति दिएको र यो निर्णय स्वागत योग्य रहेको बताउनु भएको छ। साउन 26 गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कड़ा प्रतिवाद गर्ने बताउनु भएको छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले खाना पकाउने एलपी ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिएको बताउनु भएको हो। उहाँले अफवाह र भ्रमको पछि नलागी आवश्यकता भन्दा धेरै ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्न सक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिँदै आएकामा भरि सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको सन्तुलन भएको उहाँले बताउनु भएको छ। मन्त्री कुमारीले अहिले 58 वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै 10,166 मेट्रिक टन र कुल भण्डारण क्षमता 1,75,00,000 ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता गराएको जनाउनु भएको छ। उहाँले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिए अनुगमन अघि बढ़ाइएको उल्लेख गर्नुभएको छ। मन्त्री यादवले माग बढ़ेका अलि 3 महिनाका लागि भारतबाट ग्यास आयातको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट गर्नुभएको छ। उहाँले घरयासी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक अपंगता भएका व्यक्ति र दीर्घ रोगीलाई प्राथमिकता दिएको बताउनु भएको छ।
1: नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाडौँमा साउन 16 र 17 गते सम्पन्न महासंघको 3 राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनु भएको छ। त्यस्तै आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए।
0: नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै नेता आङदेम्बेले यस्तो बताउनु भएको हो। संविधानको पुनलेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेता आङदेम्बेले संविधान कार्यान्वयनको 10 वर्षमा आदिवासी जनजाति महिला दलित मधेसी अल्पसंख्यक मुस्लिम र थारू समुदायले भोग्नु परेका अप्ठ्याराहरूलाई पहिचान गरी संशोधन मार्फत समाधान खोजिनुपर्ने बताउनु भएको छ। नेता आङदेम्बेले पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरूद्ध भ्रमक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द निम्त्याउन खोज्ने प्रवृत्ति बढ़ेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उहाँको आरोप छ। यस्ता पत्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनु पनि उहाँले उल्लेख गर्नुभएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बुँदे निर्देशन दिनुभएको हो। समितिले अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा चलचु तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिनुभएको छ। त्यस्तै सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित पालिका तथा निर्माण व्यवसायी सहित संयुक्त सर्वेक्षण गर्न सड़कको ठेक्का सम्झौता हुनु अघि नै विद्युतका पोल तार र ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना समय सीमा र बजेट निर्धारण गर्न समितिले निर्देशन दिएको छ। त्यसै गरी सड़क निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्ने समितिको निर्णय छ। सड़कको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारण बीच अनिवार्य समन्वय गरी सड़क निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सचेत गराइएको छ। समितिले विशेष गरी नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्न बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यान आकर्षण जनाउँदै ती पोलहरू आउँदो 15 दिनभित्र स्थानान्तरण गरी त्यसको जानकारी उपलब्ध गराउन विद्युत प्राधिकरणलाई आदेश दिएको छ।
0: नेपाल सरकार र गावि द भ्याक्सिन एलायन्स बीच सन् 2027 2030 रणनीतिक सहकार्यका विषयमा उच्च स्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाविका वरिष्ठ म्यानेजर निलगुन आयदोगानको नेतृत्वमा आएको टोली बीच भएको बैठकमा आगामी 4 वर्षको खोप सहयोग सह वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपना बारे छलफल भएको हो। बैठकमा गाविले आगामी अवधिका लागि नेपाललाई 3.96 करोड़ अमेरिकी डलर बराबरको खोप तथा 1.80 लाख अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावित सहयोग अन्तर्गत नेपालले भने 1.71 करोड़ अमेरिकी डलर सह वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। नेपाल र गावि बीचको सहकारी सन् 2001 शुरू भएको हो। 25 वर्षको अवधिमा गाविले नेपालमा 55 करोड़ अमेरिकी डलर भन्दा बढ़ी बराबरको खोप कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
1: तपाईं यति बेला साँझ 7 बजेको ढोरबराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
4: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961653507।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
2: अनि बीचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
12: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको मौका परीक्षाको परीक्षाफल हिजो साँझ सार्वजनिक गरेको छ। यही साउन 2 गते र 3 गते परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी कुल 71,310 परीक्षार्थी मध्ये 57,897 जना 81.19% सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। साथै 3 जना परीक्षार्थीले परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ। प्राप्त नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले साउन 24 गते बिहान 9 बजेदेखि साउन 30 गते साँझ 5 बजेसम्म प्रति विषय 1,000 रूपियाँ दस्तुर बुझाएर अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै परीक्षामा सहभागी भए प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको 10 दिन पश्चात तोकिएको दस्तुर बुझाई, ट्रान्सक्रिप्ट, माइग्रेशन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बोर्डले नतिजामा कुनै प्राविधिक त्रुटि वा विवरण फरक परेमा नतिजा प्रकाशन भएको 6 महिनाभित्र आवश्यक कागजात सहित आवेदन दिन सकिने जनाएको छ।
0: परराष्ट्र मन्त्री संशोधन एन 2083 विधेयक संघीय संसदको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नुभएको छ। सरकारले राहदानी सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उक्त संशोधन विधेयक अघि बढ़ाएको हो। प्रस्तावित संशोधनले राहदानी वितरण प्रक्रियालाई थप सेवाग्राही मैत्री बनाउने, कूटनीतिक राहदानीको प्रयोगलाई नियमन गर्ने, अस्थायी राहदानीको कानूनी आधार तयार गर्ने तथा राहदानी सम्बन्धी अनियमितता र दुरूपयोग नियन्त्रण गर्न कानूनी व्यवस्था थप स्पष्ट बनाउने लक्ष्य लिएको छ। विद्यमान राहदानी ऐन 2076का केही व्यवस्था अपूर्ण रहेकाले समयपक्ष परिमार्जन गर्न आवश्यक रहेको परराष्ट्र मन्त्री खनालले बताउनुभएको छ। विधेयक प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापीकरणको वर्तमान युगमा रोजगारी, अध्ययन, व्यापार, व्यवसाय तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपाली नागरिकको संख्या निरन्तर बढ़दै गएकाले कानूनी सुधार अनिवार्य भएको उल्लेख गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका नवीनतम मान्यतालाई सम्बोधन गर्दै राहदानी सम्बन्धी व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउनु पर्ने राज्यको दायित्व रहेको स्पष्ट पार्नुभएको छ। विधेयकमा राहदानी जारी गर्ने, रद्द गर्ने, जारी नगर्ने वा रोक राख्ने प्रक्रियामा विद्यमान दुविधा हटाई व्यावहारिक बनाउने प्रस्ताव गरिएको छ।
1: म्यानपावर व्यवसायीले 15 बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि लागू हुने गरी श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रका समस्या समाधान हुन नसकेको जनाएको छ। संघका अध्यक्ष दिगबहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायलाई कार्यवाही गरेको भन्दै अब म्यान पावरले कामदार पठाउन बन्द गरेको बताउनु भएको छ।
0: प्रविधि मन्त्री र सहज रूपमा दूध उपलब्ध गराउने उद्देश्यले कार्यालयले मिल्क एटीएम सञ्चालन गरिने भएको छ। अस्पताल तथा पशु सेवा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार दुगत सहकारी सरहरूसँगको सहकार्यमा परीक्षणको रूपमा यो सेवा शुरू गर्न लागेको हो। नगद उपभोक्ताले एटीएम मेसिनमा पैसा राखेर आफूलाई आवश्यक पर्ने परिणाममा ताजा दूध खरिद गर्न सक्ने व्यवस्था मिलाउन लागि भेटेरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रविन्सन अधिकारीले जानकारी दिनुभएको छ। अधिकारीका अनुसार पशु स्वास्थ्य सेवातर्फ पनि गण्डकी प्रदेशमै पहिलो पटक रगत परीक्षण, ब्लड टेस्ट, भिडियो एक्सरे तथा हड्डी सम्बन्धी शल्यक्रिया जस्ता आधुनिक सेवा शुरू गरिसकेको छ।
1: पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्ध सिंह मार्गमा खसेको पहिरो हटाइएपछि आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय दमौलीको डोजर प्रयोग गरी बिहिबार साँझसम्म पहिरो पन्छाउने काम सकिएपछि आज बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको बुद्ध सिंह मार्ग सरकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले जानकारी दिनुभएको छ। निरन्तरको वर्षासँगै बुधबार व्यास नगरपालिका चौधरी स्थित मास्तीघाट र ट्विनमा ठूलो पहिरो खसेपछि यो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको थियो। सड़क सञ्चालनमा आए पनि खोलाहरूमा पुल नहुँदा वर्षामा यात्रा अझै जोखिमपूर्ण रहेको छ।
0: गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सृजनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्धन गर्ने उद्देश्यले पोखरामा स्नायु स्वास्थ्य न्यूरो आर्ट कार्यशाला आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्ट मार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सृजनात्मक क्षमताको विकासमा जोड़ दिएको थियो। मन्त्री गुरूङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोराउने प्रभावकारी माध्यम भएको पनि बताउनु भएको छ। उहाँले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य सुदृढ बनाउन, सृजनशीलता अभिवृद्धि गर्न र व्यक्तिको आत्मविश्वास बढ़ाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमा कर न्यापानेले न्यूरो आर्ट कार्यशालाले कला र सृजनात्मक गतिविधिप्रति थप उत्साह जगाएको उल्लेख गर्दै कम लगतमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले प्रतिष्ठानले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। कार्यशालामा डाक्टर निर्मल लामिछानेले मुख्य प्रशिक्षकका रूपमा रहनु भएको थियो। यसै गरी कार्यक्रम संयोजक तथा प्रतिष्ठानका प्रज्ञा बाबुराम बास्कोटी र पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञा हरेराम जोजीजूले सहजीकरण गर्नुभएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डमा एक किशोरीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा सातजनाको ज्यान गएको छ। राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेपछि नोनान्थाबुरी प्रान्तको दोप्सिरिन विद्यालयमा पुगेर पाँचजना शिक्षकको हत्या गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। गोली चलाउने आरोपी 14 वर्षीय विद्यार्थी पनि मृत भेटिएको खबरमा उल्लेख छ। यस्तै घटनामा 15 जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको 9 MM को पिस्तोल किशोरका हजुरबुबाको थियो। उनका हजुरबुबा शिक्षक रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले कम्तीमा 26 राउण्ड गोली चलाएका थिए र उनीसँग थप 34 राउण्ड गोली फेला परेको थियो। यो घटनापछि थाइल्याण्डको विपक्षी पीपुल्स पार्टीका नेता नथा फोङ रुएङ पान्याबुतले देशको बन्दुक नियन्त्रण सम्बन्धी कानून पुनर्अवलोकन गर्न सरकारसँग माग गर्नुभएको छ। थाइल्याण्डमा यस क्षेत्रमा बन्दुकको स्वामित्वको उच्चतम दर रहेको छ। त्यहाँ झण्डै 1 करोड़ बन्दुकहरू प्रचलनमा रहेको अनुमान छ। दोप्सिरिन विद्यालय थाइल्याण्डका विभिन्न ठाउँमा शाखा रहेको र देशको प्रतिष्ठित शैक्षिक संस्था हो। यसअघि सन् 2022 बन्दुक र चक्कु लिएर देशको उत्तरमा रहेको नर्सरीमा प्रवेश गरेका एकजना पूर्व प्रहरी अधिकारीले 24 जना बालबालिका र 12 जना वयस्कको हत्या गरेका थिए। यो घटना थाइल्याण्डको सबैभन्दा घातक नरसंहार मध्ये एक रहेको थियो।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध जारी युद्ध निकै चाँडै अन्त्य अन्त्य हुने बताउनु भएको छ। ऊर्जाको मूल्य वृद्धि बारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताउनु भएको हो। यसैबीच मध्य पूर्वको अति संवेदनशील मानिने हर्मुजलाई पुनः सञ्चालनमा ल्याउनका लागि अमेरिका, इरान र ओमन एउटै अस्थायी सहमतिको नजिक पुगेका छन्। यस सहमतिले मध्य पूर्वमा जारी उच्च तनावलाई कम गर्न र विश्वव्यापी ऊर्जा संकटमा केही राहत पुर्याउन सक्ने आकलन गरिएको छ। यता अमेरिकाको मध्यस्थतामा रोममा जारी युद्ध विराम वार्ता निष्कर्षमा पुग्न नसकिरहेका बेला इजरायली सेनाले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा तीव्र हवाई हमला जारी राखेको छ। मजदेल जुन नजिकै भएको विस्फोटमा दुई इजरायली सैनिकको मृत्यु भएपछि इजरायली सेनाले मन्सुरी शहरलाई लक्षित गरी आक्रमण थपेको हो। लगातारका आक्रमणबाट घरहरू ध्वस्त भएका छन् भने सर्वसाधारण पुनः विस्थापित हुन बाध्य भएका छन्। इजरायलले युद्ध विराम सम्झौताको उल्लंघन भएकाले यसको जवाबमा सैनिक कार्यवाही गरिएको दावी गरेको छ।
1: अन्तिममा खेल समाचार। एसियाली क्रिकेट परिषद एससीसीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसएससीका अनुसार प्रतियोगिता अगस्त 28 वेईको दुबईमा शुरू हुनेछ। आठवटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साविक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो छैटौं र समग्रमा 9 संस्करण हो। भारतले 4 पटक एक दिवसीय फर्म्याटको र 3 पटक टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
0: यिनी खबरहरूसँग हामी ढोरबारा हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजको मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलालाई पार्टीका पूर्व सभापति देउवाले सम्बोधन गर्ने।
0: ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत रहेको उद्योग मन्त्री यादवको भनाई। बदौदेखि फेरि आन्दोलन गर्ने नेपाल शिक्षक महासंघको निर्णय।
1: 15 दिनभित्र नागढुङ्गा मुगलिन क्षेत्रका विद्युत पोल सार्न संसदीय समितिको निर्देशन। नेपाल वैदेशिक रोजगार व्यवसाय संघद्वारा आजैदेखि लागू हुने गरी श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा।
0: थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा 7 ज्यान गयो। इरान विरूद्धको युद्ध चाँडै सकिने ट्रम्पको दावी।
1: र एसियाली क्रिकेट परिषद महिला टी20 एसिया कपको तालिका सार्वजनिक। भारत र पाकिस्तान बीचको खेल सेप्टेम्बर 5 हुने।
0: हवस् त यिनै खबरहरूसँगै 7 ढोरबारा हाइलाइट सकिएको छ। राति 10 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै म लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
18: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
19: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
18: लबा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
19: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
1: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
11: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
1: प्रोपाइटर राम भुजेल सम्पर्क 9891505630 र 9746680681
20: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
21: दिदी पनि नमजाले झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
22: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
14: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
15: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
14: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
15: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
14: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
23: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
24: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
23: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
24: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
23: ए त्यसो भए त म गइहाले
24: चिया त पिएर जाऊ
23: अहिले हतार छ पछि आउँदै गरौला है
11: दीर्घायु फर्निचर सोरुम
24: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
14: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-602
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
25: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
11: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
25: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर डाक्टर सुभाष विजय महत
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
25: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
25: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
6: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
25: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
25: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
25: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-44-74 र 98-60-23420।
6: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
25: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
26: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
25: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98-06-57731।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था, फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
0: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
0: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: १०३.८ अन्तर्मनको आवाज।

0: अफिसबाट अमित सरको फोन।
1: हस् म पछि कल ब्याक गर्छु।
2: ओहो सरी भगवान, आज पनि ढिला भयो।
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7-13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-2279।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
11: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
10: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
11: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
10: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
11: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
12: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
15: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
16: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
13: र 98678-16887।
17: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना,
20: मोबाइल 9008-5535-537 र 9008-6615-899।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
21: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस
18: सेवाजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
18: फिजिसियन डाक्टर

0: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
2: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11 445 र 9855 20 445।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9855 32 475 र 9801 32 475।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855 28 543 र 9847 00 787।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0 65 414 200 34 र 9871 76 656 6।
12: X103.8 अन्तर्मनको आवाज।
13: स्टुडियो साइन्चेन, अहिले रातिको 8 बज्यो।
6: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाइ?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू,
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
3: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट,
9: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9468064145।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
12: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868861887।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एक्ले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
18: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
15: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
18: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
19: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्द, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्प चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
22: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
23: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
22: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेकको चिन्ता लिनु भएको छ यो दिदीले।
24: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
22: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि।
0: यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
2: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
2: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलै भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
26: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक में
27: यही साउन 23 गते शनिवार
26: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
28: वरिष्ठ हाट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
26: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
28: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
27: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
26: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
27: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
29: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
5: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 9856044343।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
30: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
30: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
30: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
30: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
30: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपान को बारे में पढाउँदैछु ध्यान दिएर सुन है
6: मैडम धूम्रपान भनेको के हो
3: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थ को धुवा खानु हो चुरोट बिडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थ को सेवन गर्नु हो धूम्रपान को धुवा में 7000 भन्दा बढी किसिम का रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
6: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदि को क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ
6: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
3: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
8: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
9: यस चरक मेमोरियल हस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1 लाख सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
8: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
9: सेवा लिने क्रम मा चाहिने जानकारी
8: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
9: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
8: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
9: विस्तृत जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778
11: कहाँ जाने
13: सिधै मयाम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट
11: मयाम चिसा पानी अनि बीचमा नझर्ने
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
11: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
14: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663
15: हेलो बा
16: कति बन्यो घर अनि ढलान भयो त
18: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
16: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
18: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
31: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्स का साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयर का सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
14: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
31: प्रोप्राइटर राम भुजेल सम्पर्क 98191-50630 र 97476-80681
32: केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण माथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरू बीच क्षण विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका दुई जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढ़ाउनुपर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला दुई महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो दुई चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाण्डुमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुधे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कार्यवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानूनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यस बाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
2: क्याबिनेटबाट पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनुपर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक बजारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने र श्रमिकमाथि लगाउँदै आएको, श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
1: संघले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी, बिगो दावी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जना भन्दा बढी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
2: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तीनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
1: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रम विज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रम विज्ञ पौडेलले भनिन्,
4: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने, वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्न पर्यो, उनीहरूका गल्ती कमजोरी आउँदै आएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्नु पाइएन, सरकारले पनि कानूनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
1: रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई, व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौं।
10: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालयको सदैव छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ छल हामी त छलफल गर्ने तयार छौँ। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन, सरकारले मन्त्रालयले विभागले हामीले उहाँहरूको कुराहरू नसुनेको भए त्यो कुराहरूलाई इग्नोर गरेको भए पोपमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानूनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
1: माग पत्रमा साउदी अरेबियाको एसबीपी र बायोमेट्रिक यूएईको प्रहरी प्रमाण पत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढ़ी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने अनि व्यवसायीले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
10: होइन, यस बेबीको सम्बन्धमा, पीसीसीको सम्बन्धमा र उहाँहरूले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँहरूले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँ लाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि पनि गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ, होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरूलाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानून संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानून वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय, मानवीयताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौँ, त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो 3-4 महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ, कसैको परिणाम पनि देखिसकेका छ, होइन। उहाँले यो तपाईँले अहिले उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै हो, त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
1: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय संघले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कार्यवाही गरेको भन्दै उनीहरूले नियतमै खोट छ भनेर भन्दैछन्, त्यस्तो खोटै देखिने गरी के गर्नु हो तपाईँहरूले?
10: त्यस्तो त कुनै छैन, तपाईँको कुनै सरकारी निकायले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानूनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानूनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले त्यो काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरे जस्तो पनि मलाई लाग्दैन।
1: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे साझापखमा एउटा विषय संक्षेपमा प्रधान।
10: त्यस्तो त कुनै छैन, तपाईँको कुनै सरकारी निकायले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानूनको परिपालन

0: सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पुँजीगततर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढ़ी गुनासा मध्ये 32,000 गुनासा फर्सेवट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। थाइल्याण्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन्, जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानवीर कुनले यसअघि 30 भन्दा बढ़ी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: 14 वर्षीय ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्याण्डगनबाट 26 राउण्ड गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कूलबाट बाहिर निस्किएका थिए। त्यसक्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। देव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढ़ेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौड़िँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्याण्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98560878302 र 98460878302।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560833998 र 98465010950।
8: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
9: 32 विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
9: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
8: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
9: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
10: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
10: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि, फोन 0625903769।
12: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
10: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
9: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
10: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
9: ऋषिराम पौडेल सेराबेसी, रु 10,000।
10: र समाया गुरुङ दिलेगौडा रु 55,555
11: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
10: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
11: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
10: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
11: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
10: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
11: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
10: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
11: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
12: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811403305
15: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
16: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
15: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
16: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
17: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
15: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0658414008
18: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
19: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
19: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
19: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
18: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
19: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी
11: विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
20: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
11: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
20: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240। BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
20: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
20: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
20: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
20: थप जानकारीका लागि सम्पर्क 065-571-479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
21: ए सबिना, यस्तो हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
24: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
24: NCLको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
20: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
20: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461-56996 छ।
25: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
1: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
1: मोबाइल 9508535537 र 9806615899।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो लाग्छ होइन, उत्कृष्ट।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556285543 र 9847000787।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारीपट्टी
16: सबै ब्रांड का मोबाइल बिक्री साठ फेर र एसेसरीज सामानहरू उपलब्ध छन्
15: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
17: यसैलेसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाद सम्झेल त हो नि मान सम्मान इज्जत बनेको
18: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
17: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
19: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
20: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172142
21: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
22: म्याडम धुम्रपान भनेको के हो
21: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
21: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
22: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
21: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
22: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848064145।
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: इस्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0658414129 र 9850601353।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल,
0: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9850602628 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्युजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
10: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
9: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त।
10: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय

0: सांस्कृतिक एक्सेस पार्टी सचिव बिर्सना श्रेष्ठ 98461394378।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373710 र 98261553507।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4-3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी 17 कक्षा सञ्चालन हुने।
9: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712440।
10: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161695301।
11: तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक,
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461493304।
14: राति 10 ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट स्वागत छ। ढोरबाराई हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्।

0: गण्डकी प्रज्ञ प्रतिष्ठानले मानसिक स्वास्थ्य सृजनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्धन गर्ने उद्देश्यले पोखरामा स्थानीय स्वास्थ्य न्युरो आर्ट कार्यशाला आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा न्युरो आर्ट मार्फत व्यक्तिको मानसिक स्वास्थ्य आत्मविश्वास र सृजनात्मक क्षमताको विकासमा जोड़ दिएको थियो। मन्त्री गुरूङले न्युरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने प्रभावकारी माध्यम भएको पनि बताउनु भएको छ। उहाँले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य सुदृढ बनाउन, सृजनशीलता अभिवृद्धि गर्न र व्यक्तिको आत्मविश्वास बढ़ाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमा कर न्यौपानीले न्युरो आर्ट कार्यशालाले कला र सृजनात्मक गतिविधिप्रति थप उत्साह जगाएको उल्लेख गर्दै कम लागतमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले प्रतिष्ठानले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। कार्यशालामा डाक्टर निर्मल लामिछाने मुख्य प्रशिक्षकका रूपमा रहनु भएको थियो। यसै गरी कार्यक्रम संयोजक तथा प्रतिष्ठानका प्रज्ञा बाबुराम बस्ताकोटी र पोखरा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा हरिराम जोजीजूले सहजीकरण गर्नुभएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास वितरणलाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा आज बसेको बैठकले ग्यासको आपूर्ति श्रृंखला नबिग्रिने गरी वितरण व्यवस्थापन गर्न निर्देशन दिएको छ। बैठकले उद्योगबाट प्राप्त ग्यासको परिणाम खुद्रा तथा थोक विक्रेतालाई वितरण गरिएको परिणाम र प्रत्येक विक्रेताका ग्राहक संख्या खुलाएर जिल्ला प्रशासन कार्यालयमा विवरण बुझाउने निर्णय गरेको छ। साथै खुद्रा तथा थोक विक्रेताले बजारको वास्तविक आवश्यकता पहिचान गरी थप कति ग्यास आवश्यक पर्ने हो त्यसको विवरण उद्योग र प्रशासनलाई जानकारी गराउन पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभएको छ। ग्यासको कृत्रिम अभाव हुन नदिन रातिको समयमा ग्यास बिक्री वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै खुद्रा विक्रेताले ग्यास बिक्री गर्दा खरिदकर्ताको नाम, फोन नम्बर लगायतका विवरण रजिस्टरमा अनिवार्य रूपमा अभिलेख राख्नु पर्ने व्यवस्था गरिएको छ। बैठकले सकेसम्म एक परिवारलाई एकवटा सिलिण्डर मात्रै उपलब्ध गराउने व्यवस्था मिलाउने तथा कुनै व्यक्तिले दोबारा सुभन्दा बढ़ी परिणाममा ग्यास मागे तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ। त्यस्तै गरी ग्यास लुकाइछिपै राख्ने, वास्तविक ग्राहक बाहेक अन्यत्र बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने व्यक्ति वा व्यवसायलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी प्रशासनले दिएको छ। प्रशासनले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सबै डिलर, थोक तथा खुद्रा विक्रेतालाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ। बैठकमा उद्योग वाणिज्य संघका प्रतिनिधि ग्यास विक्रेता व्यवसायको सहभागिता रहेको थियो। तनहुमा उपभोक्तालाई प्रविधि मैत्री र सहज रूपमा दूध उत्पादन गराउने उद्देश्यले मिल्क एटीएम सञ्चालन गरिने भएको छ। स्वीकृत कार्यक्रम अनुसार दुग्ध सहकारी सहकारीमा परिसरका रूपमा यो सेवा शुरू गर्न लागेको हो। नगद जीके झै उपभोक्ताले एटीएम मेसिनमा पैसा राखेर आफूलाई आवश्यक पर्ने परिणाममा ताजा दूध खरिद गर्न सक्ने व्यवस्था मिलाउन लागि भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रविन्सन अधिकारीले जानकारी दिनुभएको छ। अधिकारीका अनुसार पशु स्वास्थ्य सेवातर्फ पनि गण्डकी प्रदेशमै पहिलोपटक रगत परीक्षण, ब्लड टेस्ट, भिडियो एक्सरे तथा हड्डी सम्बन्धी शल्यक्रिया जस्ता आधुनिक सेवा शुरू गरिसकेको छ। तनहु कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य उपचारलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कारागार कार्यालय तनहु र प्रदेश अस्पताल दमौली बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा अस्पताल दमौलीको अध्यक्ष कमला मोहन वाग्ले, अस्पतालका प्रमुख डाक्टर परिवर्तन बराल र कारागार कार्यालय तनहुका प्रमुख सुभाष केसी सहभागितामा सम्झौता गरिएको छ। सम्झौता अली कारागार रहेका कैदीबन्दीलाई आवश्यक स्वास्थ्य उपचार तथा अस्पतालबाट प्रदान गरिने विभिन्न सेवामा सहजीकरण गर्ने व्यवस्था गरेको छ। सम्झौता अनुसार कारागारबाट उपचारका लागि अस्पतालमा रेफर गरिएका कैदीबन्दीलाई प्रदेश अस्पताल दमोलीले आवश्यकता अनुसार आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, प्रयोगशाला परीक्षण, शल्यक्रिया लगायतका स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। त्यसै गरी उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, कैदीबन्दीको सुरक्षा तथा उपचार खर्च भुक्तानी सम्बन्धी जिम्मेवारी समेत सम्झौतामा स्पष्ट गरिएको छ। कारागार कार्यालयले अस्पतालमा उपचारका लागि पठाइने कैदीबन्दीको आवश्यक सुरक्षा व्यवस्था गर्नेछ भने अस्पतालले सम्झौता अनुसार उपचार सेवा उपलब्ध गराउनेछ। मेग्दीको रघुगंगा गाउँपालिकाले मनसून जन्य विपद व्यवस्थापन तथा न्यूनीकरणलाई प्राथमिकतामा राखेर कार्य गरेको छ। रहुघाट र कालीगण्डकी करिडोरमा पनि गाउँपालिका बाढ़ी पहिरो र प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त पालिका हो। भौगोलिक बनावट नदी नालाका कारण रघुगंगाको ग्रामीण क्षेत्रहरू बढ़ी बाढ़ी र पहिरोको जोखिममा रहेका छन्। पछिल्लो समय जलविद्युत आयोजनाहरूले अव्यवस्थित रूपमा गर्ने निर्णय कार्यकालका कारण विपदको जोखिम बढ़दै गएकाले पालिकाले विपद व्यवस्थापन तथा न्यूनीकरणलाई प्राथमिकतामा राखेको पालिका अध्यक्ष भाव बहादुर भण्डारीले बताउनु भएको छ। देशभर ग्यास अभावका कारण उपभोक्ताले लामो लाइन, भीड़भाड़ र समयमा ग्यास नपाउने समस्या भोगिरहेका बेला दमौलीमा कोठा भाड़ामा बसेर अध्ययन गर्ने विद्यार्थीहरू पनि समस्यामा परेका छन्। ग्यास अभाव सम्बन्धी समाचार संचालनका क्रममा दमौलीमा रिपोर्टिङ गरिरहेका तनहो प्रेसका संचालक तथा पत्रकार विकास खनाल समक्ष बानो नगरपालिका पाँच घर भई हाल ब्यास नगरपालिका दुई अमरापुरीमा कोठा भाड़ामा बस्दै अध्ययनरत पूजा अधिकारीले आफू दुई दिनदेखि ग्यास नपाउँदा खाना पकाउन नसकेको र होटलमा चाउमिन तथा मोमो खाएर बस्नु परेको गुनासो गरिराख्नु भएको थियो। विद्यार्थीको गुनासो सुनेपछि पत्रकार खनालले तत्काल प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसँग टेलिफोन मार्फत समन्वय गर्नुभएको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी तिवारीको पहलमा सिमलटार स्थित ग्यास डिलर सुमन श्रेष्ठ मार्फत विद्यार्थीहरूलाई खाना पकाउने ग्यास उपलब्ध गराइएको हो। ग्यास प्राप्त भएपछि पूजा अधिकारीले अब खाना पकाएर नियमित रूपमा खाना सहज भएको बताउनु भएको छ। देशभर ग्यास अभावको असर देखिएको वर्तमान अवस्थामा विशेष गरी सदरमुकाममा कोठा भाड़ामा बसेर अध्ययन गर्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा एकल परिवार बढ़ी प्रभावित बनेका छन्। समयमै गरिएको समन्वयले एक विद्यार्थीको तत्काल समस्या समाधान हुनुका साथै आवश्यक पर्दा सम्बन्धित निकाय बीचको सहकार्यले नागरिकका समस्या छिटो समाधान गर्न सकिने उदाहरण पनि प्रष्ट भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको मौका परीक्षाको परीक्षाफल हिजो साँझ सार्वजनिक गरेको छ। यही साउन दुई गते परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी कुल 71,310 परीक्षार्थी मध्ये 57,897.19% सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन्। साथै तीनजना परीक्षार्थीको परीक्षा फल रद्द गरिएको बोर्डले जनाएको छ। प्राप्त नतिजामा चित्त नबुझी पुनः योग्य गर्न चाहने परीक्षार्थीले साउन 24 गते बिहान 9 बजेदेखि साउन 30 गते साँझ 5 बजेसम्म प्रति विषय 1,000 रूपियाँ दस्तुर बुझाएर अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको 10 दिन पश्चात तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बोर्डले नतिजामा कुनै पनि प्राविधिक त्रुटि वा विवरण फरक परेमा नतिजा प्रकाशन भएको 6 महिनाभित्र आवश्यक कागजात सहित आवेदन दिन सक्ने जनाएको छ। मेन पावर व्यवसायीले 15 बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि लागू हुने गरी श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिटेन्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समय सापेक्ष सुधार नहुँदा यो क्षेत्रका समस्या समाधान हुन नसकेको जनाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले विशेष प्रारिस्ता परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कार्यवाही गरेको भन्दै अब म्यानपावरले कामदार पठाउन बन्द गरेको पनि बताउनु भएको छ। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागेको बुद्धि सिंह मार्गमा खसीको पहिरो हटाएपछि आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय दमोलीको डोजर प्रयोग गरी बिहिबार साँझसम्म पहिरो पछ्याउने काम सकिएपछि शुक्रबार बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको बुद्धि सिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्ज मगरले जानकारी दिनुभएको छ। निरन्तरको वर्षासँगै बुधबार ब्यास नगरपालिका 14 स्थित मस्तीघाट र ट्विनमा ठूलो पहिरो खसेपछि यो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको थियो। सड़क सञ्चालनमा आए पनि खोलाहरूमा पुल नहुँदा वर्षीयम यात्रा अझै जोखिमपूर्ण रहेको छ। सुन्तला हुने मौसममा पहेलपुरदेखि सिद्धार्थ राजमार्ग अहिले स्वादिलो फलकटहरूले सजिएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 4 नौडाँडा क्षेत्रको सड़क छेउमा सजाइएका ठूला ठूला कटहरहरूले यात्रुको ध्यान तानिरहेको छ। गाउँघरमा पाकेर खेर जाने कटहर अहिले स्थानीय व्यवसायीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने बस माइक्रो बस तथा निजी सवारीका यात्रु नौडाँडामा सवारी रोकेर कटहर खरिद गर्ने मात्र होइन आफन्तका लागि कोसेलीका रूपमा समेत लैजाने गरेका छन्। बीच वर्षीयमा बजारमा ताजा कटहर सहज उपलब्ध हुने भएकाले यहाँ दैनिक व्यापार बढ़दो क्रममा रहेको व्यवसायीले बताएका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवामा सेवाग्राहीको चाप बढ़दै गएपछि विगतको दिन पनि सेवा सञ्चालन गर्ने भएको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै साउन 23 गति शनिबार र 24 गति आइतबार राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन गरिने जनाएको छ। सूचना अनुसार सेवा बिहान 9 बजेदेखि अपरान्न 5 बजेसम्म उपलब्ध हुनेछ। कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालो अनुसार सेवा लिन अनुरोध गरेको छ। खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नटकै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र खिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
12: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर।
16: कहाँ जाने?
17: सिधै मयम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
16: मयम चिसापानी अनि बीचमा नझर्ने?
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
18: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
19: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 103 थोपलो 8 अंतर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल श्रावण महिनाको 23 गते शनिबार, तदनुसार सन् 2026 अगस्त महिनाको 8 तारीक, नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको आज दशमी तिथि। आज भू संरक्षण दिवस मनाइदै रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज, वेबसाइट, नेपाली पात्रो र हाम्रो पात्रोबाट विश्वभर एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक, सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख। बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली जन अपेक्षा विपरीत भएको भन्दै राष्ट्रपतिका सांसदहरूद्वारा सरकारको आलोचना। सरकारको नियत सफा देखिए पनि काम गर्ने ढंग नपुग्दा नागरिकले शास्ति खेप्नु परेको टिप्पणी। ग्यासको कृत्रिम अभाव रोक्न र आपूर्ति सहज बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन। बजारमा कालो बजारी र अनुचित मूल्य वृद्धि भइरहेको उल्लेख। नेकपा एमाले अगाडि बढ़ाएको पार्टी पुनर्गठनको कार्ययोजना, अध्यक्ष केपी शर्मा ओलीको असहमतिका कारण झण्डै 1 महिनादेखि अलमलमा। पार्टी पुनर्गठन गर्न अध्यक्ष ओली अनिच्छुक, पुनर्गठन पक्षधर नेताहरू प्रतिवेदनको निष्कर्षमा अडिक रहँदै यथास्थितिमा पार्टी अगाडि बढ़न नसक्ने अडानमा। दुई तिहाई नजिकको जनादेश पाएको सरकार 23 समस्याग्रस्त सहकारीको साना बचतकर्ताको केही रकम फिर्ता गरेको प्रचारमा व्यस्त। रकम फिर्ता नपाउने बचतकर्ताको संख्या लाखौं पुगिसक्दा पनि सरकार समस्याग्रस्त सहकारीमा मात्रै सीमित। झ्याप्प झ्याप्प बत्ती जाँदा उपभोक्ता आजित, दैनिक जीवनदेखि व्यवसायसम्म प्रभावित। हावाहुरी, वर्षा र प्राविधिक खराबीका कारण समस्या देखिएको विद्युत प्राधिकरणको प्रस्तोक्ति। मल किन्न जाँदा भारतको जेलमा परेका नेपाली किसान 38 दिनपछि हिजो थुना मुक्त। कोशी प्रदेशमा आपतकालीन सेवाका नाममा एम्बुलेन्सहरू लागू औषधो सारपोसारमा संलग्न रहेको फेला। प्रहरीको सुरक्षा जाँचलाई गम्भीर चुनौती बन्दै तस्करीमा संलग्न 863 जना पक्राउ। वैदेशिक रोजगार व्यवसायद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित। वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि सरकार समक्ष 15 बुधे माग प्रस्तुत। एनआरएनए को 17 यूरोप क्षेत्रीय सम्मेलन अगस्त को 10 र 11 गति हुने, आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकको दावी। मुलुकका विभिन्न भागमा विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकारले संसदलाई उपेक्षा गरेको नेता वर्षमान पुनको आरोप। गृहमन्त्री सुधन गुरूङको भ्रमण लगत्तै तराई अशान्त बन्नु शंकास्पद भएको दावी। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति सहित पदाधिकारीहरू नियुक्त। इन्टर्न चिकित्सकहरूको निर्वाह भत्तामा एकरूपता लगायतको माग राखेर अनसनमा बस्नुभएका डाक्टर दिल्ली अरिचन्द र सरकारबीच सहमति। नेपाल प्रहरीद्वारा वर्तमान समयमा सामाजिक सञ्जालको दुरूपयोग र बढ़दो वित्तीय अपराधलाई शान्ति सुरक्षाको मुख्य चुनौतीको रूपमा पहिचान। सामाजिक सञ्जाल मार्फत प्रवाह हुने गलत सूचनाका कारण साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव खलबलिने जोखिम बढ़दै। आफ्नै भवन नहुँदा नेपाल प्रहरीका 2660 प्रहरी युनिट मध्ये 776 युनिटहरूले भाडा वा अन्य निकायको भवनबाट आश्रित रहेर सेवा प्रदान गर्न बाध्य। शिक्षक र विद्यालयका कर्मचारीको माग सम्बोधन नभएको भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने नेपाल शिक्षक महासंघको घोषणा। अबको आन्दोलन विगतको भन्दा सशक्त हुने अध्यक्ष लक्ष्मी किशोर सुवेदीको भनाई। सहकारी पीड़ितको पैसा ठगी गर्नेको जायज यथाबाट फिर्ता गर्नुपर्ने नेता हर्क साम्पाङको राईको भनाई। आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन समेत सरकारको ध्यान आकर्षण। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा विगतको फैसला पुनरावलोकन गर्ने आदेश दिएपछि नेता र कार्यकर्ताहरूलाई संयमित हुन उपसभापति विश्व प्रकाश शर्माको आग्रह। गाउँ गाउँमा ओडा अधिवेशनको तयारीमा जुट्न अपील। देशभरि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र भेहिकल रजिस्ट्रेशन सिस्टम कार्यान्वयनमा अब सेवाग्राहीहरूले आवेदनदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरणसम्मको अधिकांश सेवा अनलाइनबाट लिन सक्ने। पैसा र पहुँचको दुरूपयोग गर्ने उम्मेद्वारका आकांक्षीलाई राष्ट्रपतिले तत्काल निष्कासन गर्ने, पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेद्वार घोषणा गरी कार्यवाही हुने। पूर्व राज्य ज्ञानेन्द्र शाह र राज संस्थाको समर्थनमा सड़क गतिविधि गर्ने शाही युवा शक्ति नेपाल नामक संगठनभित्र विवाद। संस्थापक अध्यक्ष पशुपति खड्कालाई पदच्युत गरिएको घोषणा। नेकपा एमालेका सांसदहरूले अब परिवारका सदस्यलाई स्वकीयका रूपमा राख्न नपाउने, स्वकीयको योग्यता पनि निर्धारण। फिर्की खोलामा बनेको संरचना भदौको 15 गतेभित्र खाली गर्न पोखरा महानगरको अल्टिमेटम। संरचना नहटाए महानगरले डोजर प्रयोग गरेर हटाउने र सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने चेतावनी। शुक्ला गण्डकी नगरपालिका 11 स्थित फुलबारी शहीद अस्पतालमा एआई प्रविधि प्रयोग गरेर 268 जनाको छातीको एक्सरे स्क्रीनिङ सम्पन्न। 13 जनामा क्षयरोगको शंकास्पद बिरामी पहिचान। ग्यासको संकट समाधानमा जिल्ला प्रशासन कार्यालय तनहुको अग्रसरता। एक परिवारलाई एक सिलिण्डर वितरणको निर्णय। तनहुमा बिदाको दिनमा पनि राष्ट्रिय परिचय पत्रको सेवा लिन सकिने। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र एमसीए नेपालका प्रतिनिधि बीच भेटवार्ता। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत प्रदेशमा संचालित आयोजनाको प्रगति, कार्यान्वयनको अवस्था र देखिएका समस्याबारे छलफल। शुक्ला गण्डकी नगरपालिका 2 कोत्रेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध सेवन चेक जाँच सम्पन्न। कार्यक्रममा सवारी चालक र शंकास्पद व्यक्तिहरूको लागू औषध सेवन परीक्षण। म्यानमारको जेलमा रहेका 18 जना नेपाली नागरिक रिहा, उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया चल्दै। साउदी अरब र पाकिस्तान तथा टर्की बीचमा रक्षा सम्झौतामा हस्ताक्षर। 3 देश मध्ये कुनै एक देशमाथि हुने सशस्त्र आक्रमणलाई सबैमाथिको आक्रमण मानिने। राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित पार्ने नयाँ अध्यादेश जारी। पटनामा सड़क दुर्घटना हुँदा हिंसात्मक प्रदर्शन। 10 गाड़ीमा आगजनी, प्रहरी चौकीमा पनि क्षति। इरान समर्थित हुती विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला। नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैली विरूद्ध ट्रम्प। रूसी युक्रेन ड्रोन युद्धको असरमा अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा। रूस र युक्रेनको द्वन्द्व जारी। युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार। उत्तर कोरियाद्वारा क्षेपास्त्र प्रक्षेपण। मध्य पूर्व तनाव बीचमा इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश। हिरोशिमाबाट आणविक हतियार विरूद्ध विश्वलाई चेतावनी। हर्मुजमा इरान र ओमान सहमति नजिक। अवस्थानीय खबरहरु सँगसँगै आजका लागि धरबारही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईलाई कसको लागि रहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुने नै छौं। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित शोक बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
5: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0162-590-162-590-163।
11: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Katsi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
17: हजुर, दान गरौ।
16: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
15: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: दान गरौं, सकेको गरौं, सबैले गरौं।
16: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
15: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका तनहुँ।
18: खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
19: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
2: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
3: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
3: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
2: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
3: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460 26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560 62160, सचिव बिर्सना श्रेष्ठ 98461 94378।
4: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
5: र 98678 61887।
7: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र यो कार्यक्रम जय सेव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दुलेगौड़ा रेडियो ढोरबाराही रहेको भवनभन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। र आज मिति 2083 साल साउन 23 गते शनिबार, साउन कृष्ण पक्षको दशमी तिथि, सन् 2026 अगस्त 8 तारिक। अब तपाईँको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, सोचेको काम बन्नेछ, शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ, सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ, खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। वृष राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ, बन्धुसँग विवाद बढ्नेछ, शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने दिन रहेको छ, धार्मिक व्यक्तित्वसँगको भेटले मन शान्त बन्नेछ, संकटमा परिवारको साथ मिल्नेछ। मिथुन राशि, तपाईँको आजको दिन सामान्य रहनेछ, शब्दको जालमा फस्ने जोखिम रहेको छ, आमदानीको स्रोत व्यवस्थापनमा समस्या हुन सक्नेछ, थोरै बोलेर धेरै काम गर्नुपर्ने आवश्यकता देखिन्छ, संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। कर्कट राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, जग्गाको कारोबारमा फाइदा हुनेछ, स्वास्थ्यले साथ दिनेछ, राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ, परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ, पश्चिमको यात्रा नगर्नु उचित हुनेछ। सिंह राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, तपाईँले गरेको संघर्षबाट मुक्ति मिल्नेछ, स्वास्थ्यमा सुधार हुनेछ, शिक्षामा थप मेहनत गर्नुपर्ने दिन रहेको छ, श्रम सुसर गर्नेसँग सचेत बन्नु उचित हुनेछ, परिवारको साथ मिल्नेछ। कन्या राशि, धार्मिक कार्य शुरूआत गरेमा सोचेका काम बन्ने छन्, श्रमको मूल। वृश्चिक राशि, दाजुभाइको सहकार्यले मनमा उत्साह थपिनेछ, व्यापारमा फाइदा हुनेछ, पक्षले प्रशंसा गर्नेछन्, लगानीको उचित मूल्य प्राप्त हुनेछ। धनुराशि, तपाईँको आजको दिन राम्रो रहनेछ, सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन रहेको छ, शुभ ग्रहको बहुमत भएकाले व्यापारमा फाइदा हुनेछ, स्वास्थ्यमा सुधार, निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मकर राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, मन प्रसन्न बन्नेछ, परिवारको साथ मिल्नेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ, राजनैतिक क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ, विपक्षी बौद्धिक भएकाले कम बोल्नु उचित हुनेछ।